0: र कार्यवाहीको प्रक्रिया पूर्ण रूपमा सैनिक ऐन र स्थापित कानूनी मान्यता अनुरूप हुने गरेको छ।
1: सैनिक ऐनलाई कार्यान्वयन गरी प्रभावकारी बनाउने माध्यम पनि हो सैनिक प्रहरी। यसबाहेक सैनिक व्यक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था विपरीतको कार्य गरेको खण्डमा समेत कानूनी दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग अपरिहार्य बन्दछ। शान्ति सैनिकका हैसियतमा विभिन्न मिशनमा तैनात रहँदा होस् या देशभित्रै सैनिक कार्यवाहीको सिलसिलामा कार्य गर्दा नै किन नहोस्, अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त विपरीतका कार्य गर्ने सैनिकलाई कार्यवाहीको दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग आवश्यक पर्दछ। यस क्रममा सैनिक प्रहरीले अन्य कुन कुन निकायसँग समन्वय गर्छ त? अनुसन्धान अधिकृत सेनानी श्री श्रुति कुमार,
2: यदि हामीलाई कुनै आवश्यक पर्यो र कुनै नयाँ प्रकृतिको छ भने चाहिँ हामीले सम्बन्धित विषय विज्ञसँग चाहिँ समन्वय गरेर नै गर्छौँ। जस्तै अब कुनै हतियार रिलेटेड केस छ भने चाहिँ हामी हतियार सम्बन्धी विषय विज्ञहरूसँग गर्छौँ भने, कुनै कानूनी परामर्श लिनु पर्यो भने हामी प्रहार विभागसँग लिन्छौँ। त्यसै गरी अब हामीलाई कुनै चाहिँ बाहिर निकायबाट आवश्यक छ भने चाहिँ हामीले जस्तै बाहिर सरकारी वकिल कार्यालयसँग समन्वय गरेर उहाँको सहयोगमा पनि हामी चाहिँ त्यहाँबाट विवरणहरू उपलब्ध गराउने कार्य गर्छौँ।
0: कुनै एक सैनिक व्यक्तिले गरेको कानून विपरीतको कार्यले सैनिक संगठनकै प्रतिष्ठा गुम्न सक्छ, तसर्थ सैनिक संगठनभित्र सैनिक मर्यादा र अनुशासन कायम राख्न सैनिक प्रहरीको व्यवस्था गरिएको हो। नाम अनुसार नै सैनिक प्रहरीको अर्को मुख्य काम हो पुलिस ड्यूटी, जस अन्तर्गत संगठनभित्र नियम र अनुशासन पालना गराउन सैनिक प्रहरीले महत्वपूर्ण भूमिका खेल्दछन्। सैनिक इलाकाभित्र पसेर आपराधिक कार्य गर्ने गैर सैनिक व्यक्तिलाई समेत नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि नेपाल प्रहरी समक्ष बुझाउने कानूनी अधिकार सैनिक प्रहरीलाई छ।
1: यसै गरी समारोहमा बाधा पुर्याउने व्यक्तिलाई पक्राउ गर्ने, जंगी अड्डाको सुरक्षा, भीआईपी तथा भीभीआईपी को स्कर्टिङ, आउट राइडर तथा पाइलटिङ, सैनिक व्यक्ति तथा परिवारलाई आवश्यक मदत, शंकास्पद वस्तु तथा गतिविधिको निरीक्षण, सैनिकहरूको आचरण, पोशाकको मर्यादा र आदेश पालनाको अनुगमन पनि सैनिक प्रहरीले गर्छ भने, अनुशासनहीनता र आचरण विपरीतका कार्यहरूको अनुसन्धान गरी सजायको दायरामा ल्याउनु सैनिक प्रहरीको जिम्मेवारी हो। सकल दर्जालाई सचेत र सजग गराउँदै अनुशासित र उच्च नैतिक युक्त बनाउन के गर्दै आएको छ त?
3: सेनानी स्मारिका साई, सैनिक प्रहरी गढको चाहिँ कार्य अधिकृत, अहिले चाहिँ यो प्रोभोस्ट मार्सल अफिसबाट पनि हाम्रो रेगुलेट भएको छ परिपत्रहरू चाहिँ। त्यो बाहेक पनि हाम्रो चाहिँ यो सचेतनामूलक क्लासेसहरू सञ्चालन गर्छन्, जसमा चाहिँ यो ट्राफिक व्यवस्थापन, ट्राफिक दुर्घटना न्यूनीकरण र विभिन्न अरू केसेसहरू पनि हुन्छ नि, अनुसन्धान सम्बन्धीको केसेसहरूको लागि पनि हामीले चाहिँ सचेतनामूलक क्लासेसहरू पनि सञ्चालन गर्छौँ।
4: प्रमुख सुबेदार मदन थापा, सैनिक प्रहरी गणले हाल नेपाली सेनामा लागू गरिएका पोशाक तथा परिचय पत्रहरू प्रवेश दर गेटहरूमा चाहिँ चेक जाँच गरेर मात्रै जंगी अड्डा भित्र चाहिँ प्रवेश गर्ने व्यवस्थाहरू मिलाएका छौं। साथै समय समयमा विभिन्न किसिमका चेक पोइन्टहरू सञ्चालन गरी सवारी साधनमा हुनुपर्ने गुणहरूलाई पालना गरे नगरेको, तीव्र गतिमा सवारी चलाए नचलाएको तथा सवारी चालकसँग हुनुपर्ने डकुमेन्टहरू पर्याप्त मात्रामा भए नभएको यकिन गरी हामीले चाहिँ इन आउट गर्ने व्यवस्था गरेका छौं। साथै गति नियन्त्रण गर्नको लागि स्पीड लिमिट मेसिन लगाएर हामीहरूले चाहिँ समय समयमा चाहिँ चेक गरी यदि सेनाको मापदण्ड भन्दा बढी गतिमा छ भने उसलाई गढमा ल्याएर सचेत गराई छान्ने गरिएको छ। विभिन्न समयमा सैनिक व्यक्तिहरू मादक पदार्थ सेवन गरी जंगी अड्डा वरपर आवत जावत गरेको खण्डमा सैनिक प्रहरीसँग ब्रेथलाइजर गेटहरूमा लगेर मापसे सेवन गरे नगरेको चेक जाँच गर्ने गरिरहेका छौं।
0: पुलिस ड्यूटीसँगै सैनिक प्रहरीको अर्को महत्वपूर्ण जिम्मेवारी हो ट्राफिक व्यवस्थापन, जस अन्तर्गत सैनिक समारोहमा ट्राफिक व्यवस्थापन, सैनिक व्यक्ति तथा सवारी साधन संलग्न ट्राफिक दुर्घटनाको छानबिन, सवारी नियम सम्बन्धी चालकहरूलाई जानकारी गराई अनुगमन गरिन्छ। यसै गरी चालक अनुमति पत्र जाँच, सैनिक सवारी साधनहरूको अनावश्यक प्रयोगमा नियन्त्रण, सैनिक सवारी संलग्न दुर्घटनाको अनुसन्धान तथा घटनाको विस्तृत प्रतिवेदन तयार गर्ने कार्य पनि सैनिक प्रहरीले नै गर्दै आएका छन्। दुर्घटनाको कारण पहिचान गर्नु, भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव तयार गर्नु र कानूनी प्रक्रियालाई सहयोग गर्नु पनि यसकै अभिन्न पक्ष हो। थप प्रस्ट्याउनु हुँदै सेनानी श्री श्रुति कुँवर।
2: कुनै पनि घटना दुर्घटनाहरू चाहिँ जसमा सैनिक व्यक्ति संलग्न छन् त्यो केसहरू चाहिँ सबै हामीले नै हेर्ने गर्छौँ। दुवै व्यक्ति चाहिँ सैनिक व्यक्ति भयो भने चाहिँ हामीले त्यसको लागि जानकारी गराउँदैनौँ, तर कुनै केस चाहिँ अब गैर सैनिक व्यक्ति पनि संलग्न रहेको छ भने त्यो केस नै बाहिर नेपाल प्रहरीकोमा जाने हुन्छ। त्यसमा चाहिँ हामीले नेपाल प्रहरीसँग सहकार्य र समन्वय गरेर कार्य गर्दछौँ। यस्तो अवस्थामा चाहिँ हामीले छानबिन चाहिँ हामीले गर्छौँ, त्यसमध्येमा हामीले राय पेश गर्ने चाहिँ हामीले गर्छौँ, तर कारवाही नै भनेर चाहिँ हामीले त्यसलाई तोक्दैनौँ। हामीले सामान्य प्रकृतिको छ भने सचेत पत्रहरू दिने कार्य चाहिँ सैनिक प्रहरीकोबाट
1: प्रविधि मैत्री अनुसन्धान, आधुनिक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनमा पनि सैनिक प्रहरीले जोड दिँदै आएको छ। यस क्रममा डिजिटल एक्सेस कन्ट्रोल, सीसीटीभी सर्भिलेन्स, स्पीड गन जस्ता प्रविधिसँगै विशेष टिमको व्यवस्थापनले सैनिक प्रहरीलाई थप सक्षम बनाएको बताउनुहुन्छ सुबेदार टेक बहादुर भण्डारी।
5: आधुनिक प्रविधिको प्रयोगले गर्दा कुनै ठाउँमा दुर्घटना घट्यो भने त्यो ठाउँमा चाहिँ दुर्घटना कसरी घट्यो भन्ने भएर उक्त स्थानमा चाहिँ सीसीटीभी फुटेजको आधारमा पनि हामी इन्भेस्टिगेसन गरेर पीडितलाई चाहिँ क्षतिपूर्ति दिलाउने र अपराधीलाई चाहिँ सजाय दिलाउने काम गरेका छौँ। त्यस्तै इन्भेस्टिगेसन गर्नुपर्ने अवस्थामा त्यहाँ भएका एभिडेन्सहरूलाई चाहिँ कलेक्ट गर्ने सिलसिलामा फिङ्गर प्रिन्ट निकाल्नु पर्यो, लिफ्ट गर्नु पर्यो भने चाहिँ त्यस किसिमका किट बक्सहरू चाहिँ हामीसँग उपलब्ध छन्। त्यस्तै स्पीड चेक गर्नु पर्यो त्यो गाडीको भने हामीसँग स्पीड गनको उपलब्धता छ र मापसी सेवन मापन गर्न परेको अवस्थामा चाहिँ ब्रेथलाइजर द्वारा चाहिँ मापन गर्ने चाहिँ गर्न सक्छौँ। पहिला केही वर्ष अगाडिसम्म कुनै व्यक्तिलाई चाहिँ ब्यारेक इलाकामा छिराउनु पर्यो अथवा कुनै कार्यक्रमभित्र प्रवेश गराउनु परेको अवस्थामा चाहिँ व्यक्तिको छोएर टच गरेर उसलाई सहज गरेर प्रवेश गराउने गरिन्थ्यो भने हालै अहिले चाहिँ प्रविधिको विकाससँगै हामीसँग उपलब्ध आधारमा चाहिँ वकथ्रु गेटबाट प्रवेश गराएर निज व्यक्तिको चाहिँ शरीर स्क्यानिङ गर्ने काम गरिन्छ भने त्यसले गर्दा यो प्रविधिको विकाससँगै हामीले काममा सहज महसुस भएको छ।
0: प्रविधिको विकाससँगै सैनिक प्रहरीको जिम्मेवारी पनि डिजिटल क्षेत्रमा विस्तार भएको छ। सामाजिक सञ्जाल वा डिजिटल माध्यमबाट हुने सैनिक मर्यादा विपरीतका गतिविधिको पहिचान गर्न साइबर निर्देशनालयसँग समेत समन्वय र सहकार्य गर्दै आएको छ, जसमा साइबर टीमले डिजिटल माध्यम र सामाजिक सञ्जालमा हुने सैनिक मर्यादा विपरीतका गतिविधि वा साइबर सुरक्षा थ्रेटहरूको पहिचान र विश्लेषण गर्दछ भने त्यसैको आधारमा सैनिक प्रहरीले घटनाको तथ्यगत छानबिन गर्ने, प्रमाण संकलन गर्ने र दोषीलाई सैनिक ऐन अनुसार कानूनी दायरामा ल्याउने गर्दछ। सैनिक व्यक्ति जोडिएका साइबर अपराधको तथ्यगत अनुसन्धान गरी आवश्यक कार्यवाही अघि बढ़ाउन के गरिँदै आएको छ त? साइबर सुरक्षा निर्देशनालयका प्राविधिक उपसेनानी श्री सन्देश कडेल।
6: साइबर अपराधको घटना भएपछि सैनिक प्रहरीले प्रारम्भिक अनुसन्धानको नेतृत्व गर्छ। घटनास्थल तथा डिजिटल प्रमाण सुरक्षित गर्ने, सम्बन्धित व्यक्तिसँग विवरण संकलन गर्ने, प्रमाण नष्ट हुन नदिने, आवश्यक व्यक्तिलाई कानून तथा सैन्य अनुशासन अनुसार नियन्त्रणमा लिने तथा अनुसन्धान प्रक्रिया व्यवस्थित रूपमा अगाडि बढ़ाउने जिम्मेवारी चाहिँ हाम्रो सैनिक प्रहरीको हुन्छ। त्यसपछि साइबर सुरक्षा निर्देशनालयले प्राविधिक अनुसन्धान गर्छ, अपराधमा संलग्न उपकरणहरूको परीक्षण गरी अपराध कसरी भयो, कुन माध्यमबाट भयो, सम्भावित संलग्न व्यक्ति को हुन सक्छ र कति क्षति भयो भन्ने प्राविधिक विश्लेषण गर्दछ। आवश्यक परे डिजिटल फोरेन्सिक परीक्षण मार्फत डिजिटल प्रमाणको वैज्ञानिक परीक्षण गरी अनुसन्धानलाई तथ्य आधारित बनाउँछ। प्राविधिक अनुसन्धान तथा डिजिटल फोरेन्सिक परीक्षणबाट प्राप्त प्रतिवेदन र प्रमाणहरू आवश्यक प्रक्रिया पूरा गरी पुनः सैनिक प्रहरीलाई हस्तान्तरण गरिन्छ।
1: सैनिक प्रहरीको दक्षता राष्ट्रिय सीमाभित्र मात्र सीमित छैन। संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा समेत नेपाली सैनिक प्रहरीले सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको छ। विशेष गरी लाइबेरियामा फोर्स मिलिटरी पुलिसका रूपमा उत्कृष्ट कार्य सम्पादन गरेको नेपाली सैनिक प्रहरी हाल सेन्ट्रल अफ्रिकन रिपब्लिकमा पनि त्यही जिम्मेवारी सम्हालिरहेको छ। यसले नेपाली सेनाको व्यावसायिक छवि अन्तर्राष्ट्रिय स्तरमा अझ उचो बनाएको छ।
7: सहसेनानी निरञ्जन चौहान। विभिन्न समारोहमा गर्ने ड्युटीहरूको प्रकृति लगभग उस्तै नै छ, तर घटनाको प्रकृतिहरू चाहिँ यहाँभन्दा केही फरक हुनुको कारण चाहिँ विभिन्न देशका शान्ति सैनिकहरू त्यहाँ तैनात रहेको र शान्ति सेनामा चाहिँ लागू हुने विभिन्न नियमहरू चाहिँ यहाँको भन्दा केही फरक हुने कारणले गर्दाखेरि घटनाको प्रकृतिहरू फरक रहेको र केही ड्युटीहरू चाहिँ यहाँ नेपालमा खटिएको दौरान गर्ने ड्युटीहरू सोसर नै रहेको छ। सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति स्थापनार्थ मिनुस्का मिशनमा फोर्स मिलिट्री पुलिसको अत्यन्तै अहम भूमिका निर्वाह गरिरहेको छ नेपाली सेनाले। हाल यो सेवा दिइरहेको 10 वर्ष पूरा भइसकेको छ। 11 युनिटले चाहिँ फोर्स मिलिट्री पुलिसको रूपमा चाहिँ कार्य सम्पन्न गरिसकेका छन्। त्यस कार्यको दौरानमा चाहिँ मिसन अन्तर्गत खटिने सम्पूर्ण देशका शान्ति सैनिकहरूको अनुशासन सम्बन्धी त्यसै गरी ट्राफिक दुर्घटना र अन्य विभिन्न घटनाहरूको चाहिँ अनुसन्धान गर्नका निम्ति फोर्स हेडक्वार्टरमा तैनात रहेको प्रोभोस्ट मार्सलको अन्तर्गत रही फोर्स मिलिट्री पुलिसको युनिटले चाहिँ कार्य सम्पादन गरिरहेको छ।
0: सैनिक प्रहरी जंगी अड्डामा मात्र सीमित छैन, जहाँ सैनिक त्यहाँ सैनिक प्रहरीको अवधारणा अनुरूप विस्तार गर्ने क्रममा हाल 8 पृतनामा सैनिक प्रहरी टोली खटाइएको छ। यसबाहेक युनिट तहमा समेत सैनिक प्रहरी सम्बन्धी तालिम प्राप्त जनशक्ति उपलब्ध गराउने हेतुले सैनिक प्रहरी सम्बन्धी तालिम समेत प्रदान गरिँदै आएको छ। सैनिक प्रहरीको पेशागत दक्षता अभिवृद्धि गर्दै समयानुकूल दक्ष र व्यावसायिक बनाउन के कस्ता तालिम दिइन्छन् त? तालिम अधिकृत सेनानी श्री क्षेत्रजङ हमाल।
8: सैनिक प्रहरीले भिन्न प्रकृतिको तालिमहरू सञ्चालन गर्दै आइरहेको छ। जस्तै सैनिक प्रहरी तालिम भनिन्छ, त्यो चाहिँ बेसिक आधारभूत तालिम हो। त्यसै गरी सैनिक प्रहरी एडभान्स तालिम, जुन चाहिँ आधारभूत तालिम गरेको व्यक्तिहरूलाई पदोन्नत हुनको लागि गरिने एडभान्स तालिम गराइन्छ भने, अर्को विभिन्न मिसनहरूमा शान्ति स्थापनार्थ तैनात हुन जाने ट्रुप्सहरूलाई चाहिँ रिइन्फोर्समेन्ट तालिम भनेर मिसनमा हुने के कार्यहरू हुन्छ त्यो सम्बन्धी चाहिँ हामीले तालिम प्रदान गर्छौं। त्यसै गरी जानुभन्दा अगाडि चाहिँ पेशेवर क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्जब ट्रेनिङ पनि हामीले सञ्चालन गर्दै आइरहेका छौँ। यसमा खास गरी चाहिँ ट्राफिक कन्ट्रोल, अनुसन्धान र पुलिस ड्युटी तीनवटा विषय अन्तर्गत विभिन्न विधाहरूमा तालिम दिने गरिरहेछौ। तालिमको दौरानमा नेपाल प्रहरी, त्यसै गरी चाहिँ सरकारी वकिलको कार्यालयहरू, नेपाल प्रहरीको अपराध अनुसन्धानसँग समन्वय गरेर एक्सपर्टिज मान्छेहरू चाहिने बोलाएर चाहिँ सैद्धान्तिक एवं व्यावहारिक कक्षाहरू सञ्चालन गर्ने गर्छौँ। यो बाहेक पनि हामीले चाहिँ पोस्टमार्टमहरू सैद्धान्तिक एवं व्यावहारिक रूपमा चाहिँ सञ्चालन गर्दैछौँ। त्यो बाहेक चाहिँ इन्टेलिजेन्स प्याकेजहरू, भिभिआईपीलाई सुरक्षा प्रदान गर्दाखेरि सैनिक प्रहरीको भूमिका के कस्तो हुन्छ सन्दर्भमा पनि हामीले तालिमहरू प्रदान गर्दै आइरहेका छौँ।
1: सैनिकलाई सैनिक मर्यादाभित्र राख्न सहयोग गर्नु नै सैनिक प्रहरीको दायित्व हो। यस क्रममा सैनिक प्रहरीले विभिन्न चुनौतीका बावजूद पनि आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्दै आएको छ। गौरवशाली इतिहास बोकेको नेपाली सेनाको संगठनभित्र सैनिक प्रहरीको भूमिका निर्वाह गर्न पाउनु सकल दर्जाको लागि गौरवको विषय बनेको छ।
9: बुद्धहेराबाट सैनिक प्रहरी भन्दाखेरि हाम्रो अब एजीहरू नेपाल आर्मी एउटा अनुशासन दिलाउने एउटा पल्टन हो, जहाँसम्म हामी नै अनुशासनमा भएन भने अरूलाई हामीले अनुशासनमा राख्न सक्दैनौँ। अहिलेसम्म जे सैनिक प्रहरी गणमा आएर हाम्रो ड्युटी हरेक कुरा अरूभन्दा अलिक छुट्टै भिन्दै नै छ। अब सेरोमनी ड्युटीहरू भयो, बाहिर अब स्कटहरू जाँदा भयो, हामीलाई छुट्टै गर्व हुन्छ। मिसनमा नि हामीले ड्युटी गऱ्यौँ, मिसनमा नि सैनिक प्रहरीको भूमिका नै छुट्टै हुन्छ। आफूलाई चाहिँ जस गर्व ठान्छु, जस यो ठाउँमा यो संस्थामा आएर जस अरूभन्दा चाहिँ अनुशासनदेखि लिएर सबै कुरा एउटा ड्रेस कोडहरू अरूभन्दा राम्रै गर्व ठान्छु।
10: मेरो नाम पियुष हिमाल गौतम। सैनिक प्रहरीले गर्ने कामहरू सेरोमोनियम ड्युटीदेखि लिएर भिभिआईपीहरूको स्कटदेखि लिएर यसमा चाहिँ हामी सैनिक प्रहरी प्रत्यक्ष रूपमा खटिएर एउटा सिपाही भएर रूपमा अग्रपन्थीमा रहेर ड्युटी गर्नु पाउँदा मलाई एकदम गर्व फिल हुन्छ। हामीले चाहिँ सेरोमोनियम ड्युटीहरू नेपाली सेनाको समारोहमा विभिन्न ठुल्ठुलो शिवरात्रीको ड्युटीहरूदेखि लिएर हेडक्वार्टरभित्रको सुरक्षादेखि लिएर विभिन्न राष्ट्रहरूबाट भिआईपीहरू आउँदा त्यसको स्कट गर्ने जिम्मामा पनि हामी सैनिक प्रहरी भएर एउटा खटिन पाउँदा आफूलाई चाहिँ गर्व फिल गर्दछौँ भने हामीले चाहिँ त्यो भित्र रहेर नेपाली सेनाको सैनिक प्रहरीभित्र रहेर अन्य नेपाली सेनाभन्दा हाम्रो सैनिक प्रहरीको एउटा पृथक हामीले गर्नुपर्ने ड्युटीहरू भिभिआईपी र भिआईपीहरूसँग एकदम नजिक भएर ड्युटी गर्नुपर्ने, त्यो ड्युटीलाई चाहिँ निर्वाह गर्नुपर्ने भएकाले एउटा मलाई चाहिँ कस्तो फिल हुन्छ भने हामी सिपाही भएर पनि त्यसरी भिआईपी भिभिआईपीहरूसँग त्यसरी नजिक भएर ड्युटी
0: सैनिक व्यक्ति संलग्न भई गरेका आपराधिक क्रियाकलाप, दुर्घटना वा अनुशासन विपरीतका कार्यमा सैनिकलाई जवाफदेही बनाउन र घटनाको अनुसन्धानमा नेपाल प्रहरी र अन्य सरोकारवाला पक्षलाई सहयोग गर्न सैनिक प्रहरी स्थापना भएको हो। त्यसैले सैनिक प्रहरीको सहयोग आवश्यक परेमा सम्पर्क गर्न सक्ने गरी सैनिक प्रहरीले छुट्टै हटलाइनको समेत व्यवस्था गरेको बताउनुहुन्छ गणपति प्रमुख सेनानी श्री नवीन कुँवर।
7: कुनै पनि बाहिर हाम्रो व्यक्तिहरू जाँदाखेरि कुनै घटना दुर्घटनाहरूमा जाने कुनै मान्छेहरू घटना संलग्न हुन्छन् अथवा घटनामा पर्छन् भने त्यसको लागि हामीलाई 24 घण्टा चाहिँ ड्युटी म्यानुअल हुन्छ यहाँ, जसमा हामीले एउटा हटलाइन पनि राखेका छौँ 106 सम्पर्क गरेर उसले आफ्नो चाहिँ गुनासोहरू पुग्न चाहिँ सक्छ। कुनै पनि ट्राफिक
11: रोड एक्सिडेन्टहरूको घटनामा चाहिँ हाम्रो मान्छेहरू पर्छ भने प्रहरीहरूले चाहिँ सबभन्दा पहिला उनीहरूलाई आइडेन्टिफाई गर्छ, ऊ चाहिँ नि सैनिक व्यक्ति हो भन्ने बित्तिकै उनीहरूले चाहिँ हामीहरूलाई एक्सिस छ हाम्रो ड्युटी अफिसरलाई सम्पर्क गरेर चाहिँ फलानु व्यक्ति सेनाको मान्छेहरू यसरी चाहिँ एक्सिडेन्ट पर्नु भएको छ भनेर हामीहरूलाई चाहिँ जानकारीमा दिन्छन्। त्यस पश्चात हाम्रो यहाँ तयारी सेमोहरू बसिरहेको हुन्छ, एउटा टिम अफिसरको कमान्डमा जेसीओ कमान्ड बसिरहेको हुन्छ, घटनाको प्रकृति हेरेर कसलाई खटाउने भन्ने विषयमा हामीले यहाँ निर्धारण गरी तयारी टिमहरू चाहिँ उक्त स्थानमा चाहिँ घटनास्थलसम्म चाहिँ पुग्छ।
1: श्रोता, नैतिकता र सदाचार नै नेपाली सेनाको मुख्य आधार भएको हुँदा सकल दर्जालाई सैनिक ऐन तथा प्रचलित कानूनको दायराभित्र राख्ने जिम्मेवारीमा सैनिक प्रहरीको भूमिका विशेष हुने गरेको छ। आफैमा कठोर अनुशासनमा रहने सैनिक संगठनलाई सैनिक मूल्य मान्यतामा दृढ राख्न सैनिक प्रहरीले वहन गरेको जिम्मेवारी प्रशंसित छ।
12: श्रोता, यस परिस्थितिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक अमलदार राजु किसान पनि बिदा हुन्छु। नमस्ते।
13: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
14: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: सम्पन्न गर्ने लक्ष्य समेत राखिएको छ। प्रतिनिधि सभाको बैठक दुई साताका लागि स्थगित भएको छ। हिजो बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक आगामी साउन 14 गते बस्ने जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकको अन्तिममा सभामुख अर्यालले संक्षिप्त सम्बोधन गर्दै संसद र जनता बीचको सम्बन्ध जति सुदृढ हुन्छ लोकतन्त्र त्यति नै उत्तरदायी सहभागितामूलक र विश्वासयोग्य बन्ने आफूलाई विश्वास रहेको उल्लेख गर्दै यो बीचको समयमा जनतामा जान सांसदहरूलाई अनुरोध पनि गर्नुभयो।
2: आफ्ना मतदाता एवं नागरिक समक्ष पुग्न माननीय सदस्यहरूलाई समय आवश्यक भएको महसुस गरेको छु। संसद र जनता बीचको सम्बन्ध जति सुदृढ हुन्छ लोकतन्त्र त्यति नै उत्तरदायी सहभागितामूलक र विश्वासयोग्य बन्छ। माननीय सदस्यहरू मार्फत संकलित जनताका विषयहरू पुनः सदनमा प्रवेश गर्नेछन्, संसदको आवाज बन्नेछन् र सरकारको जवाबदेहिताको विषय बन्नेछ। जनताबाट संसदसम्म समस्या र संसदबाट सरकारसम्म समाधानको माग पुगेर जनताका आवाजको समाधान हुनु नै प्रतिनिधिमूलक लोकतन्त्रको शक्ति हो भन्ने महसुस गरेको छु।
1: सभामुख अर्यालले संसदका आगामी बैठकहरूमा कानून निर्माणको कामले तीव्रता पाउने बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षलाई कानून निर्माण तथा सुधार वर्ष घोषणा गरेको उल्लेख गर्दै उहाँले प्रचलित कानूनको पुनरावलोकन संशोधन एकीकरण तथा आवश्यक नयाँ निर्माणको समयस अभियानमा संसदको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो। कानून निर्माणसँगै आफ्नो संसदीय भूमिका निर्वाह गर्नका लागि पनि सांसदहरू मतदाता कहाँ पुग्नुपर्ने आवश्यकता महसुस भएको उहाँको भनाई छ। हिजोको प्रतिनिधि सभा बैठकमा तीन आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। प्रतिनिधि सभा बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 सर्वसम्मतिले अनुमोदन गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गरेको उक्त महासन्धिलाई सभाले सर्वसम्मतबाट स्वीकृत गरेको हो। सरकारले भने 166 विधेयक संघीय संसदमा ल्याउने तयारी गरेको जानकारी गराएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमले हिजो सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दहाललाई भेटेर सरकारले संसदमा साउन 14 गते बस्ने यसलाई फेरि सुन्नुहोला सरकारले संसदमा नयाँ विधेयक ल्याउनका लागि तयारी गरेको बारेमा जानकारी गराउनु भएको संघीय संसद सचिवालयका प्रवक्ता इकराम गिरीले सीआईएनसँग बताउनुभयो।
3: 2081 सालमा विधायन ऐन भनेर संसदले एउटा कानून बनाएको छ। विधायन ऐनले हरेक आर्थिक वर्ष शुरू हुनुभन्दा अगाडि अथवा अन्तिम सम्ममा आगामी आर्थिक वर्षमा के कति कानून बनाउने हो सरकारले अथवा सरकारको तर्फबाट के कति विधेयकहरू संसदमा जाने हुन् र यस्ता जाने विधेयकहरूको प्राथमिकताको क्रम के रहनेछ सोको जानकारी संसदलाई दिनुपर्ने व्यवस्था गरेको छ उक्त अनि सोही क्रममा चाहिँ अघिल्लो वर्ष पनि उपलब्ध
1: भएको
3: 2081 सालमा विधायन ऐन भनेर संसदले एउटा कानून बनाएको छ। विधायन ऐनले हरेक आर्थिक वर्ष शुरू हुनुभन्दा अगाडि अथवा अन्तिम सम्म

0: प्रत्येक वर्ष भित्र के कति कानूनहरू बनाउन सकिन्छ अथवा सरकारको सोच छ र त्यसको प्राथमिकता क्रम के हो भनेर कानून मन्त्रीले आज सो सम्बन्धी विवरण प्रदेश सभाको सामान्य सभामुख र राष्ट्रिय सभाको सामान्य अध्यक्ष ज्यूलाई उपलब्ध पनि गराउनु भएको हो।
1: यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित प्रतिपक्षी दल एमाले, नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले सुकुम्बासीहरू समस्या समाधानका लागि संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। सुकुम्बासीको मौलिक हक र मानव अधिकारको अवस्थाको खोजी र मौलिक हकको कार्यान्वयनका लागि संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव हिजो दर्ता गरिएको हो।
2: यात्रुवाहक ठूला विद्युतीय सवारी साधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाले सवारी साधनको मूल्यको 80% ऋण दिन पाउने भएका छन्। मौद्रिक नीतिमा उल्लेख र उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले हिजो निर्देशन दिएको छ, जस अनुसार कर्जा प्रवाह गर्दा तथा जेएनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा मूल्य ऋण मूल्य अनुपात 80% कायम गर्न सकिने छ। हाल मूल्यको 60% मात्रै ऋण पाइने व्यवस्था छ। सार्वजनिक यातायातको रूपमा प्रयोग हुने यात्रुवाहक ठूला विद्युतीय सवारी साधनका लागि कर्जा प्रवाह गर्दा तथा जेएनजी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात 80% कायम गर्न सकिनेछ, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।
1: बजारमा गोलभेडा प्रति किलो 50-60 रूपियाँमा बिक्री भइरहेको बेला आफूहरूले किलोको 8 रूपियाँ मात्र पाएको भन्दै किसानहरूले हिजो माइती घर मण्डलामा गोलभेडा फालेर प्रदर्शन गरेका छन्। काठमाडौँ आसपास टनेल खेती मार्फत गोलभेडा उत्पादन गरिरहेका किसानहरूले युवा किसान सञ्जालको नेतृत्वमा माइती घरमा प्रदर्शन गर्दै बजारमा बिचौलियाको प्रभाव नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानसँग छलफल गर्दै मूल्य अन्तरको अध्ययन गरी समाधान खोज्ने प्रतिबद्धता जनाएपछि उनीहरूले 3 दिनका लागि प्रदर्शन स्थगित गरेको युवा किसान सञ्जालका अध्यक्ष श्रीराम घिमिरेले बताउनुभयो। किसानबाट 25 किलो अट्ने एउटा क्रेट गोलभेडा 180-200 रूपियाँमा थोक व्यापारीले किनिरहेका छन्। यस अनुसार किसानले प्रति किलो करिब 8 रूपियाँ मात्र मूल्य पाइरहेका छन्, तर यही गोलभेडा उपभोक्ताले बजारमा न्यूनतम 45-60 रूपियाँसम्ममा किन्नुपर्ने बाध्यता छ। काठमाडौँ उपत्यकामा दिनहुँ करिब 86 टन गोलभेडा खपत हुने भए पनि यति बेला उपत्यका र आसपासका जिल्लाबाट आउने उत्पादनले त्यो माग धान्न सकेको छैन।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा गैर सरकारी निकायसँगको समन्वयमा स्थानीय तहमा शिक्षा र स्वास्थ्यमा सुधार,
3: भौगोलिक कठिनताको कारणले 5 जस्तो थोरै नत्र अन्य वडाहरूमा सबै वडाहरूमा पुगेको छ, सड़कको क्षेत्रमा शिक्षाको क्षेत्रमा त्यस्तो भएको छ भने हाम्रो ठूलो सुधार भनेको विशेष गरेर स्वास्थ्य क्षेत्रमै हो।
1: दाङका किसान झोलमल उत्पादनमा आकर्षित, स्थानीय तहमा सुशासनको अभ्यास अझै कमजोर लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
7: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगात्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र

0: होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलाप द्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
1: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर
4: रासायनिक मल विषादीको अधिक प्रयोगले माटोको उर्वरा शक्ति नाश हुँदा उत्पादन कम हुन थालेपछि किसानले त्यसको विकल्प खोज्न थालेका छन् माटो र मानव स्वास्थ्यको सुधार गर्न दाङका किसानले जैविक मल र विषादीको उत्पादन अनि प्रयोग गर्न थालेका छन् माटोको सुधार किसानहरूको आय आर्जनमा वृद्धि र मानव स्वास्थ्यको सुधारका लागि स्थानीय पालिकाहरूले पनि साथ दिएका छन्
5: शान्तिनगर गाउँपालिका पाँचकी चिजमानी चौधरी वर्षौंदेखि तरकारी खेती गर्दै आउनु भएको छ पछिल्ला वर्षहरूमा उत्पादन घट्न थालेपछि माटोको उर्वरा शक्ति घटेको र रासायनिक विषादीको असर बढ़ेको अनुभव गर्नुभयो त्यसपछि उहाँले घरमै तयार गरेको झोल मल प्रयोग गर्न थाल्नु भएको छ
6: खानको लागि अर्ग्यानिक झोलमलबाट स्वस्थ हुन सक्छौ र स्वस्थ खान पनि पाउँछौ र आफ्नो वातावरणलाई पनि स्वस्थ बनाउन सक्छौ माटोलाई पनि स्वस्थ बनाउन सक्छौ भन्ने आशाले यो झोलमल 750 लिटर बनाएको छु प्रयोग पनि यही नै गर्छु राम्रो फलिरहेछ
5: चिजमानी जस्तै अहिले शान्तिनगर र दंगीशरण गाउँपालिकाका धेरै किसानले घरमै झोल मल र जैविक विषादी तयार गरेर खेतीपातीमा प्रयोग गर्दै आइरहेका छन् उनीहरूका अनुसार यसले माटोको स्वास्थ्य सुधार्नुका साथै विषादी रहित तरकारी उत्पादन गर्न मद्दत गरेको छ त्यस्ता उत्पादन उपभोक्ताले पनि रुचाउन थालेपछि बजारमा राम्रो माग समेत बढ़ेको शान्तिनगर छकी किसान मीना केसी बताउनुहुन्छ
7: किराहरू नियन्त्रणको लागि येल्लो स्टिकर चिपचिपे पहेँलो पासो प्रयोग गरिरहेछौ औंसा किराको लागि मोहनी पासो नि प्रयोग गरिरहेछौ बोट बिरुवालाई पनि राम्रो अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुने भएको हुनाले रासायनिक मल प्रयोग नगरेर धार्मिक कम्पोस्ट मल प्राङ्गारिक मल गोठे मलहरू प्रयोग गरिरहेछौ
5: पश्चिम दाङका किसान अहिले समूह बनाएर झोल मल गडेउला मल र जैविक विषादी उत्पादनमा सक्रिय छन् खेतीमा रासायनिक पदार्थको असर बारे सचेतना बढ़ेसँगै किसानहरू अर्ग्यानिक खेतीतर्फ आकर्षित भएका हुन् जैविक खेतीले लागत घटाउने र उत्पादनलाई सुरक्षित बनाउने भएकाले यसको विस्तार गरेको दंगीशरण गाउँपालिका चारका किसान प्रभा चौधरी र कुबेर चौधरीको भनाइ छ
8: मेरो घरमा चाहिँ 700-800 लिटर जति झोलमल उत्पादन गरेका छौं र हाम्रो समूहका सदस्यहरूले पनि उत्पादन गरिराख्नु भएको छ र हाम्रो सबै गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छौं
9: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन अब त्यति लाभदायक पनि भएन रासायनिक मल यो गोबर मल जस्तो अब परम्परागत बनाउनु मल भन्दा यो अलि उचित छ भनेर थाहा पायौं त्यही भएर यो गन्यौली मल बनाउन सुरु गरेका छौं
5: किसानलाई जैविक मल र विषादी बनाउन आवश्यक सिप तथा सामग्री उपलब्ध गराउने काम दंगीशरण र शान्तिनगर गाउँपालिका तथा महिला सामुदायिक सेवा केन्द्रको सहकारीमा भइरहेको छ शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत
10: झोलमलहरू आफै बनाउने उत्पादन आफै गर्ने किसानलाई भगाएर सुधार भन्ने पनि छ त्यसै गरी बाख्रा कसरी पालिरहेछ भने बाख्राको त्यसै माग छ खसी बोकाएको त्यसलाई पनि हामीले किसानलाई गोठ बनाइदिएर किसानले त्यो बाख्राहरू उत्पादन गरिरहेछ भनेपछि भैँसीहरू पाल्ने किसान पनि हुनुहुन्छ त्यो पनि हामीले गरिरहेको छौँ
5: किसानको आय आर्जन बढ़ाउने माटोको संरक्षण गर्ने र स्वस्थ खाद्यान्न उत्पादन गर्ने उद्देश्यले स्थानीय सरकारले जैविक खेतीलाई प्राथमिकता दिएको दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी
11: अर्ग्यानिक खेती गरेर यहाँका नागरिकहरूलाई स्वस्थ बनाउन र राज्यको भारलाई कम गर्ने उद्देश्यका साथ हामी अगाडि बढ़िरहेको कुरा पनि जानकारी गराउन चाहन्छु
5: गाई वस्तुको गोबर गहुँ त तितेपाती निम असुरो बोकाइनो बनमारा दालको पिठो लगायतका सामग्रीबाट तयार हुने जैविक मलले माटोमा पोषक तत्व बढ़ाउनुका साथै बालीमा रोग किराबाट बचाउन मदत गर्ने कृषि विज्ञहरू बताउँछन् यसले उत्पादनलाई सुरक्षित वातावरण मैत्री र बजारमा बढ़ी मूल्य पाउने बनाइरहेको किसानको बुझाइ छ सुशीला ओली CIN रेडियो मध्यपश्चिम दाङ
3: यसैबीच नेपालमा रासायनिक मलको आपूर्ति सहज बनाउन सरकारले खरिद गरेको रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा पुग्ने क्रममा रहेकाले धैर्य गर्न किसानलाई अनुरोध गरिएको छ। हाल 30,000 मेट्रिक टन डीएपी मल भारतको विशाखापट्टनम बन्दरगाहमा र 27,000 मेट्रिक टन डीएपी मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको कृषि वन तथा पर्यावरण मन्त्रालयले जानकारी दिएको छ। दुवै पोर्टमा हाल प्याकिङ भइरहेको र विशाखापट्टनम पोर्टबाट मल रेलमा लोड भई हिजो हिँडेको र कोलकाताबाट पनि छिट्टै मल लोड हुने क्रममा रहेको जनाइएको छ। सरकारी स्तरमा सम्झौता अन्तर्गत खरिद गरिएको अर्को डीएपी मल साउन 3 गते अर्थात 19 जुलाईमा कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका छ। 30,000 मेट्रिक टन यूरिया मल बोकेका जहाजहरू साउन 1 गते अर्थात 17 जुलाईमा कोलकाता बन्दरगाहमा आइपुग्ने मन्त्रालयले बताएको छ। हाल मल वितरक दुवै कम्पनीसँग मौजदातमा रहेका मलहरू वितरण व्यवस्थापन कार्यविधि बमोजिम बिक्री वितरण भइरहेको र कोलकाता बन्दरगाहमा आइपुगेका र आउने क्रममा रहेका मल आवश्यक भन्सार तथा ढुवानी प्रक्रिया पूरा गरी चरणबद्ध रूपमा नेपाल भित्र्याइने पनि मन्त्रालयले जनाएको छ।
12: नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय तथा भौतिक क्षतिको जोखिम व्यवस्थापनका लागि तयार गरेको वन्यजन्तु जोखिम केन्द्रित बीमा लेख साउन 1 गतेदेखि लागू हुने भएको छ। प्राधिकरणका अनुसार प्रदेश तथा स्थानीय सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन्यजन्तु प्रभावित क्षेत्रका विभिन्न निकायको आग्रहपछि यो बीमा लेख तयार गरिएको हो। बीमा लेख निर्माणका क्रममा सरकारी निकाय, वन्यजन्तु विज्ञ, मध्यवर्ती क्षेत्रका उपभोक्ता सहित तथा प्रभावित क्षेत्रका बासिन्दासँग छलफल गरी सुझाव समेत संकलन गरेको जनाइएको छ। नयाँ व्यवस्था अनुसार इजाजत प्राप्त निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले यो बीमा लेख जारी गर्न सक्नेछन्।
3: सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाश प्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिनको काम तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश निरुपधोज निरौलाको इजलासले सम्पत्ति छानबिन आयोगको काम कार्यवाही रोक्नु भनेको हो। सर्वोच्चले गत शुक्रबार पनि आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेश स्पष्ट नहुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको हकमा सम्पत्ति जाँचबुझ यथावत रहने भनेपछि अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्चमा रिट हाल्नु भएको थियो। त्यसमा सुनवाई गर्दै आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले सीआईएनसँग बताउनुभयो र उहाँका अनुसार आदेशको पूर्ण पाठ आज सार्वजनिक हुने सम्भावना रहेको छ। सर्वोच्चले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न पनि हिजो अर्को अन्तरिम आदेश जारी गरेको छ। सम्पत्ति जाँचबुझ छानबिन आयोगको क्षेत्राधिकार लगायतका विषयसँग जोड़िएका जटिल कानूनी प्रश्नहरू निरूपणका लागि सर्वोच्चले एमिकस क्यूरी पनि मागेको छ। अधिवक्ता डाक्टर प्रेम राज सिलवालले सम्पत्ति आयोग समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा गम्भीर संवैधानिक र कानूनी प्रश्न उठेको भन्दै अदालतले विज्ञहरूको राय मागेको थियो। सर्वोच्चको माग अनुसार नेपाल बार एसोसिएशनले हिजो दुई वरिष्ठ अधिवक्ताहरूलाई एमिकस क्यूरीका रूपमा पठाउने निर्णय गरेको छ। बारले पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईलाई मनोनयन गरेको हो।
12: साझा खबरमा अब विदेशका खबर। कंगोमा इबोला संक्रमितको संख्या 2,000 नागेको छ। विश्व स्वास्थ्य संगठनले प्रकोपको वास्तविक मात्रा रिपोर्ट गरिएको भन्दा 2-4 गुणा बढ़ी हुन सक्ने चेतावनी समेत दिएको हो। देशका स्वास्थ्य कर्मीहरूले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् 2011मा 754 जनाको मृत्यु भएको थियो भने कुल संक्रमितको पनि पुष्टि भएको थियो। पत्ता नलागेको संक्रमण, सामुदायिक मृत्यु र द्रुत भौगोलिक विस्तारले प्रतिक्रियालाई महामारीको उच्च खतराको रूपमा लिँदै आएको डब्ल्यूएचओले जारी गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीका लागि मध्यरातदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल प्रयोगमा कर्फ्यू लगाउने प्रस्ताव सार्वजनिक गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम, टिकटक र युट्यूब जस्ता सामाजिक सञ्जाल एपहरू 16 र 17 वर्षका प्रयोगकर्ताका लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म पूर्व निर्धारित रूपमा बन्द गरिनेछन्। सरकारका अनुसार ती उपायहरूले किशोर किशोरीहरूको निन्द्रा सुधार, पढ़ाईमा ध्यान केन्द्रित गर्न र परिवारसँग बिताउने समय बढ़ाउन सक्ने सहयोग पुग्ने पनि विश्वास व्यक्त गरिएको छ। लेबनानमा युद्धका कारण भएको वातावरणीय क्षति 51 करोड़ 20 लाख अमेरिकी डलर भन्दा बढ़ी पुगेको छ। त्यहाँको वातावरण मन्त्रालयले सन् 2023 यता त्यसको दक्षिण क्षेत्रमा डढेलोका कारण 7,000 हेक्टर भन्दा बढ़ी वन तथा जंगल क्षेत्र नष्ट भएको छ। लेबनानको राष्ट्रिय क्षेत्रीय समाचार संस्थाका अनुसार इजरायली आक्रमणलाई वातावरणीय अपराधको संज्ञा दिँदै वातावरणीय क्षति समग्र युद्धजन्य प्रत्यक्ष क्षतिको एक हिस्सा रहेको समेत उल्लेख गरिएको छ।
3: साझा खबरमा अब खेल खबर। साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 को फाइनलमा प्रवेश गरेको छ। इंग्ल्याण्डमाथि 2-1 को पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो। मध्यराती एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै अन्तिम समयमा 2 गोल गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल फर गर्नु भएको थियो। इंग्ल्याण्डका लागि एन्थोनी गोर्डनले गोल गर्नु 3 पटकको विश्व विजेता अर्जेन्टिना 7 पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिनाले अब उपाधिका लागि स्पेनसँग खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2028 अस्ट्रेलिया र न्यूजील्याण्डमा हुने टी20 विश्वकपको ढाँचामा परिवर्तन गरेको छ। यो सँगै नेपालले उक्त प्रतियोगिताका लागि हुने विश्वस्तरीय छनौटमा सीधै प्रवेश पाउने निश्चित भएको छ। आईसीसीद्वारा हिजो सार्वजनिक विवरण अनुसार वार्षिक साधारण सभाले सन् 2027 विश्वकप र 2028 टी20 विश्वकपको ढाँचा परिवर्तन गरेको छ। अब पछिल्लो टी20 विश्वकप खेलेका तर विश्वस्तरीय छनौट प्रतियोगिताका लागि स्वत योग्य हुन नसके का 8 टोलीलाई पनि सीधै ग्लोबल क्वालिफायरमा सहभागी हुने अवसर दिइनेछ। नेपाल सहित क्यानाडा, इटली, नामिबिया, नेदरल्याण्डस, ओमान, यूएई र अमेरिका ती टोलीमा रहेका छन्। र नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। मलेसियामा हिजो सम्पन्न एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। जापानले दिएको 89 रनको लक्ष्य नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो।
12: भौतिक संरचना निर्माण भन्दा स्वास्थ्य र शिक्षामा स्थानीय सरकारको जोर, नागरिकलाई सुविधा, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरमा अब स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा गरेको सुधार। स्थानीय सरकारको पछिल्लो पाँच वर्ष कार्यकाल मध्ये चार वर्षको समयावधि सकिएको छ। यस बीचमा स्थानीय तहले आफ्नो बजेट साधन र स्रोतको उपयोग गर्दै नागरिकका आवश्यकता पूरा गर्ने कोशिश गर्दै आएका छन्। विकास निर्माणदेखि सुशासनको क्षेत्रमा काम गर्दाको अनुभवका बारेमा हामीले जाजरकोटको नलगाट नगरपालिकाका मेयर डम्बर बहादुर राउतसँग कुराकानी गरेका छौं।
4: संचारको क्षेत्रमा पनि हाम्रा दुई तीनटा वडाहरूमै संचारको पहुँच थिएन, 10-11 लगायतको वडाहरूमा। त्यसको लागि हामीले 10 नम्बर वडाको ध्यारगाउँमा ठुलै टावर राख्यौं। पालिकामा पनि नेटवर्कले त्यति राम्रो काम गर्दैन थियो, बाहिर जानु पर्थ्यो। पालिका छतमा एउटा सानो मिनी टावर चाहिँ राख्यौं। सड़क पनि अब सबै ठाउँमा सबै वडामा एउटा 13 नम्बरमा भौगोलिक कठिनताको कारणले पाँचै छ थोरै, नत्र अन्य वडाहरूमा सबै वडाहरूमा पुगेको छ। सड़कको क्षेत्रमा, सिंचाईको क्षेत्रमा पनि त्यस्तै भएको छ भने हाम्रो ठूलो सुधार भनेको विशेष गरेर स्वास्थ्य क्षेत्रमै हो।
5: स्वास्थ्यमा त्यस्तो फरक के भयो अरू पालिकाको भन्दा नलगाड नगरपालिका?
4: अरू पालिकामा के कस्तो भयो अब त्यहाँ दार्जिलिङमा त मिल्दैन, तर नलगाड नगरपालिकामा हाम्रो विगतमा यो पाँचवटा गाविस साबिकका पाँचवटा गाविस मिलेर नगरपालिका बनेको, त्यसमा पाँचवटा मात्रै स्वास्थ्य चौकीहरू थिए। अहिले के छ भने हाम्रो त्यो पाँचवटा डाँडागाउँ, लाहाङ, भजनकोट, रगदारा, भगवती पाँचवटा गाविस मिलेर चाहिँ नगरपालिका बनिसकेपछि यसमा 13 वार्ड छ। हामीले 13 वार्डमा सामुदायिक स्वास्थ्य केन्द्रहरू स्थापना गरी सफल भएको छौँ। भौगोलिक रूपमा कठिनाई भएको वार्डहरूमा थप गर्दाखेरि हाम्रो करिब 20 जति सामुदायिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीहरू गरेर 20
5: जिल्लाको अरू पालिकाको अथवा देशका अरू ठाउँको भन्दा यो धेरै राम्रो खालको संरचना हो भन्ने हामीले सुन्न पायौँ।
4: त्यसको साथसाथै के छ भने हामीले विगतमा एउटा जिल्ला मात्र नै अस्पताल हुन्थ्यो भने नगर अस्पताल 1500 भवन अब छिटै हामी केही हप्तामै त्यो भवनबाट सेवा प्रवाह गर्न गइरहेको छौँ। 3 डाक्टरबाट सेवा प्रवाह भइरहेछ। त्यसलाई हेर्दाखेरि अब यहाँबाट रिफर हुने भयो भने सोझै परदेश भेरी अस्पताल नेपाल हुन्छ, कर्णाली परदेश अस्पताल सुर्खेत पुग्ने पर्ने अवस्था खालको छ।
5: यो आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामान्यतया सरकारी मापदण्ड अनुसार, संरचना अनुसार त्यहाँ बर्थिङ सेन्टर सञ्चालन हुँदैन, तर नलगाड नगरपालिका यस्तो जहाँ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पनि 6 बर्थिङ सेन्टर अहिले नलगाड नगरपालिकाभित्र चलिरहेका छ।
4: 6 बर्थिङ सेन्टर नयाँ बनेका छन् भने दुई ठाउँमा ती इक्विपमेन्टहरू पनि उपलब्ध गराउनले
5: अल्ट्रासाउण्ड भिडियो एक्सरे गर्ने सेवा पनि अहिले तल्लो गाउँ स्तरसम्मै पुगिसक्यो।
4: हामीले एउटा अस्पतालमै यहाँ हाम्रो नगरपालिकामै भिडियो एक्सरेदेखि इसिजी युगल लगायतको हामीले त्यो गर्ने सम्भवको छौँ भने हामीले एउटा टेलिमेडिसिनको सेवा पनि प्रवाह गरेका छौँ।
3: जाजरकोटको नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर राउतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: नेपाल र भारत बीच विद्युत आयात क्षमता 1530 र निर्यात क्षमता 1850 मेगावाट पुर्याउने सहमति। यात्रुवाहक ठूला सवारी साधन खरिदमा 80% ऋण पाइने। रासायनिक मल खरिदमा सरकारको तालु।
3: प्रतिनिधि सभा बैठक 2 लागि स्थगित। विपक्षी 4 दलद्वारा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता। सम्पत्ति छानबिनका सबै काम रोक्न सर्वोच्चको आदेश। आज पूर्ण पाठ सार्वजनिक हुने।
2: गोलभेडाको मूल्यमा बिचौलियाको रजगत। दाङका किसान झोलमल उत्पादनमा आकर्षित। स्थानीय तहमा सुशासनको अभ्यास अझै कमजोर।
3: कंगोमा इबोला संक्रमण 4 गुणाले बढ़ेको विश्व स्वास्थ्य संगठनको दावी। बेलायतमा किशोर किशोरीका लागि सामाजिक सञ्जाल प्रयोगमा कर्फ्यू लगाउने तयारी। लेबनानमा युद्धका कारण ठूलो वन क्षेत्रमा प्रभाव।
2: र अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश। इंल्याण्डमाथि इंल्याण्ड 2-1 पराजित। T20 विश्वकपको ढाँचामा परिवर्तन। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट।
3: साझा खबरको अन्त्यमा कार्टुन कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब छ बास शीर्षकको कार्टुनमा
6: आज व्यङ्ग्य गर्न खोजिएको छ। विशेष त संसदमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले बोलिरहेका छन्, तर सत्तापक्षका सांसदहरूले सत्ताको भन्दा पनि प्रतिपक्षी दलको विरोध र सरकार र आफ्नो पार्टीको बचाउमा लागेको भनेर विभिन्न टीका टिप्पणीहरू पनि भइराखेका छन्। अगाडिपट्टि तीन लाइन छ, तीन लाइनमा सांसदहरू बसिराखेका छन् र अगाडि पोडियममा एकजना सांसद पुगेका छन् र नजिकै एउटा फाइल बोकेर गएका व्यक्ति पनि छन् त्यहाँ नजिकै। उनले सांसदतर्फ केही सुझाव दिएको, सल्लाह दिएको जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, यतापट्टिकालाई तर्साउने, उतापट्टिकालाई धम्काउने, त्यतापट्टिकालाई घुर्क्याउने अनि अगाडिपट्टिकालाई केही नै नभन्ने, चुपचाप बसिरहने।
3: हस्तो प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: अब किन दिनु हुँदैन दुष्कृत गर्नुपर्छ अब राजनीतिकरण गर्नु हुँदैन तत्कालीन बेलाका राजनीतिकरण गर्ने व्यक्तिहरूलाई चाहिँ कानूनी दायरामा ल्याउनु पर्छ भनेर आवाज धेरै उठेको छ यसलाई धेरै व्यक्तिहरूले मुद्दा यो उठाए त्यसलाई चाहिँ बीच बाटोमा अलपत्र छोडे त्यो कारणले गर्दाखेरि यो विषयलाई चाहिँ हामी अब किनारा लाउनु पर्दछ दोषीको निर्दोष नफसुन् दोषी नउम्क्योस् भन्ने ढंगले चाहिँ जानुपर्दछ अब सुदन गुरूङले यसको फाइललाई खोल्ने भने एउटा समिति पनि बनेको छ कृष्ण पंगेनीको नेतृत्वमा एसएसपी साहबको नेतृत्वमा अब यो मुद्दा चाहिँ कार्यान्वयनमा आउनुपर्दछ धेरै निर्मलाहरू तर्फिएका छन् नेपालमा यतिखेर हामीसँग नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल हुनुहुन्छ मलाई चाहिँ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ नमस्कार हेमन्त मल्लजी मलाई सुन्दै हुनुहुन्छ मल्लजी हामीलाई सुन्दै हुनुहुन्छ तपाईँ हेलो आदरणीय श्रोता हामी नेपाली बहसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल गर्ने गर्दछौं विभिन्न क्षेत्रका व्यक्तिहरूसँग जानकारी लिने गर्दछौं राजनैतिक सामाजिक आर्थिक सांस्कृतिक कूटनैतिक पाटोका विषयमा पनि हामी छलफल र बहस गर्ने गर्दछौं आदरणीय श्रोता आज निर्मलाले न्याय पाउनुपर्छ निर्मला पन्तको हत्यारा जोसुकै भए पनि अपराधी उम्किनु हुँदैन भन्ने विषयमा पनि हामी चर्चा र परिचर्चा यतिखेर गरि पनि रहेका छौं हामीले विषय उठान गर्यौं तत्कालीन कञ्चनपुरका प्रमुख एसएसपी अहिले रिटायर हुनुभयो एसपी दिलीराज विष्टसँग पनि हामीले कुराकानी गर्यौं त्यो बेला उहाँ त्यहाँको प्रहरी प्रमुख हुनुहुन्थ्यो त्यो घटनाक्रम के हो कसरी त्यसलाई पोलिटिकलाइज गर्यो कसरी राजनीतिकरण गरियो नगरपालिकाको आन्दोलन कसरी निर्मला पन्तसम्म पुग्यो र त्यसले अहिले अब के सन्देश प्रवाह गरिरहेको छ समाजमा किनभने हरेक आन्दोलनहरू हरेक मृत्युहरू हरेक हत्याहरू हरेक अपराधहरू किनारा लाग्नुपर्दछ हरेक अपराधहरू कानूनको दायरामा आउनुपर्दछ कानूनको दायरामा ल्याइनुपर्दछ सयौं हजारौं निर्मलाहरूले न्याय पाउनुपर्दछ भनेर हामीले नेपाली बस मार्फत देवानबाट पटक पटक उठाइरहेका छौं नेपाली बसले हरेक क्षेत्रका व्यक्तिहरूसँग छलफल गरेको छ बहस गरेको छ हरेक क्षेत्रका व्यक्तिहरूलाई बोलाएको छ समाजका विभिन्न विकृत पक्षहरूका बारेमा पनि हामीले खबरदारी गरिरहेका छौं सामाजिक मूल्य मान्यताका विषयलाई पनि हामीले उजागर गरिरहेका छौं हामी आज पनि बहस गर्न चाहन्छौं अहिले नेपालको पछिल्लो परिस्थितिमा जसरी भाद्र 23-24 जयन्ती विद्रोह पछाडि दुई तिहाई नजिकको एउटा वैकल्पिक शक्तिको एउटा सरकार आएको छ यसले 5 वर्षसम्म नेपालका यी धेरै सिस्टमहरूलाई सुधार्नु पर्नेछ नेपालमा विकृत भइरहेका कतिपय सिस्टमहरूलाई ट्र्याकमा ल्याउनुपर्नेछ हरेक नेपालीहरूको बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्नेछ तैपनि सरकारका पक्षमा धेरै आलोचनाहरू यतिखेर भइरहेका छन् धेरै टिप्पणीहरू यतिखेर भइरहेका छन् तर सरकार सही बाटोमा सरकार सही दिशामा सरकार सही नजिरमा सही गोरेटोमा सरकार हिँड्नुपर्दछ हामी त्यसका लागि निरन्तर रूपमा नेपाली बस मार्फत चर्चा र परिचर्चा पनि गरिरहेका छौं आदरणीय श्रोता आज हामी निर्मला पन्तको विषयलाई एकपटक फेरि अब यो अन्तिम किनारा लाग्नुपर्दछ यस्ता धेरै घटनाहरू जसलाई चाहिँ दबाउने जसलाई चाहिँ ओझेलमा पार्ने प्रयत्न गरिएको छ यो प्रयत्न हुनु हुँदैन भन्ने ढंगले हामी लागिरहेका छौं आदरणीय श्रोता आज बहसका धेरै पाटाहरू छन् हामीले पटक पटक बहस गरेका छौं छलफल गरेका छौं केही दिन अगाडि मात्रै पनि हामीले छलफल बहस गरेका छौं यो छलफल यो बहसले हामी निर्णयमा अब पुग्नु पर्दछ यसको समाधान हुनुपर्दछ यी मुद्दाहरू अब किनारा लाग्नुपर्दछ किनभने धेरै लामो समयसम्म यी मुद्दाहरू थाती रहँदाखेरि यी मुद्दाहरू यथावत रहँदाखेरि अन्य महिलाहरूमाथि अन्य नारीहरूमाथि अन्य युवतीहरूमाथि यस्ता खालका जघन्य अपराधका धेरै घटनाहरू हुन सक्छन् त्यसैले गर्दाखेरि यी मुद्दाहरूमा चाहिँ सबैले ऐक्यबद्धता हातेमालो गरेर समाजलाई विभाजित होइन पक्ष र विपक्षमा लागेर होइन यथाशक्य चाँडो यस्ता घटनाहरूका बारेमा चाहिँ सबैको एक ऐक्यबद्धता हुनुपर्छ सबै एकजुट भएर अगाडि बढ्नुपर्दछ हामी आज बहस गर्दैछौ हामी आज छलफल गर्दैछौ देशको बारेमा हामी छलफल गर्दैछौ यतिखेर किनभने राजनीति एउटा सही ट्र्याकमा आयो भने राजनीति सही दिशामा सग्लो भएर अगाडि बढ़्यो भने स्थिरता यो देशमा कायम रह्यो भने यस्ता खालका हरेक मुद्दाहरू किनारा लाग्न सक्छन् यतिखेर हामीसँग नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल हुनुहुन्छ मलाई चाहिँ नेपालीहरूले धेरै जुन कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
1: हजुर धन्यवाद।
0: लामो समय चाहिँ हामी होल्डमा बस्नु पर्यो होइन, अहिलेको अवस्थामा चाहिँ जस्तो आज निर्मला पन्त प्रकरण अब 8 वर्ष पूरा हुँदैछ, अब केही दिनमा अबको 10 दिनमा 8 वर्ष पूरा हुँदैछ होइन। यो घटनाक्रम धेरै पटक चाहिँ उछालियो, धेरै पटक चाहिँ यो घटनाक्रमका विभिन्न पाटाहरू चाहिँ अगाडि आए, यहाँहरूले पनि बोल्नुभयो, पूर्व सुरक्षा बिक्रीका हिसाबले धेरै प्रहरीहरू अधिकृतहरू पनि बोल्नु भएको छ, तर यो घटना चाहिँ किनारा किन लाग्न सकेन, नेपाल प्रहरीको हाम्रो सुरक्षा दस्ता, नेपाल प्रहरीको अनुसन्धान, तत्कालीन बेला देखिएको घटनाको त्यो ठाउँको गम्भीरता, त्यसबाट आएका प्रमाणहरू तथ्यहरूले चाहिँ के भन्छ, तपाईँको अनुभवले के भन्छ?
1: होइन, सबभन्दा पहिला त के बुझ्नुपर्छ भनेपछि त्यो अनुसन्धान बिग्रेको प्रहरीले मात्रै होइन, हो लोकल प्रहरीको ठूलो कमजोरी छ, सबभन्दा ठूलो कमजोरी म भन्छु, नम्बर एक होइन। नम्बर दुईमा तपाईँको पत्रकारिता, जुन खबर पत्रकारिता भन्छ नि, इन्भेस्टिगेसन डाइभर्ट गरिदिने गरी, त्यस्तो भनेको राजनीति कारण हाम्रो लेखनशी लगायतका जुन पार्टीहरूको भयो, र चौथो भनेको तपाईँको मलाई लागेको त्यो भनेपछि पुलिसको लिडरसिप भनेको आइजी मात्रै हो नि, कि तहतहको लिडरसिप छ नि, उनीहरूले अनुसन्धान र त्यसमा खटेका जुन अधिकारीहरू छ उनीप्रति गरेको व्यवहार होइन, त्यसले गर्दा तपाईँले हेर्नु भने जम्मै अनुसन्धान खटेको मान्छेलाई क्रिमिनलाइज गरियो होइन, जुन चाहिँ अल्टिमेटली अदालतले खारिज पनि गरियो, यी कारणहरू हुन्। अहिले पनि के भएको छ भनेको तपाईँको यो यसको सिरियसनेस देख्दैन कि, म सरकारको पनि देख्दैन, विभागको पनि देख्दैन, जब हो हल्ला हुन्छ त्यो पछि एउटा समिति बनाउने, समिति पठाइदिने, र समिति जो गएको छ ती अनुसन्धान गर्ने मान्छे हुन् कि होइनन् कि त्यो पनि थाहा छैन, र जब हल्ला सेलाउँछ फेरि यो कुरा पनि सेलाउँछ, त्यसले गर्दा यसमा सिरियसनेस देखिएन के, नदेखिँदाखेरिको अवस्था के भनेपछि यो गिजोल्दै जाने एउटा कुरा भयो, र अर्को के हो भनेपछि अनुसन्धान टुङ्गो नपुग्ने कारण पनि यही हुन्छ जस्तो लाग्छ मलाई त।
0: होइन, अहिले अब यो कसरी चाहिँ यो घटना चाहिँ गिजोल्यो, घटनाक्रम अनुसार त अब त्यहाँ चाहिँ होइन तत्कालीन बेलादेखि ठूलो आन्दोलन चलिरहेको थियो कर वृद्धिको हिसाबले, त्यो आन्दोलन पछि निर्मला पन्तको हत्या, बलात्कार पछिको हत्यामा चाहिँ आयो, परिणत भयो, सब उठाउँदाखेरि आन्दोलनकारीले चाहिँ सबै उठाएर चाहिँ नगरपालिकासम्म लगे, पोस्टमार्टम ढिला भयो लगायतका धेरै विषयहरू चाहिँ यतिखेर आएका छन्। तर प्रहरी नेतृत्वले जुन तरिकाले चाहिँ डीएसपीको कमान्ड त्यहाँ खटेर सबलाई जसरी त्यसको त्यहाँ मुचुल्का उठाउनेदेखि लिएर त्यसलाई चाहिँ पोस्टमार्टम पुर्याउनसम्म पनि त्यो बाटोमा त निकै ठूलो अवरोध पनि भयो, अब त्यसलाई किनारामा पुर्याउने भन्दा पनि पोलिटिकल आइस पनि भयो घटना भन्ने खालका आरोप पनि लागे होइन। यहाँले कसरी हेर्नु भएको छ यसलाई नजिकबाट?
1: फेरि एउटा कुरा, तपाईँको आवाज एकदम मधुर आइरहेको छ, राम्रै जोडे छैन जस्तो लागिरहेको छ मलाई होइन, त्यसले गर्दा बडा मुस्किलले सुन्नु पऱ्यो मैले तपाईँले भन्ने कुरा, धेरै कुरा बुझ्न पनि बुझेको छैन मैले, र राजनीतिक भन्दाखेरि पहिला तपाईँले थाहा होला यो कंग्रेस र माओवादीको बीचमा मलाई के भन्छ जुन स्थानीय छ नि कम्युनिस्ट कंग्रेसको बीचको त्यसले ठूलो भूमिका खेलेको थियो इन्भेस्टिगेसन डाइभर्ट गर्ने, किनकि घटना अनुसार के भएको ठूलो आन्दोलनहरू भएका छन् त्यहाँ, पुलिस आन्दोलनतिर पनि डाइभर्ट भएको छ, अर्को चाहिँ तपाईँले हेर्नुभयो हाम्रो खेमजीको होइन, खेमजीले जुन किसिमको पत्रकारिता गर्नुभयो,
0: अनि खेम भण्डारीजीले खेम भण्डारीजीको पत्रकारिताले पनि यसलाई ट्विस्ट गर्यो त्यसो भए,
1: एकदमै ठुलो, एकदमै ठुलो, एकदमै ठुलो, त्यसले पुरै डाइभर्ट गरिदिएको छ, तपाईँको व्यक्तिमा भ्रम फैलाइदिएको छ, पुलिसले जे गर्न खोज्छ पुलिसले बदमासी गरिरहेछ भन्ने बाहेक के पनि के भन्छ पब्लिकमा त्यो कुरा गएको छैन होइन, त्यसले मैले तपाईँ एउटा कारण छैन कि त्यो राजनीतिक छिर्यो, लोकल पुलिस कमजोरी छैन भनेर भन्दैन, म किन भन्दैन भने आजको उसमा उभिएर कुरा गर्नु त सबभन्दा बढी के भन्छ प्रमाण फेला पर्ने अपराध भनेको रेप एन्ड मर्डरमा हो कि, धेरै प्रमाणहरू हुन्छ, यदि कोही मेरो अगाडि आएर कुरा गर्यो भने म उसलाई जवाब दिन्छु राम्रो यसमा, किनकि पानी पर्यो हिलो भयो तपाईँ त्यो चढ छोड पाउनुहुन्न कि, प्रमाणहरू कति हुन्छ मलाई थाहा छ, त्यसले गर्दा के हो भनेपछि तपाईँको प्रहरीमा ठुलो कमजोरी छ, र त्यसमाथि के भइदियो भनेपछि अरू कमजोरी पनि अरू ऊ पनि थपिए कि, त्यो थपिँदाखेरि के भयो भने चाहिँ आज कहाँ छ मेरो भन्नु
0: होइन, अब प्रहरीले चाहिँ अनुसन्धान गर्यो होइन, त्यहाँ चाहिँ अनुसन्धान गरेर एक लेभलमा चाहिँ प्रहरीले पुर्याइसकेको थियो, त्यस पछाडि त्यसमा पनि त ट्विस्ट आयो नि त हेमन्तजी,
1: मैले सुनेन,
0: एक लेभलमा प्रहरीको अनुसन्धान पुगिसकेको थियो होइन, प्रहरीले चाहिँ त्यहाँ चाहिँ अनुसन्धान गरेर धेरै पाताहरू आएका थिए, त्यसमा पनि त ट्विस्ट भयो नि त पछि,
1: होइन भयो त्यही त मैले भने यहाँ त कस्तो भइदियो भनेपछि पुलिसलाई चाहिँ क्रिमिनलाइज गरियो,
0: डिएनएका कुराहरू आए, डिएनए मिलेन भन्ने कुराहरू आए, अनुसन्धानमा चाहिँ डिएनएको महत्व के हो,
1: होइन डिएनएको महत्व हुन्छ, अब डिएनए नै सबै कुरा हो भन्ने भन्दा बाहिर गएर कि फैसलाहरू पनि भएका छन् होइन, तर डिएनएले फलानाको रगत हो, फलानाको रौँ हो, फलानाको तपाईँको यो के भन्छ सिमेन्ट हो, फलानाको पसिना हो, फलानाको जिउको फाइबर हो लगायतका धेरै कुरा त्यसले प्रमाणित गर्दा पनि त्यसलाई मात्रै होइन कि त्योदेखि बाहेकका अरू प्रमाणहरू पनि पनि अदालतले हेर्ने गर्छ कि र त्यसमा त मैले जब हाम्रो रिजालजीको समिति बन्यो त्योभन्दा पहिलादेखि नै त्यो डिएनए को माथि प्रश्न चिन्ह मैले उठाउँदै आएको थिएँ. त्यसका दुई तिनवटा कारणहरू थिए कि र जुन पछि पनि भए एउटा कुरा के थियो मैले उठाएको त्यो बेला लिफ्ट र कन्टामिनेसनको कुरा मैले त्यो बेला मैले सुरुमा उठाएको थिएँ त्यो फेरि पहिला उठाएको हो र त्यसलाई चाहिँ रुल आउट हुनुपर्छ त्यसलाई खारेज गर्नुपर्छ भन्ने मेरो डिमान्ड नै थियो त्यो होइन. र त्यसले गर्दाखेरि के भनेपछि डिएनए डिएनए बाहेकका पनि अरू तथ्य प्रमाणका जुन कुराहरू छन् त्यो पनि खोज्छ क्या अदालतले त्यही भाषी सबै हो जस्तो मलाई चाहिँ लाग्दैन. फेरि
0: भनेपछि जति पनि अनुसन्धानहरू भएका छन् ती अनुसन्धान पनि प्रहरी अनुसन्धानमा दक्ष छन् त होइन नेपाल प्रहरी
1: होइन दक्ष छ. अब तपाईँले लक्ष्य बजाउने मान्छेलाई अनुसन्धान गर्न खटाइदियो भने त्यसले लक्ष्य र के भन्छ टियर ग्यास बाहेक त्यो पनि बुझ्दैन उसले होइन. त्यसले गर्दा के खेरि के भनेपछि तपाईँले राइट म्यान इन राइट प्लेस भन्ने कुरा छ नि त त्यसलाई तपाईँले राइट सही मान्छे छाने चाहिँ पठायो भने उसले गर्न सक्ला. तर त्यो बेला तत्काल परिस्थिति के थियो भनेपछि त्यो अनुसन्धान गर्नै डराउन थाल्छ कि मान्छेहरू. तपाईँ अनुसन्धान गर्नु पो तपाईँ जाहिर गयो कोही त्यहाँ खटियो जाहिर गयो त्यहाँ गयो जाहिर मात्रै जाने भयो कि तपाईँ माथि फेरि के हुन्छ अनुसन्धान पनि हुन्छ
0: होइन.
1: हो त्यही त्यही त्यही स्थापित गरिदिनु भयो कि त्यो क्रिमिनलाइज गरिदियो त्यो पुलिसको कामकारहरूलाई. त्यसले गर्दा सिक्नु भनेपछि त्यो दिन जान डराउन थाल्यो. अब तपाईँ हो हल्ला हुन्छ एउटा समिति गठन गरिन्छ मान्छे जान्छन् दुई चार दिनपछि हल्ला मेटिन्छ र फेरि के हुन्छ त्यो इस्यु चाहिँ त्यहीँको त्यही रहन्छ अहिले भइ नै त्यही रहन्छ.
0: तर अनुसन्धान त तत्कालीन बेला पनि भयो अहिले पनि त समिति बनेको छ नि त एउटा होइन. सुदन गुरुङले फेरि गृहमन्त्रीले चाहिँ अब निर्मलालाई न्याय दिएरै छोड्छु भन्नुभएको छ नि त. कतिको सम्भावित देख्नुहुन्छ ठहरिनुहुन्छ तपाईँ चाहिँ
1: आशाहरू अहिले पुरा नेगेटिभ हुने पनि अवस्था हुँदैन होइन. अहिले टिम गएको छ योभन्दा पहिला पनि यस्ता टिम त हरेक गृहमन्त्री पालनमा भएको छन् हरेक आइजिपी चेन्ज हुँदाखेरि भएको छन् हरेक त्यहाँका प्रदेश प्रहरी प्रमुख चेन्ज हुँदाखेरि भएका छन् टिमहरू. तर अहिले टिम गएको छ आशा गर्ने भाइ के पनि गर्न सक्दैन आशा गरौँ.
0: त्यसका त दोषीहरू त्यसका प्रमाणहरू अब डिएनए टेस्ट नभएका कुराहरू एकपटक टेस्ट गरिसकेको डिएनए चाहिँ त्यसको स्वाब नै अब उडिसक्यो अब त्यसको सम्भावना छैन भन्नुभएको थियो अस्ति जीवन रिजालजीले मलाई होइन.
1: यसभन्दा बाहिर उहाँले भनेको एकदम सही हो किनकि मैले उहाँले उहाँ चाहिँ फेरि त्यसको एक्सपर्ट हो उहाँ चाहिँ त्यसको फेरि विज्ञ हो उहाँ चाहिँ फेरि एउटा आधिकारिक व्यक्ति हो नि जीवनजी. तर एउटा अनुसन्धानकर्ताको बुझाइको हिसाबले मैले त्यसलाई रुल आउट गर्नुपर्छ भने पहिलादेखि भनेको थिएँ मैले होइन. पहिलादेखि भनेको अल्टिमेटली उहाँहरूले पनि त्यही रुल आउटै गर्नुभयो.
0: भनेपछि अब चाहिँ अबको यो अनुसन्धानको पाटो र चाहिँ त्यो घटनाक्रमले देखाएका तत्कालीन बेलाका दोषी प्रमाणहरू र आरोपी पत्ता लाग्ने वा चाहिँ आरोपी नजिक पुग्न सक्ने त्यस्तो कुनै आइडिया प्रहरीसँग हुन सक्छ.
1: होइन एउटा हो तपाईँले राम्रो प्रश्न उठाउनुभयो कि किनकि कुनै एकजना शङ्कित व्यक्ति छ है अब प्रमाणले नदेला. तर प्रमाण भनेको तपाईँको एउटा के हुन्छ फिजिकल एभिडेन्सहरू हुन्छ होइन. अर्को के हुन्छ भनेपछि देखि जानी सुनेका कुराहरूको पनि त्यसलाई तपाईँले सही तरिकाले राख्नुभयो र सही तरिकाले प्रयोग गर्नुभयो त्यसलाई पनि अदालतले मानेका घटनाहरू पनि छन्. र कहिले कहिले के हुन्छ भनेपछि फलाना मान्छे शङ्कित हो तपाईँले एउटा केसकै इक्जाम्पल दिएपछि बुझ्न सजिलो हुन्छ कि म आफै त्यो सिएमएम हुँदाखेरिको जस्तै तपाईँको के थापा भन्ने मैले नाम बिर्सेँ यो रणबहादुर बङ्कोसमा राम्रो अनुसन्धान गरेको छ र अहिले तथ्य प्रमाणहरू राखेको छ. तर समस्या के भइरहेछ भने चाहिँ बाँकी मान्छे यही हो गोली मेन मान्छे यही हो तर प्रमाणले त्यसलाई चाहिँ घेर्न नसकेको अवस्था थियो. र अल्टिमेटली के भयो हामीहरू गएपछि पहिला भएको इन्भेस्टिगेसनमा त्यो मान्छेलाई जोड्ने काम मात्रै गरेको नि हामीहरूले पहिला पनि भएको थियो यस्तो. र अब यसमा त के छ तपाईँको तथ्य प्रमाणहरू कम छन् होइन. र अब के भने चाहिँ इन्भेस्टिगेसनको प्याटर्न चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ. मैले पटक पटक भन्दै आएको छु
0: कसरी चेन्ज भने के गर्ने
1: होइन यसको बाटो चेन्ज गर्नुपर्ने हुन्छ. एउटा के हुन्छ जुन मैले तपाईँलाई अघि पनि भने सुनेका कुराहरू देखेका कुराहरू परिस्थितिजन्य कुराहरू होइन त्यो फेरि सबले सक्दैन है फेरि त्यो त्यो भौतिक कम्प्लेक्स हुन्छ. पुरानो केसहरूमा जति पुरानो हुँदै गयो तपाईँको तथ्य प्रमाणहरू त्यति हराउँदै जान्छन् कि त्यसले गर्दा परिस्थितिजन्य प्रमाणका कुराहरू गर्छौँ हामीहरू देखेका कुराहरू गर्छौँ हामीहरू सुनेका कुराहरू गर्छौँ. यसलाई तपाईँले एक ठाउँमा लिएर आएर हामीले गरेका इन्भेस्टिगेसन त्यस्ता पनि छन् मैले लेखेको छु त्यो मेरो लेखहरू पनि छ त्यो कुराहरू कि ती प्रमाणहरू फेरि अदालतले लाई पनि ग्राही हुनु पर्यो तपाईँले राखेको कुराहरू त्यसको लागि फेरि तपाईँ जो पाइ त्यसले सक्नुहुन्छ त्यसको लागि चाहिँ एकदमै राम्रो एक्सपर्टिज चाहिन्छ होइन. त्यसले गर्दा अनुसन्धानको प्याटर्न नै चेन्ज गर्नुपर्छ जस्तो लाग्छ मलाई.
0: अनुसन्धान फेरि जिरोबाट सुरु हुनुपर्छ त्यसो भए
1: अनि जिरोबाटै सुरु गर्ने होइन. त्यहाँ त मिसिल छ नि त इन्भेस्टिगेसन गर्ने टिम खटेका छन् नि त उसले पनि केही न केही कुरा राखेका छन् नि त विभिन्न टाइममा समिति बनेका छन् नि त. अब जस्तो तपाईँ रानीबारी कुरा गरौँ रानीबारीमा 14 समिति बनेको थियो भन्नुहोस् त चौधरा समितिमा केही न केही कुरा त थिए नि त, सबै कुरा त खत्तमै छैन नि त, होइन केही न केही तथ्य थियो कि, त्यसले गर्दा मैले के भनेपछि तपाईँ खटिका जुन समितिहरू बनेका छन् तिनका प्रतिवेदन, त्यहाँ भएका मिसिल र योभन्दा पहिला खटिएका अधिकारीहरूका अनुभवहरू होलान्, डायरीहरू होलान्, त्यसले गर्दा के छ भनेपछि यी कुराहरूलाई एक ठाउँमा ल्याएर राखेर तपाईँ अगाडि बढ्ने ठाउँहरू चाहिँ रहन्छ।
0: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
1: हवस्
0: धन्यवाद। नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: no saques bonus pao.
1: Viste top ten
0: भरपूर मनोरञ्जन सहित मात्रहरु 909 डिस्कउन्टको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस्कउन्टको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईबी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट
1: यतिखेर हाम्रो बेसमा वैदेशिक रोजगारी व्यवसाय संघका अध्यक्ष रिक बहादुर खत्री हुनुहुन्छ। खत्रीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ रिक बहादुरजी, मलाई सुन्दै हुनुहुन्छ? वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष रिक बहादुर खत्रीसँग हामी कुराकानी गर्दैछौ। यतिखेर वैदेशिक रोजगारीका धेरै समस्याहरू छन्, धेरै पीड़ाहरू छन्। वैदेशिक रोजगार पठाउने मेन पावरबाट धेरै व्यक्तिहरू ठगिएका विषयहरू पनि आउँछन्। उहाँहरूका पनि आफ्नो पीड़ाहरू होला, तर नागरिकहरूलाई चाहिँ विदेशमा पठाउने कुरा, नागरिकहरूलाई सुरक्षित रूपमा विदेशमा अवतरण गराएर राम्रो काममा लगाउने कुरा, फ्री भिसा फ्री टिकटलाई कार्यान्वयन गर्ने कुरा, यावत कुराहरूमा चाहिँ धेरै प्रश्नहरू छन्। यतिखेर हामीसँग डिकजी हुनुहुन्छ, डिक बहादुर खत्रीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार डिकजी, सुन्दै हुनुहुन्छ हामीलाई? हामीसँग वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्षसँग हामी कुराकानी गर्ने प्रयत्न गरिरहेका छौँ र धेरै समस्याहरूलाई हामी उठान गर्ने गर्दछौ। नेपाली बहसबाट धेरै विषयहरू चाहिँ हामीलाई उठाउँछौ, किनभने जनताका समस्याहरूबाट, प्रत्यक्ष रूपमा जनतालाई पर्ने मारका विषयहरूबाट हामी त्यसबाट सोल्युसन निकाल्ने प्रयत्न गर्छौ। किनभने अहिलेको अवस्थामा जुन तरिकाले नागरिकहरूले दुःख पाउँछन् विदेश जाँदाखेरि, वैदेशिक रोजगारमा कतिपय नागरिकहरू ठगिएका विषयहरू आउँछन्, यी विषयहरूलाई चाहिँ हामी उठाउने गर्दछौँ। यी विषयहरूबाट हामी निर्मम रूपमा यस्ता विषयहरूमा प्रहार गर्ने गर्दछौँ, किनभने नागरिकहरूलाई समस्यामा पार्न कसैले पनि सक्दैन, पार्नु पनि हुँदैन, जनताको पक्षमा सबैले काम गर्नुपर्छ। डिगजी, हामीलाई सुन्दै हुनुहुन्छ? नमस्कार, गुड मर्निङ।
2: नमस्कार, गुड मर्निङ।
1: अब यतिखेर वैदेशिक रोजगार व्यवसाय संघको अध्यक्ष हुनुहुन्छ तपाईँ, तपाईँ आन्दोलित हुनुहुन्छ यतिखेर सरकारका विरूद्ध? दिवालजी,
2: हाम्रो आन्दोलन सरकारका विरूद्धको आन्दोलन भन्दा पनि चिठी बसाल्ने विषयको आन्दोलन हो।
1: के चिठी बसाल्न चाहनुहुन्छ यतिखेर देशमा?
2: लामो समयदेखि वैदेशिक रोजगार व्यवसायले उठाउँदै आएको एउटा महत्वपूर्ण विषय के छ भनेदेखि, वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सुरक्षा र हितलाई ध्यानमा राखेर 72 सालमा भएको फ्री भिसा फ्री टिकट र 10,000 सेवा शुल्कलाई पुनरावलोकन गर्नुपर्छ। 10,000 सेवा शुल्क वैदेशिक रोजगार व्यवसायका निम्ति पर्याप्त सेवा शुल्क होइन। धेरै अब वैदेशिक रोजगार व्यवसायका खर्च शीर्षकहरू छन्, बजार प्रवर्धनका खर्च शीर्षकहरू छन्, कार्यालय सञ्चालनका खर्च शीर्षकहरू छन्। त्यसकारणले गर्दाखेरि केही केही विकृतियुक्त ऐन संशोधन मार्फत यो वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी व्यवस्थित बनाउनका निम्ति हाम्रो माग रहिआयो विगत लामो समयदेखि, र अहिले पछिल्लो समय चाहिँ पुरानै ऐनका दफाहरूलाई टेकेर वैदेशिक रोजगारलाई नियन्त्रणमुखी नियमन गर्ने पाटोमा जुन सरकार अगाडि बढेको छ, त्यसमा हामीले के भन्यौं भने यो 48 सालदेखि धमिलिएको क्षेत्रलाई एकैचोटि संलाउने चाहिँ सम्भावना नरहला। त्यसो भएको हुनाले बरू 1 महिना 2 महिना कतिलाई हुन्छ शून्य समय मानौ, त्यो शून्य समयमा हामी ऐन संशोधनका विषयमा काम गरौं, त्यसै गरेर सेवा शुल्क व्यवस्थापनका सन्दर्भमा काम गरौं र यसलाई चाहिँ सुधारिएको वैदेशिक रोजगारका रूपमा 2 महिना पछाडि पुनः सञ्चालन गरौं, तर तिथि बसाल्ने कुरामा अहिले शून्य समय मानेर अगाडि बढौं भन्ने हाम्रो प्रस्ताव हो सरकार।
1: अब सरकारले चाहिँ के गर्दैछ तपाईँहरूलाई चाहिँ, जस्तो अब तपाईँहरूले चाहिँ जुन वैदेशिक रोजगारमा पठाउँदाखेरि होइन नागरिकहरूले पाउने सेवा सुविधाका कुराहरूदेखि लिएर फ्री भिसा फ्री टिकटका विषयहरू, तर फ्री भिसा फ्री टिकट भनिन्छ सबैले पैसा तिर्छन् नि होइन धमाधम,
2: यो एउटा नेपाली समाजमा निर्माण भएको एउटा भाष्यलाई हामीले चिर्नु जरूरी छ। 72 सालमा भएको निर्णय फ्री भिसा फ्री टिकटको निर्णयले चाहिँ हामी च्याम्पियन कन्ट्री भयौं, हामीले फ्री भिसा फ्री टिकटमा चाहिँ श्रमिकहरू पठाइरहेका छौं भनेर सरकार तथा नागरिक समाज एनजीओ आईएनजीओले भनिरहने पाटो एउटा रह्यो, र अर्को पाटो चाहिँ ग्राउण्ड रियालिटी जुन वास्तवमा के भइरहेको छ ग्राउण्डमा भन्ने विषय अर्को पाटो रह्यो। हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि इम्प्लोयर पे मोडलमा रोजगारदाताहरूको उनीहरूको इन्टरनल रिक्रुटमेन्ट पोलिसी इम्प्लिमेन्ट गर्ने कुरामा चाहिँ नेपालबाट 5% इम्प्लोयर पे मोडलमा गइरहेका छन् श्रमिकहरू, होइन कम्प्लिटली इम्प्लोयरले पे गरेर त्यो सम्पूर्ण खर्च लागत शीर्षकहरू पे गरेर लगिरहेको छ भनेदेखि 10% श्रमिकहरू चाहिँ नेपालबाट फ्री भिसा फ्री टिकटमा वैदेशिक रोजगारमा गइरहनु भएको, बाँकी
1: पैसा तिर्यो भन्छन् होइन जसले पनि केवल मुनिबाट तिर्ने होइन अनि त्यो ह्यान्ड क्यास तिर्ने यसो बन्द कोठामा तिर्ने काम त भइरहेछ नि त होइन टाइम टाइममा
2: त्यही कुरा भन्दैछु म यहाँले सुन्नुपर्ने विषय के हो भनेदेखि 35% मैले अघि भने 5% श्रमिकहरू पूर्ण रूपमा इम्प्लोयर पे मोडलमा जानुभएको छ हाम्रो देशबाट 10% फ्री रिसाभरी टिकटमा जानुभएको छ 35% श्रमिकहरू चाहिँ यदि इम्प्लोयरले रोजगारदाताले टिकट नदिएको खण्डमा र श्रमिक आफै टिकट काटेर जान इच्छुक भएको खण्डमा उहाँहरू टिकट काटेर जानुभएको छ बाँकी रहेको 50% यहाँनिर हाम्रो ध्यान केन्द्रित हुनुपर्ने त्यो बाँकी रहेको 50% अघि यहाँले भनेको जस्तो अलिकति चाहिँ आर्थिक शोषणमा परेर गइरहेको विषय हामीले स्वीकारेका छौं त्यही यो 50% मैले चौथो नम्बरको जुन 50% भने त्यो 50% निस्तेज बनाउनुपर्छ त्यसलाई चाहिँ पूर्ण रूपमा निरुत्साहित गर्नुपर्छ पहिलो जुन इम्प्लोयर पे मोडल छ त्यसलाई प्रोत्साहित गर्नुपर्छ र दोस्रो र तेस्रो मैले जुन प्रतिशत यहाँलाई भनेको छु त्यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने हाम्रो विषय हामीले त्यही कुरा नै उठाइआएका छौँ
1: तर आज चाहिँ सरकारसँग तपाईँका स्पष्ट मागहरू होइन वैदेशिक रोजगारका धेरै समस्याहरू छन् किनभने तपाईँहरूको पनि समस्या छ किनभने ठूलो लगानी लाउनु भएको छ होइन धेरै धरौटी राख्नेदेखि लिएर धेरै होइन त्यो डिपोजिटदेखि लिएर कैयौं प्रोभिजनहरू चाहिँ सरकारले तोक्या छ तर विदेशमा गइसकेपछि नागरिकहरूले पाउने पीड़ाहरू पनि छन् किनभने पीड़ा पाइसकेपछि सिधै तपाईँहरूसँग ठोकेर आउँछन् होइन मेनपावर कम्पनीसँग ठोकिन आउँछन् त्यसमा सरकारले तपाईँहरूका पनि समस्या नबुझेर कहिलेकाहीँ तपाईँहरूलाई नै के भनौँ त्यो भिक्टिम बनाइदिएको एउटा अवस्थिति पनि हुन्छ भन्दा यो कहाँनिर चाहिँ यो मिलिरहेको छैन सरकार नागरिक र तपाईँहरू बीचको कन्ट्राडिक्सनको यो मेन जड चाहिँ के हो यो
2: नमिलेको विषय भनेको चाहिँ कहाँनिर हो भनेदेखि सरकार जहिले पनि पपुलर हुने ढंगले पपुलिस्टिक हिसाबले चाहिँ एकदमै लोकप्रिय निर्णयहरू गर्ने र तर त्यसलाई कार्यान्वयन नगर्ने यो लामो समयदेखि चलिआयो सरकारले पनि यथार्थपरक ढंगले निर्णयहरू गर्नुपर्छ सरकारले यथार्थलाई हेरेर प्रतिस्पर्धी मुलुकहरूका चाहिँ व्यवस्थालाई हेरेर श्रम गन्तव्य मुलुकहरूका व्यवस्थालाई हेरेर हाम्रो बेरोजगारीको चाहिँ नेपालमा भएको बेरोजगारीको अवस्थालाई हेरेर निर्णयहरू ल्याइनुपर्छ त्यो व्यावहारिकतामा चाहिँ डिपेन्ड हुने खालका निर्णयहरू ल्याइनुपर्छ प्रमुख कुरा त के हो त भन्दा ऐनहरू संशोधन गर्दा कुनै पनि मन्त्री स्तरीय निर्णयहरू गर्दा स्टेक होल्डरहरूलाई राखेर सबैसँग बसेर गरेको छलफलको निष्कर्षलाई हामीले चाहिँ ऐनको रूपमा स्थापित गर्न सक्यौं भने त्यो दीर्घकालीन हुन सक्छ तर खालि सरकारका तर्फबाट के भयो त भन्दा पपुलर हुनका निम्ति निर्णयहरू ल्याइयो त्यो कार्यान्वयनमा त्यसले बाधा त्यो कार्यान्वयन पूर्ण रूपमा कार्यान्वयनमा जान सकेन वैदेशिक रोजगारमा जाने श्रमिकहरूको अवेरनेसका कुराहरूमा अलिकति चाहिँ सरकार चुकेको अवस्था र श्रमिकहरू आफै पनि त्यो दीक्षित भएर अथवा शिक्षित भएर अथवा सिपयुक्त भएर जाने कुरामा एकदमै पुअरनेस भएको उहाँहरू अल्छी गरिराख्नु भएको दोस्रो कुरा भयो र वैदेशिक रोजगार व्यवसायीहरूले चाहिँ संस्थागत सुशासन उहाँहरू वैदेशिक रोजगार व्यवसायी त संस्था चलाएर बस्नुभएको होइन 2 करोडदेखि 6 करोडसम्म धरौटीको प्रोभिजन छ त्यो प्रोभिजनलाई पूरा गरेर बस्नुभएको चाहिँ संस्था हो त्यो संस्था पनि संस्थागत सुशासनभित्र प्रवेश गर्नुपर्दछ यी तीनवटा कुराको कम्पाइल भनेको समग्र वैदेशिक रोजगार हो त्यस कारणले गर्दाखेरि मैले अघि पनि भने 2072 सालमा भएको राज्य मन्त्री स्तरीय निर्णय एउटा यसले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा विकृतियुक्त बनायो दोस्रो 2075 सालमा केही नेपाल ऐन संशोधन मार्फत संशोधित भएका ऐनका केही दफाहरूले अर्को वैदेशिक रोजगार क्षेत्रलाई चाहिँ विकृतियुक्त बनायो त्यति बेला 75 सालमा भएको चाहिँ निर्णय मागपत्र प्रमाणीकरणको अनिवार्यता जुन दूतावासले गर्नुपर्छ भनियो त्यति बेला हाम्रा ट्रेडिसनल डेस्टिनेसनलाई हेरेर मात्रै नियम बनाइयो अहिले राइजिङ डेस्टिनेसन्सहरू जुन श्रम अधिकारका हिसाबले चाहिँ सुरक्षित गन्तव्य मुलुकहरूमा अति आकर्षक गन्तव्य मुलुकहरूमा नेक्स्ट टु द गभर्मेन्ट इजाजत पाएका संस्थाहरूले संस्थागत रूपमा श्रमिकहरू पठाउन पाएका छैनन् त्यसमा बिचौलियाहरू हावी भएका छन् सड़कबाट चाहिँ श्रमिकहरू गइरहेका छन् गैर व्यवसायीको संलग्नता छ विकृति त्यहाँबाट पनि चाहिँ शुरू भएको छ अर्को सँगसँगै जोडिएको 75 सालको एउटा निर्णय के रह्यो त भन्दा धरौटी वृद्धि वैदेशिक रोजगार व्यवसाय त्यस्तो व्यवसाय हो जो मानवीय संवेदनशीलतासँग जोडिएको सेवा प्रवाह गर्ने व्यवसाय हो यो चकलेट उत्पादन गर्ने व्यवसाय होइन ताकि आफूले गरेको लगानी चकलेटमा 50 पैसा थपेर लगानी प्रतिपूर्ति गरौं भन्ने ध्येयले लगानी भएको हुँदैन अन्ततगत त्यो लगानी भएको अथवा वृद्धि भएको धरौटी पनि गएर कहाँ ठोकिन्छ त भन्दा श्रमिकै टाउकोमा ठोकिन्छ त्यस कारणले बेला बेलामा भएका बेला बेलामा आएका विभिन्न खालका चाहिँ पपुलिस्टिक निर्णयहरूले श्रमिकलाई सबैभन्दा बढी मारमा पार्यो हाम्रो विश्लेषण त्यो छ र वैदेशिक रोजगार व्यवसायलाई असम्मानित बनायो अव्यवस्थित बनायो अपारदर्शी बनायो त्यस कारणले गर्दाखेरि यसलाई पारदर्शी बनाउनका निम्ति सम्मानित बनाउनका निम्ति व्यवस्थित बनाउनका निम्ति चाहिँ अविलम्ब गर्नुपर्ने विषय के हो भने समय सापेक्ष ऐन संशोधन वैदेशिक रोजगारमा जाने श्रमिकहरूको निश्चित लागत शुल्क छ त्यो लागत शुल्क निर्धारण गरौं पारदर्शी रूपमा जनतालाई भनौं यति चाहिँ वैदेशिक रोजगारमा जाने श्रमिकहरूले तिर्नै पर्ने लागत शुल्क हो है भनेर भनौं त्यो लागत शुल्क के हो त नेपाली समाजमा निर्माण भएको एउटा भाष्य कस्तो छ भन्दाखेरि चाहिँ वैदेशिक रोजगारमा जाने श्रमिकको इन्सुरेन्स गर्दा लाग्ने खर्च एसएसएफमा लाग्ने खर्च स्वास्थ्य परीक्षणमा लाग्ने खर्च वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा लाग्ने खर्च समेत वैदेशिक रोजगार व्यवसायले लिएर खल्तीमा हाले भन्ने भाषा निर्माण भएको छ त्यसलाई क्लियर गर्नु जरुरी छ त्यो श्रमिकको आफ्नो खर्च हो त्यस्तै गरेर वैदेशिक रोजगार व्यवसायीले प्राप्त गर्ने सेवा दिए बापत प्राप्त गर्ने सस्टेनेबल सेवा शुल्कको व्यवस्था गरौं जुन इन्टरनेशनल प्र्याक्टिस अनुसार श्रमिकले प्राप्त गर्ने एक महिनाको तलब बराबरको शुल्क चाहिँ सेवा शुल्क बापत दिने व्यवस्था गरौं त्यसो भयो भने वैदेशिक रोजगार अझ अर्को एउटा मैले थप्नै पर्ने विषय के छ भन्दाखेरि वैदेशिक रोजगारमा जाने श्रमिकलाई वित्तीय संस्थासँग जोड्ने अनिवार्यता गरौं र गएको बजेटले ल्याएको बिना भितो ऋण उपलब्ध गराउने विषयलाई कार्यान्वयनमा ल्याउँ त्यसो भयो भने वैदेशिक रोजगार सुधारिएको वैदेशिक रोजगार प्राप्त गर्न सकिन्छ ट्रान्सपरेन्ट वैदेशिक रोजगार प्राप्त गर्न सकिन्छ र विकृति मुक्त वैदेशिक रोजगारको चाहिँ परिकल्पना गर्न सकिन्छ
1: हस् यहाँको महत्वपूर्ण समय र सम्वादका लागि धेरै धेरै धन्यवाद टेकबहादुर खत्रीजी नमस्कार
2: धन्यवाद
1: वैदेशिक रोजगारी व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्री आजले श्रोता नेपाली बहसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार।

0: गरौ
1: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौ
3: आईएमई गरौ
4: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपैयाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
5: गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरे

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भो बोलादै के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

Noches Bonus Pau. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डी होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डी होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: यो हो नेपाली रेडियो नेटवर्क, यो हो नेपाली रेडियो नेटवर्क।
2: समयको ख्याल राखौं। 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। नेपाल भारत विद्युत व्यापारको प्राविधिक क्षमता उपयोग विस्तार गरिएको छ। पोखरामा सम्पन्न नेपाल भारत ऊर्जा सचिव स्तरीय निर्देशक समितिको 13 बैठकले विद्युत व्यापार प्रवर्धन गर्ने गरी भइरहेको प्रसारण लाइनको उच्चतम क्षमता प्रयोग गर्ने नयाँ प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दवाड़ी र भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सह अध्यक्षतामा बुधबार सम्पन्न बैठकले प्रसारण पूर्वाधार केन्द्रित 5 मुख्य सहमति गरेको छ। यस अनुसार अब नेपालले तत्काल 550 मेगावाट विद्युत निर्यात गर्ने अवसर पाएको छ। यो प्रसारण लाइनको प्राविधिक क्षमता विस्तारका लागि एसटीएलएस कन्डक्टर प्रयोग गर्ने कार्यको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरिएको छ। सरकार र मिटर ब्याज पीड़ित बीचको तेस्रो चरणको वार्ता भएको छ। बुधबार साँझ भएको वार्तामा सम्झौता नभएसम्म वार्ता र संघर्ष जारी रहने मिटर ब्याज पीड़ितहरूले जनाएका छन्। वार्तामा सहभागी मिटर ब्याज पीड़ित टोलीलाई पनि आन्दोलन स्थगित गरेर काठमाडौँ जान सरकारी टोलीले शर्त अघि सारेको छ। पीड़ितका सबै माग स्वीकार गर्ने तर केही भाषा सच्याउनु पर्ने भएकाले वार्ता टोली गठन गर्ने सरकारी टोलीले प्रस्ताव गरेको थियो। साथै अन्तिम सम्झौता काठमाडौँमा गर्ने गरी सरकारी पक्षबाट प्रस्ताव भएको वार्तामा सहभागी एक पीड़ितले बताएका छन्। लिखित सम्झौतामा हस्ताक्षर नभई घर फर्कन नसकिने पीड़ितहरूको मत छ भने मिटर ब्याज पीड़ितहरू जनकपुरबाट आफ्ना माग अघि सार्दै स्थलमार्ग हुँदै काठमाण्डुको यात्रामा छन्। यसबीचमा गृहमन्त्री सुदन गुरूङ पनि उनीहरूलाई भेट्न बारा पुगेका थिए। उनी आफै सहभागी भएर दुई चरणको वार्ता पनि भएको थियो। यद्यपि मिटर ब्याज पीड़ितहरूसँग सहमति भने जुट्न सकेको छैन। पछिल्लो एक दशकमा सामाजिक सुरक्षामा सरकारको खर्च 592% हाराहारीले वृद्धि भएको छ। महालेखा परीक्षकको कार्यालयले गरेको कार्यमूलक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष 2072-73 सामाजिक सुरक्षामा सरकारको खर्च वार्षिक 16,52,22,74,000 रूपियाँ थियो। यो खर्च 81-82 पुग्दा 1,14,41 करोड़ पुगेको छ। 10 वर्षमा सामाजिक सुरक्षा भत्ताको व्यवहार 97,88,80,00,000 बढ़ेको हो, जुन 592% बढ़ी हो। नेपाली कृषि क्षेत्रमा वर्षोदेखि एउटा समस्या छ। वास्तविक किसानले आफ्नो उत्पादनको लागत मूल्य समेत नपाउने। बुधबार नेपाली बजारमा स्थानीय रूपमा उत्पादित गोलभेडाको मूल्यमा अत्याधिक गिरावट आएपछि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका किसानहरू सड़क आन्दोलनमा उत्रन बाध्य भएका छन्। किसानहरू लगानी उठ्न नसक्दा पनि यही पेशा गर्न बाध्य छन् भने खुद्रा बजारमा उपभोक्ताहरू चर्को महँगीको मारमा पनि परिरहेका छन्। नेपाली बजारको मुख्य केन्द्र मानिने कालीमाटी फलफूल तथा तरकारी बजारमा नेपाली गोलभेडाको थोक मूल्य निम्न बिन्दुमा छरेपछि पीड़ित किसानहरू स्वतस्फूर्त रूपमा सड़क आन्दोलनमा उत्रिएका हुन्। भारतीय बजारबाट सस्तो मूल्यमा आउने तरकारीको अनियन्त्रित आयातले स्वदेशी उत्पादनलाई विस्थापित गरेपछि नेपाली टमाटर बारीमै कुहिने र सड़कमा फाल्नुपर्ने दयनीय अवस्था छ। बजारमा व्यापारीहरूले नेपाली टमाटर खरिद गर्न अनिच्छा देखाउने र खरिद गरे पनि अत्यन्त न्यून मूल्य दिने गरेका छन्। अर्थमन्त्री डाक्टर सोडिम वाग्रीले बजेट मार्फत बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर शुक्रबारदेखि लागू हुने भएको छ। नयाँ आर्थिक वर्षदेखि बिजुली तथा राइट सेयरिङमा भ्याट लाग्न शुरू हुने र त्यसको प्रारम्भिक तयारी सम्पन्न भएको आन्तरिक राजस्व विभागका निर्देशक प्रकाश पौडेलले जानकारी दिएका छन्। आर्थिक विधेयकमा विद्युतका अन्तिम उपभोक्तालाई 5% दरले भ्याट लाग्ने व्यवस्था छ। आन्तरिक राजस्व विभागले ग्राह्यसी ग्राहकलाई अन्तिम उपभोक्ता मानेको र उनीहरूलाई मात्रै 5% भ्याट लाग्ने विभागका निर्देशक पौडेलले बताए। नेपाल आयल निगमले पेट्रोल डिजल र मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको जानकारी दिएको हो। निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य सूची अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन सकेको छैन। विदेशी विमानस्थल प्रयोग गरेर श्रमिक पठाएको भन्दै म्यान पावर कम्पनीबीच वैदेशिक रोजगार विभागले गरेको कार्यवाहीले तरंग पैदा गरेको छ। व्यवसायीले सो कार्यवाही फिर्ता नलिए श्रमिक पठाउन ठप्प पार्ने चेतावनी दिएका छन्। उनीहरूले कार्यवाही फिर्ताका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै आएका छन्। निर्णय फिर्ता नलिएको खण्डमा श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने चेतावनी दिएका छन्। भारतीय विमानस्थल प्रयोग गरेर श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउने 156 म्यान पावरलाई विभागले कार्यवाही गरेको थियो। विभागले 2082 चैत 1 देखि
83 को जेठ 31 सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा पठाएका श्रमिकको उडानको विवरण माग गरेको थियो। जसमा संचालनमा रहेका 1117 मेन पावर मध्ये 678ले विवरण उपलब्ध गराएका थिए। तीमध्ये 156 मेन पावरलाई विभागको स्वीकृति बिना विदेशी विमानस्थल प्रयोग गरी श्रमिक पठाएको भन्दै उनीहरूलाई पहिलो पटकका लागि कार्यवाही स्वरूप सचेत गराइएको थियो। विभागले कार्यवाही गरेपछि मेन पावर व्यवसायी आक्रोशित छन्। र नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंक अनुसार अमेरिकी डलर एकको खरिद दर 153.72 रूपियाँ र बिक्री दर 154.32 रूपियाँ निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिद दर 175.51 रूपियाँ र बिक्री दर 176.19 रूपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 205.78 रूपियाँ र बिक्री दर 206.59 रूपियाँ। स्विस फ्रैंक एकको खरिद दर 189.56 रूपियाँ र बिक्री दर 190.30 रूपियाँ कायम गरिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएम 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खाता खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न सधैँ किन एकनास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
5: नेपाली रेडियो नेटवर्क रेडियो
2: जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ।

0: र यसको आधारमा बजेट खर्च पनि भइ नै हाल्छ भन्ने खालको
1: अहिले यो एउटा के छ भन्दाखेरि तपाईँले एउटा त के भने हाम्रो जुन चाहिँ चालु खर्च चाहिँ घटाउन नसक्ने बाध्यताहरू छन् हेर्नुहोस् अब हाम्रो चालु खर्च जस्तो भनौँ न सरकारले नगरी नहुने खर्च नै 14-15 खर्बको पुगिसक्यो सामाजिक सुरक्षासँग सम्बन्धित तलब भत्तासँग सम्बन्धित होइन यी सारा कुराहरूले गर्दाखेरि र त्यसपछि सामा ब्याज तिर्ने कुराहरू भन्नुहोस् न सजिलोसँग कुरा गर्दाखेरि तपाईँको पाँच छ खर्ब चाहिँ तपाईँ तलब भत्तामा जाने त्यसपछि 4 खर्ब जति तपाईँको चाहिँ सामा ब्याज तिर्नेमा जाने त्यसपछि 3-4 चाहिँ तपाईँ 3 जति तपाईँको सामाजिक सुरक्षा जाने भने 5-4, 9-3, 12 तिर गइगयो अब विकास गर्नको लागि 2-3 खर्ब चाहियो 16 खर्ब भन्दा कमको त बनाउनु पनि भएन बजेट अब त्यही गर्नलाई पनि त आउने कहाँबाट हो त भन्दाखेरि आउने त लिमिटेड छ तपाईँको पक्का आउने भनेको आन्तरिक ऋण लिन चाहिँ सरकारले चाहँदाखेरि आन्तरिक ऋण ल्याएछ अब वैदेशिक ऋण चाहिँ त्यो अनुसारको आउँदैन वैदेशिक अनुदान अझ कम भएर गइरहेको छ ट्याक्सको हालत यो छ त्यसले गर्दाखेरि दबाव चाहिँ छ अब सरकारले किन चाहिँ तपाईँको ठूलो बजेट बनाउँछ मैले बुझेको छैन जस्तो सरकारले यसपालि पनि 21 खर्ब होइन 24 अर्ब 34 करोडको बजेट बनायो नि मन लाग्छ 1580 अर्ब चाहिँ तपाईँको चाहिँ राजस्व उठाउनुपर्छ अब यो उठाउन सक्छ सक्दैन यो शङ्का घेरामा छ उठाउन सकोस् त्यो शुभकामना छ तर शङ्का घेरामा छ त्यसले गर्दाखेरि खर्च कटौतीलाई अलिकति तपाईँको निर्मम हिसाबबाट गर्नुपर्ने केही मात्रामा प्रयास गरे पनि तर के देखिन्छ भने यसपालिको चालु खर्च पनि त्यो अनुसार घटेन क्या विभिन्न निकायलाई गाभ्ने कुरा होइन विभिन्न उसलाई चाहिँ खारिज गर्ने कुरा निकायहरूलाई खारिज गर्ने कुरा यो कुराहरू भन्दा भन्दै पनि तपाईँको चालु खर्च त कम भएको छैन अनुदान कम भएको छैन त्यसै किसिमको चाहिँ तपाईँको सब्सिडीहरू केही कम भएको छैन त्यसले गर्दाखेरि सरकारले अलिकति ट्रान्सप्यारेन्टली अलि चाहिँ तपाईँको यो चालु खर्च नघटाइकन यो राम्रो गर्न सकिने अवस्था छैन
0: संरचनागत सुधारकै आवश्यक छ कि जस्तो कर्मचारी चाहिँ आवश्यकता भन्दा बढी महसुस भएको अथवा चाहिँ अस्त व्यस्त तरिकाले कर्मचारीले एकातिर चाहिँ तलब कम भयो भन्ने नेपालमा अर्कोतर्फ चालु खर्च बढ्या बढी हुने यो चाहिँ समस्या कहाँनिर छ
1: अनि यो समस्या त के हो भने अहिले हामीले जुन किसिमको एआईदेखि सम्पूर्ण तपाईँको आधुनिक प्रविधिहरू छ अब हामी चाहिँ पेपरलेस सोसाइटीमा गइसक्यौँ होइन सबै कुरा अनलाइनबाट हुने अवस्था भइसकेपछि र हिजो चाहिँ 100 जनाले गर्ने काम आज 5 जनाले गर्न सक्छ त्यो किसिमको प्रविधिको प्रयोग गरेर त्यो किसिमको प्रोडक्टिभिटी उत्पादकत्वमा हामी जाने हो भने कर्मचारीको संख्या जसरी लोकसेवा आयोगले विज्ञापन गरे गरे सुन्छु अरूले पनि विज्ञापन गरे गरे सुन्छु म अचम्म लाग्छ मलाई किन भन्दा भएका मानिसहरूको क्रमशः उनीहरू तपाईँ भनौँ केही सुविधा दिएर बाहिर जान्छन् भने पनि ठिक छ जबरजस्ती निकाल्नु त त्यति उचित होइन किनभने त्यो स्थायी जागिरमा गएका मान्छे जबरजस्ती तर जब त्यहाँ खाली हुन्छ खालीमा चाहिँ पदपूर्ति गर्नुपर्छ भन्ने जस्तो मलाई लाग्दैन र त्यो किसिमबाट सानो यसलाई चाहिँ लिन चाहिँ तपाईँको स्टाफ सानो स्टाफ तर त्यसलाई चाहिँ सुविधाहरू तलबहरू राम्रो सुविधा दिनुपर्छ अहिले कर्मचारीको तलबले खानु पाउँदैन किनभने 50,000 भन्दा कमले चाहिँ तपाईँको 3-4 जना बच्चा भएकोले त्यो सामान्य जीवन पनि अपनाउन सक्दैन एउटा राम्रो स्कुलको सामान्य राम्रो पनि होइन एउटा मध्यम स्तरीय निम्न मध्यम स्तरीय स्कुलको फी चाहिँ 20-25 हजार छ त्यो 20-25 हजारतिर एउटा बच्चा पढाउन नसक्ने तलब चाहिँ दिएर हुँदैन त्यसमा यसलाई सानो गर्नुपर्छ तलब सुविधा राम्रो गर्नुपर्छ काम लिनपर्छ र प्रविधिको चाहिँ प्रयोग गर्नुपर्छ त्यो ट्रेनतिर त्यो दिशातिर सरकार मुभ गर्नुपर्छ र सानो तर चाहिने किसिमको सुविधा दिएर चाहिँ चलाउनुपर्छ भन्ने मन लाग्छ
0: चालु खर्चको कुरा गर्यौं यो विकास बजेट अथवा पुँजीगत खर्च कम हुँदाखेरि यसले चाहिँ रोजगारी उत्पादन र आर्थिक वृद्धिमा कस्तो खालको असर पार्छ यसलाई चाहिँ विगतमा के छ त्यस्तो अनुभव यहाँसँग
1: अब यो वास्तवमा यो चाहिँ जब जब पुँजीगत खर्च हुँदैन पुँजीगत खर्च नभइसकेपछि सबभन्दा पहिलो के भने रोजगारीलाई यसले असर पार्छ रोजगारीलाई असर पार्ने भइसकेपछि अब तिनीहरूले चाहिँ जुन किसिमको पर्चेजिङ पावर थियो नि कामदारहरूको जुन किसिमको क्रय शक्ति थियो अब तिनको क्रय शक्ति कम हुन्छ कम भइसकेपछि बजार चाहिँ चलायमान हुन सक्दैन एक यसले बजारलाई पनि असर पार्यो यसलाई पनि असर पार्यो जब बिजनेसलाई यसले असर पार्छ त्यो असर पारिसकेपछि तपाईँको त्यसले करलाई पनि असर पार्छ उत्पादनलाई पनि असर पार्छ आपूर्तिलाई पनि असर पार्छ त्यो किसिमको अवस्था आउँछ र त्यो के हो भन्दाखेरि तपाईँको जब जब सरकारले पुँजीगत खर्च गर्छ त्यसपछि जनताको हातमा त्यो पैसा आउँछ बजारमा त्यो पैसा आउँछ, त्यो पैसाले अरू चाहिँ तपाईँको रि इन्भेस्टमेन्ट हुन्छ नि, अर्को इन्भेस्टमेन्ट जाला अथवा अर्को कन्जम्सनमा जाला, केमा जाला, त्यसले एउटा चलायमान गर्ने हुन्छ, त्यो चलायमान हुन सकेन। र सरकारले गर्ने पुँजीगत खर्च केमा गर्छ त, इन जेनरल्ली तपाईँको पूर्वाधार निर्माणमा त्यसले खर्च गर्छ, त्यो पूर्वाधार निर्माण भइसकेपछि, राम्रो पूर्वाधार भएपछि त्यसले चाहिँ प्राइभेट सेक्टरको बिजनेसलाई त्यसले मदद गर्छ, त्यो बिजनेसबाट प्रोडक्टिभिटी बढ्छ। जस्तो राम्रो रोड भयो भने, एकदम राम्रो रोडमा चाहिँ प्राइभेट सेक्टरको चाहिँ जुन यातायात लागत कम हुन्छ, होइन, त्यो किसिमको एउटा पूर्वाधारमा भएको खर्च चाहिँ गुणात्मक भएन, राम्रो पूर्वाधार बनाउन सकेन, त्यो चाहिँ वर्षौं लाग्यो भने त्यसले प्राइभेट सेक्टरको ग्रोथलाई पनि असर पार्छ।
0: आमदानी र खर्चको अन्तर चाहिँ नेपालको सन्दर्भमा कस्तो छ, त्यो ठ्याक्कै एक आपसमा सामञ्जस्यतापूर्ण छ कि छैन, अथवा चाहिँ सरकारले यसमा सुधार गर्नुपर्ने विषय के छ?
1: आमदानी र खर्च त हामी चाहिँ लामो समयदेखि बजेट डेफिसिटमा चला छौँ, घाटा बजेटमा हामी काम गरिरहेका छौँ। र घाटा भनेको हाम्रो जुन किसिमको राजस्व हुन्छ, राजस्वले लगभग चाहिँ हाम्रो केही मात्रा मात्रै बचत होला, यो चाहिँ चालु खर्चलाई मात्रै पुग्छ, चालु खर्चलाई मात्रै पुग्छ, त्यसपछि विकास खर्चको कुरा, तपाईँको ऋण तिर्ने कुरा ल्याउनु। अब ऋण तिर्नको निम्ति सामाव्याज, ऋणको सामाव्याज तिर्नको निम्ति हामीले ऋण लिन परिरहेको छ। हिसाब गर्यो भने झन्डै चाहिँ हामी चार पाँच ऋण लिन्छौँ, अनि त्यही बराबरको चाहिँ फेरि सामाव्याज तिरेका हुन्छौँ के। यस्तो एउटा ट्र्यापमा हामी परिसकेका छौँ, त्यसले गर्दाखेरि यो चाहिँ घाटा बजेटमा छ। तर यो चाहिँ तत्काल गर्छु भनेर सम्भव छैन, जबसम्म इकोनोमीलाई विस्तार गर्न सकिँदैन। विस्तार भनेको के भने, भइराखेको इकोनोमीलाई विस्तार गर्नु पऱ्यो। अर्को चाहिँ हाम्रो अनौपचारिक अर्थतन्त्र करिब करिब चाहिँ तपाईँको झन्डै 45-50% चाहिँ अनौपचारिक अर्थतन्त्र छ, त्यसलाई औपचारिकीकरण गर्यो भने, त्यो चाहिँ यदि औपचारिकता बनाइयो भने त्यसबाट चाहिँ के हुन्छ भने, सर्टेन चाहिँ कर आउन थाल्छ, त्यसलाई सुविधा पनि दिनु पर्ला, तर के भने करहरू आउन थाल्छ र एउटा जीडीपीको साइज पनि अलिकति बढ्दै जान्छ, सरकारको क्षमता पनि बढ्दै जान्छ।
0: हो, अब कतिपय अर्थतन्त्रको जानकार नराख्ने मान्छेहरूलाई यो अनौपचारिक अर्थतन्त्रको बारेमा जानकारी नहुन सक्छ, त्यस्तो के कुन कुन क्षेत्र हुन सक्छ र त्यसमा सरकारले के गर्न सक्छ, त्यसलाई चाहिँ आफ्नो मातहत ल्याउन?
1: आफ्नो मातहत ल्याउनको लागि चाहिँ सरकारले के गर्ने हो भन्दाखेरि, तपाईँको यो चाहिँ करिब करिब चाहिँ सरकारले त्यो दर्ताहरूलाई सहज गरिदिनु पर्यो, अर्को जानकारी दिनु पर्यो, र सरकारले चाहिँ दर्तामा गयो भने सरकारले उनीहरूलाई के कस्तो सुविधाहरू दिन सक्छ, होइन, कतिपय त सुविधा पनि दिन्छ सरकारले, के कस्तो सुविधाहरू दिन सक्छ र उनीहरूलाई के फाइदा हुन सक्छ र त्योबाट चाहिँ त्यहाँ काम गर्नेहरूको निम्ति चाहिँ के किसिमका सामाजिक सुरक्षासँग सम्बन्धित फाइदाहरू प्राप्त गर्न सक्छ र अन्तत त्यो चाहिँ एउटा मुलुकको लागि के बेनिफिट हुन सक्छ, यो कुराहरू चाहिँ सरकारले बुझाउनु पनि पर्यो, चेतना जागृत पनि गर्नु पर्यो र अभियान पनि चलाउनु पर्यो। खास गरेर चाहिँ के हो भने, अब यो धेरै जसो त के छ भने, दर्ता नगरिकन चलाउने, दर्ता भए पनि कम्पनी दर्ता भए पनि भ्याटमा दर्ता नहुने, होइन, त्यो त्यो त्यो किसिमबाट चलिरहेको छ र यो अनौपचारिक अर्थमा धेरै जसो महिलाहरू काम गरेका छन् र त्यो महिलाहरूले काम गरिराखेको हुनाले र यो सबै साना मानिसहरूले काम गरेको हुनाले यसलाई चाहिँ सरकारले यसलाई मतलब हानि पुर्याउने काम गर्नु हुँदैन, यसलाई क्रमशः भित्र्याएर एउटा औपचारिकरणमा ल्याउनुपर्छ र सरकार त्यो दिशामा जानुपर्छ। सरकारलाई समस्या थाहा छ र अब भित्र ल्याउने कुरामा चाहिँ जोड गर्नुपर्छ भन्ने लाग्छ।
0: सरकारले वर्षेनी चाहिँ वैदेशिक लगानी प्रतिबद्धता यति उति भनेर हामी सुन्छौँ, तर त्यो भनेअनुसार चाहिँ नेपालमा त्यो आउँदैन भन्ने एउटा अर्को समस्या छ अर्थतन्त्रको। यसमा चाहिँ के खासमा के हो समस्या, किन त्यो भने बमोजिम चाहिँ लगानी आउँदैन, भित्रिँदैन देशभित्र?
1: अब लगानीकै कुरा गर्ने भने, जुन किसिमको कमिटमेन्ट र यहाँ आएर हेर्ने भने, एउटा सर्वे गरेको थियो नेपाल राष्ट्र ब्याङ्कले, करिब चाहिँ 33-34% मात्रै कमिटमेन्टको 33-34% मात्रै नेपालमा आएको छ भन्ने छ, यो कुरा सत्य हो। किनभने 2011 सालदेखि हामीले इन्भेस्टमेन्ट बोर्ड चाहिँ नेपालमा स्थापना भएर काम गर्न थाले, आज 2026 भयो, यो बेलासम्म तपाईँको इन्भेस्टमेन्ट बोर्डको ठुलो इन्भेस्ट कमिटमेन्ट भए, सारा भए, अहिलेसम्म कम्प्लिट भएको प्रोजेक्ट कुन भन्दाखेरि जम्मा दुईवटा प्रोजेक्ट कम्प्लिट भयो, वङ्सी सिमेन्ट र एउटा वर्षन कि भन्ने सिमेन्ट दुईवटा आएको छ, जम्मा दुईवटा आएको छ, अरू विभिन्न चरणमा होला नि, तर आउटपुट देखिएन, होइन। र इन्भेस्टमेन्ट भनेको सबै क्षेत्रमा चाहिँ हुनुपर्ने हो, खालि इनर्जी सेक्टरमा उसले इन्भेस्टमेन्ट ल्याए भनेर कमिटमेन्ट पनि केमा आएको छ त भन्दाखेरि 80% इनर्जी सेक्टरमा छ, र उद्योग विभागले पनि यति आयो उति आयो भनेर भन्छ लगानी, तर त्यहाँ साँच्चै लगानी कति आयो भन्ने छैन. उसले चाहिँ एउटा प्रपोजल पेश गर्यो, म यति लगानी ल्याउँछु भनेर भन्छ, त्यसले त्यो एप्रुभ भएपछि यति लगानी आयो भनेर भन्ने कुरा आयो के. साँच्चै कति आयो त भन्दाखेरि साँच्चै आयो भन्दा चाहिँ गएको वर्ष 5-6 अरब आएको थियो है. अब हाम्रो हेर्ने हो भने 17-18 अरब वार्षिक आएको देखिन्छ राष्ट्र ब्याङ्कको डेटाबाट हेर्ने हो भने है त. अब यस्तो किसिमको लगानीले कहाँ हुन्छ, जबकि इन्भेस्टमेन्ट समिटहरू 3-4 भएको छ, प्राइभेट सेक्टरले पनि आफ्नै हिसाबले समिटहरू गरिरहेको छ, तर पनि आएको छ. नआउनु पछाडिको कारण के भने यहाँकै प्राइभेट सेक्टरहरू चाहिँ सरकारको नीति र व्यवहारबाट सन्तुष्ट छैन. त्यो आफै सन्तुष्ट नभएपछि उसले आफ्नो कलिगलाई यहाँ ल्याउँदैन, उसले त्यो चाहिँ के भन्दाखेरि त्यो मेसेज त्यसरी जाँदैन. उनीहरूले सरकारसँग चाहिँ एउटा के भन्दाखेरि एउटा मर्यादाको लागि र एउटा सभ्यता सभ्य दृष्टिकोणले चाहिँ नम्र भएर कुरा गरे पनि बाहिर त खुला भएर कुरा गर्छन्. त्यसो भने नेपालमा इन्भेस्टमेन्टको क्लाइमेट बनिया छैन, खास गरेर चाहिँ सरकारको शैली जुन छ शैली ठिक छैन. अहिले भन्दा त के थियो भन्दाखेरि टाइम बाउन्ड हिसाबबाट फाइलहरू क्लियर गर्ने भन्थ्यो नि. अहिले पनि भन्छ नि कहाँ फाइल छ त्यो कुरा तपाईँ ट्र्याकिङ गर्नु मिल्छ, के गर्नु मिल्छ, 7 दिनभन्दा नगर्ने, यो सब कुरा भन्छ. तर हेरौँ प्र्याक्टिसमा गर्न सकिन्छ कि सकिँदैन. यो कुराहरूले गर्दाखेरि हाम्रो चाहिँ इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण बनाउन सकेन. नीति ठिकै होला तर जब त्यो नीति इम्प्लिमेन्ट हुने कुरा छ त्यसमा चाहिँ ब्युरोक्रेसीको चाहिँ जुन किसिमको ह्यासल्सहरू बेहोर्नुपर्छ त्यो कडा छ. यो ह्यासल्सहरू चाहिँ तपाईँको नयाँ पुस्ताले युवाहरूले गर्दैछ. अहिले मैहुम भनेका चाहिँ तपाईँको यो चाहिँ इन्डस्ट्रियलिस्टहरूको पनि उही बाहुली इस्टाब्लिस गरेको कम्पनीमा आएर चाहिँ तपाईँको सिइओ हुने शैली होला, तर कम्पनी आफैले डेभलप गर्न सक्ने वातावरण यहाँ छैन. उनीहरू चाहिँ अलिकति प्रेडिक्टेबल इन्भाइरोमेन्ट खोज्छन्.
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आज कार्यक्रममा हामी आर्थिक वर्षको अन्त्यसम्म पनि अपेक्षा अनुसार पुँजीगत खर्च हुन नसक्नुका कारण त्यसले अर्थतन्त्रमा पारेको प्रभाव तथा आउँदा दिनमा आवश्यक सुधारका उपायबारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: क्लासिक टेकको 60th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो. बजेट र प्याकेज तपाईँकै रोजाइको. अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा.
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं.
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690.
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.

0: सीधाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी चालू आर्थिक वर्षको बजेट खर्चको अवस्था, आउँदा दिनमा बजेटलाई आर्थिक वर्षको शुरूदेखि नै योजनाबद्ध, पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उपाय तथा बजेटको प्रतिफल अर्थतन्त्र र नागरिकसम्म कसरी पुर्याउने भन्ने विषयमा वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा डाक्टर नेपालसँगको कुराकानी शुरू गरौं। निजी क्षेत्रसँग सरकारको सहकार्य कसरी प्रभावकारी बनाउने र वैदेशिक लगानीको प्रतिबद्धतालाई व्यवहारमा कसरी उतार्ने भन्ने जिज्ञासाबाट
2: होइन, अहिलेको यो सिनेरियोमा मलाई लाग्छ सरकारले चाहिँ यो चाहिँ सुन्ने र अनि त्यसपछि साँच्चै उ भयो भने त्यसलाई चाहिँ तपाईँको कार्यवाहीमा लग्ने, तपाईँको मतलब चाहिँ बदमासी गरेपछि छुट कसैलाई हुनुहुन्न, तर सरकारले कार्यवाही गर्दाखेरि चाहिँ बिजनेस बिग्रने गरी गर्न हुँदैन। बिजनेस बिग्रियो भने उसले तिर्ने त त्यही बिजनेसबाट हो नि,
3: त्यसको असर तल्लो तहसँग
2: पर्छ, त्यसले गर्दा त्यसरी जानु हुँदैन। अब अहिले इन्भेस्टमेन्टको हिसाबले हेऱ्यो भने सरकारले केही कुराहरू चाहिँ तपाईँको इज सहज बनाउने कुरा गरेका छ, जस्तो चाहिँ विदेशी विनिमयहरू चाहिँ यहाँ चाहिँ जस्तो भनौँ विदेशी मुद्राहरू ल्याउने कुराहरू भयो, यहाँबाट चाहिँ तपाईँको रिप्याट्रिएसनको कुराहरू त्यसलाई अलिकति सहजीकरण गर्ने र अनि ओन विन्डो पोलिसीलाई चाहिँ अलिकति सशक्त हिसाबबाट चलाउने भनेर भनेको छ। अब यो कुराहरू सुन्दाखेरि राम्रै लाग्छ, तर पनि के हो भन्दाखेरि ओभरअल वातावरण नबनिकन एक दुईवटा तपाईँको शान्तिना सुधारले चाहिँ इन्भेस्टमेन्ट क्लाइमेट बनिहाल्छ भन्ने म छैन। हेरौं, तर शंकाको सुविधा चाहिँ दिनुपर्छ, किनभने एक वर्ष सरकारले काम गर्दाखेरि यसको कार्यान्वयन कसरी हुन्छ त्यो हेर्नुपर्छ।
1: अब यसमा अर्को स्थायी सरकार पनि भनिन्छ, कर्मचारी संयन्त्रले यदि इमान्दारीपूर्वक चाहिँ काम गरेन भने सरकारले त्यो सत्तामा जाने राजनीतिज्ञहरूले मात्रै पनि गर्न सक्दैन भन्ने कुरा त यहाँलाई पनि त्यो स्पष्टै छ। अहिले के छ सरकारसँग कर्मचारीहरूले यो पटक अलिकति अब बजेट खर्च र अहिले कर्मचारी र सरकार बीचको सम्बन्धलाई कसरी लिन सकिन्छ यो बीचमा?
2: अब अहिले कर्मचारी र सरकारको बीचको सम्बन्ध चाहिँ वास्तवमा के छ भन्दाखेरि अब अलिकति चाहिँ अलिकति कर्मचारीहरू डराएको अवस्था मैले देख्छु, डराएको जस्तो देख्छु। र अर्को कुरा अहिले बाहिर चर्चामा आइराखेको त्यो हुन्छ हुँदैन, 55 वर्ष पुगेपछि चाहिँ तपाईँको त्यसपछि एक वर्षको लागि चाहिँ त्यो 55 वर्षभन्दा माथिकालाई हटाउने भन्ने, 30 वर्ष र 55 वर्षको उसमा चाहिँ हेरेर गर्ने भनेको छ। त्यसले चाहिँ एक किसिमको मानिसहरू चाहिँ भन्नुहोस् न अब सचिव हुम्ला भनेर आशा हुन्छ नि, त्यो आशा चाहिँ निराशामा परिणत हुनुभयो। अब त्यो त्यसले गर्दाखेरि अलिकति त्रास सन्त्रासको कुराहरू त छ नै, तर एउटा के हो भने ब्युरोक्रेसीलाई चलाउँदाखेरि पनि सबै कुरा के हुनुपर्छ भने रूल बेस्ड हुनुपर्छ एक, दोस्रो के भने प्रेडिक्टेबल चाहिँ हुनुपर्छ। मैले यो गरेँ भने म यति दण्डित हुन्छु, मैले यो गरेँ भने म पुरस्कृत हुन्छु, मैले यो गरेँ भने प्रमोसन मेरो हुनसक्छ, यो गरेन भने मेरो प्रमोसन ढिला हुन्छ, यस्ता कुराहरू उनलाई थाहा हुनुपर्छ, नम्बर एक। नम्बर दुई, काम गर्दाखेरि गल्ती हुनसक्छ, तर त्यो गल्ती भयो भने पनि ऊभन्दा माथिको हाकिमले चाहिँ त्यसलाई प्रोटेक्सन गर्ने हुनु पर्यो। तपाईँ सानो गल्तीमै गएर ऊ मात्रै थुनिने होइन, ऊ मात्रै कारवाहीमा पर्ने। अब अहिले हेर्ने हो भने तपाईँको यो विगत केही समयदेखि तपाईँ 3-4 वर्षदेखि हेऱ्यो भने सबैजसो सचिवहरू, मलाई लाग्छ 80% सचिवहरू चाहिँ एउटा एउटा तपाईँको मुद्दामा चाहिँ उभाएका छन्, अभियोग लागेका छन् होइन। अब त्यो देखेपछि अहिले भएका सचिवहरूको पनि हाम्रो हालत के हुने हो, रिटायरमेन्ट भएर अब एक किसिमको सके पनि जस्तो सेवा गरियो मुद्दा गरियो र अब चाहिँ रिटायरमेन्टमा चाहिँ एउटा सामान्य जीवन बिताउँ भन्ने बेलामा तपाईँको मुद्दा खेपेर बस्ने जुन किसिमको देखियो नि सबै देख्दाखेरि त्यसले चाहिँ एउटा राम्रो मेसेज चाहिँ दिएको छैन। अब यो कुराहरू के हो भने बदमासी गरेको छ भने तत्कालै त्यो कारवाही हुने कुरामा जानु पर्यो, होइन भने त्यसलाई चाहिँ लामो समय गरेर त्यो बुढेसकालमा 70-80 वर्षमा चाहिँ मान्छे तानिने चुनिने कुरा चाहिँ त्यति चाहिँ सामाजिक हिसाबले त्यति राम्रो नहुन सक्छ।
1: बैंकिङ प्रणालीमा रहेको अधिक तरलता लिक्विडिटी भनिन्छ यहाँहरूको यो अर्थतन्त्रको भाषामा, यो चाहिँ किन रूपान्तरण हुन सकेन अथवा बजारमा चाहिँ ऋण प्रवाह पनि हुन सकेन भन्ने पनि अर्को गुनासो छ बैंकहरूको, यसमा समस्या कहाँ हो? निजी क्षेत्रकै फेरि कुरा उठ्छ यसबाट।
2: अनि यसको समस्याको मूल कारण मलाई के लाग्छ भन्दाखेरि जुन बेला कोविडको अवस्था थियो नेपालमा त्यो बेला चाहिँ एकदमै सुलभ रेटमा चाहिँ अर्थतन्त्रलाई बिग्रन नदिनु भनेर सरकारले चाहिँ निजी क्षेत्रलाई खास गरेर चाहिँ ठूला निजी क्षेत्रहरूलाई चाहिँ ऋण दियो र त्यो चाहिँ एकदम सहुलियत दरमा ऋण दियो. त्यो बेला चाहिँ निजी क्षेत्रले चाहिने भन्दा बढी ऋण लियो, हेर्नुहोस् चाहिने भन्दा बढी ऋण लियो र त्यो ऋणको कतिपयले के गर्यो भने सबैले म भन्दिनँ कतिपयले के गर्यो भने त्यो ऋण लिएर त्यो पैसा सेयरमा हाले, ऋण लिएर त्यो पैसा जग्गा किन्नेमा हाले, ऋण लिएर त्यो पैसा कतै केही गर्यो होला र केहीले लगानी पनि गर्यो होला. अब ऋण लिएको पैसा जुन प्रस्तावको आधारमा ऋण लिएको त्यो प्रस्ताव अनुसार त्यो ऋणको प्रयोग भयो कि भएन भनेर ट्र्याकिङ गर्ने नेपालमा चलन छैन. अनि भयो के भन्दाखेरि सेयर मार्केट पनि डुब्यो अनि जग्गाको पनि एकदम डामाडोल भयो अनि उनीहरू चाहिँ ऋण तिर्न सकेन. अलरेडी उनीहरूसँग ठुलो ऋण छ त्यस कारणले उनीहरूको ऋण लिने क्यापासिटी पनि कम छ. हिजो के भन्थे भन्दाखेरि सिङ्गल डिजिटमा तिमीले लोन देऊ हामी 100 अर्बको चाहिँ 100 अर्ब डलरको इकोनोमी बनाउँछु भनेर भने त उनी म सम्झन्छु. सिङ्गल डिजिट भनेको 9% देऊ भन्यो भने अहिले आज 6% ऋण दिएको छ त कसैले लिन सकेको छैन. ऋण किन लिन सकेको छैन भन्दाखेरि उनीहरूलाई अहिले चाहिँ बिजनेस गर्न सकिन्छ भन्ने कुरामा चाहिँ अलिकति गाह्रो छ किन डिमान्ड छैन. डिमान्ड छैन अर्थतन्त्रमा चाहिँ डिमान्ड नभइसकेपछि तपाईँले ऋण लिन गाह्रो छ. फेरि के भन्दाखेरि पोलिसी कन्सिस्टेन्सी छैन. अब यो किसिमको चाहिँ अनेक किसिमको चाहिँ प्रताडना खेप्न पर्ने हो कि अथवा के हुने हो कि भन्ने किसिमको एउटा त्रास पनि छ. यो सबले गर्दाखेरि निजी क्षेत्र चाहिँ ऋण लिन उत्साहित पटक्कै देखिएको छ एउटा आफ्नै कारणले अर्को चाहिँ यो वातावरणको कारणले गर्दाखेरि. अब नसकेपछि अब राष्ट्र ब्याङ्क के गरिराखेको छ भन्दाखेरि तपाईँको त्यही आएको पैसालाई मोपअप गरेर चाहिँ तपाईँको आफैले लिएर अनि 3% जति कति चाहिँ तपाईँको ब्याज तिरेर चाहिँ बसिराखेको छ. अब राष्ट्र ब्याङ्कको काम के हो भन्ने वास्तवमा उसले चाहिँ यो चाहिँ मनीको ब्यालेन्सलाई मेन्टेन गर्ने पनि हो, मुद्रा आपूर्तिलाई चाहिँ एउटा सन्तुलित अवस्थामा राख्ने कुरा हो. तर त्यो गरिराखेको अवस्था म देख्दिनँ. उसले अरू उपायहरू अपनाएर भए पनि के हो भन्दाखेरि यसलाई एउटा चाहिँ माग सिर्जना गरेर उसले सकेन सरकारले नै लिने हो कि सरकारले नै खर्च गर्न सक्छ भने सरकारको तमाम प्रोजेक्टहरूमा खर्च गर्ने हो कि. तर राष्ट्र ब्याङ्कले तपाईँको 3% लिने भन्दा त सरकारले लिनु उचित भयो नि, खर्च गर्नु उचित भयो नि. खर्च गर्यो भने त बजारमा आउँछ, आम जनतामा जान्छ, नभए त जाँदैन. अब यसले कस्तो भयो भने ब्याङ्कहरू पनि फेल खाला भन्ने डर भइसक्यो ब्याङ्कहरू पनि, किनभने त्यो बेलाकै ऋण चाहिँ सधैँ रिस्ट्रक्चरिङ गरिरहेको छ, सधैँ ऊ गरिरहेको छ. अनि सरकारले लै कालो सूचीमा यसपालि नराखिदियो भनिरहेको छ, ऋण उठाउनु पनि सक्दैन. एनपिए चाहिँ तपाईँको खराब कर्जाको दर चाहिँ निकै बढिसकेको छ, उनीहरूले भने भन्दा बढी छ त्यो हामीलाई थाहा छ. त त्यसो हुनाले गर्दाखेरि यो अर्थतन्त्र चाहिँ यो तरल अधिक तरलताले गर्दा ऋणहरू चाहिँ समयमा नतिरेको कारणले गर्दाखेरि अर्थतन्त्र चाहिँ अलिकति तपाईँको यो के भन्दाखेरि जोखिममा छ भन्ने मलाई लाग्छ.
1: रेमिट्यान्सको योगदान छ भनिन्छ आर्थिक गतिविधिका लागि, तर अर्कोतर्फ चाहिँ युवाको वैदेशिक रोजगारीलाई चाहिँ अलिकति अब यो चुनौती पनि छ भन्ने छ. कतिसम्म चाहिँ बाहिरै गएर कमाएर पठाउन सक्छ होइन, देशभित्र कसरी चाहिँ उत्पादन गर्ने अथवा चाहिँ देश कसरी बनाउने भन्ने एउटा त्यो चुनौती छँदैछ भने अर्कोतर्फ रेमिट्यान्सबाट देश चल्यो भन्ने दुईटा भाष्य छ. यसको तालमेल छ कि छैन अथवा चाहिँ यसमा चाहिँ सरकारले के सोच्नुपर्छ?
2: सरकारले अरू देशमा के गर्यो भने जस्तो कोरिया भनौँ होइन, रेमिटेन्समा केही समय जाने, त्यसबाट पैसा मात्रै अर्न हुने होइन, त्यसबाट चाहिँ तपाईँको चाहिँ स्किल समेत थाहा हुन्छ, एक्सपोजर हुन्छ, स्किल हुन्छ र त्यो एउटा चाहिँ त्यसबाट बेनिफिट नहुने होइन. अब हाम्रोमा के देखियो भन्दाखेरि रेमिटेन्समा गएर आएका रेमिटेन्समा गएकाहरूको परिवार चाहिँ झन्डै अब 60-70% परिवार चाहिँ रेमिटेन्समा गएको छ. उनीहरूको बच्चा बच्चीको तपाईँको स्वास्थ्यको कुरा, सामान्य पढाइको कुरा त्यसले रेमिटेन्सको पैसाले धानेको छ. मुलुकको चाहिँ तपाईँको विदेशी विनिमय अथवा मुद्राको चाहिँ त्यो खाँचो टारेको छ. यो सब कुरा भएको छ र अहिले चाहिँ तरलता बढिराखेको छ नि, त्यो पनि के भन्दाखेरि मुलुकमा माग छ नि, विदेशी मुद्रा यहाँ आउँछ, आइसकेपछि त्यो साटेर जब चाहिँ यहाँ त्यसले छताछुल्लो पनि भइराखेको छ. अब दीर्घकालीन रूपमा हेर्ने हो भने अब त्यो चाहिँ ज्यादै एउटा प्लान गरेर केही समयको लागि जानु ठिक छ र क्रमशः फिर्ता गर्नुपर्ने अवस्था छ. अलिकति माइन्युटली हेर्नु हो भने तपाईँले रुख र जंगलको अवस्था हेऱ्यो भने फरक हुन्छ. तपाईँले जंगललाई हेर्नु भने सधैँभरि हरियो देख्नुहुन्छ, जंगल बहुत राम्रो देख्नुहुन्छ. तर इन्डिभिजुअल रुखलाई हेर्नु भने त्यो रुख कुनै सिक्युटे होला, कुनै मर्यो होला, कुनै के भयो होला. त्यस्तै हरेक रेमिटेन्स वर्करको चाहिँ तपाईँको लाइफ साइकल हेर्नु भने खाडीको त्यस्तो गर्मीमा गरे एउटा चाहिँ रेमिटेन्स अर्नरले तपाईँको 12-14 वर्षमा काम गर्ला म्याक्सिमम गर्यो भने 14 वर्ष ऊ चाहिँ पुरा शिथिल भएर चाहिँ नेपाल फर्कने हो काम गर्न नसकेपछि नेपाल फर्कने हो नि रोगका साथ किडनी ड्यामेज भएर नेपालमा फर्केर आउँछ र उसको बच्चाले ऊ जाँदाखेरि एक क्लासमा पढाएको छ भने 11 क्लास मात्रै पास गर्छ त्यसपछि न उसँग बचत छ न उसँग चाहिँ फर्दर इन्कम छ के छ भनेपछि त्यो परिवारको हालत सामाजिक रूपले पनि कतिपय विखण्डन भइरहेछ यो सब गर्दाखेरि तपाईँ इन्डिभिजुअल रेमिटेन्स अर्नरको चाहिँ केसलाई स्टडी गर्नुभयो भने यसका पीडा आफ्नै छन् त्यसमा राज्यले हेर्ने भन्ने कुरा यस्तो र उनीहरूको पैसाको चाहिँ तपाईँको इन्भेस्टमेन्टमा लगाएर त्यसबाट पछिलाई पनि क्रमशः रिटर्न आउने हिसाबबाट गर्नुपर्ने हो रेमिट हाइड्रोको चाहिँ कन्सेप्टहरू आएको थियो अहिले पनि उनीहरूलाई अग्राधिकार गरेर कतिपय चाहिँ यो हाइड्रोमा लगानी गर्ने अवसरहरू दिएको छ तर त्यसमा रेमिटेन्स जाने कतिपय केही त अत्यन्तै टाढो हुनुहुन्छ केही कतिपय मानिसहरू सिधा साधा भएको हुनाले यो कुरा उहाँहरूलाई चाहिँ तपाईँहरूकै फाइदाको लागि हो भनेर यहाँ सम्बन्धित एमएससीहरूले अलिकति बुझाउने कुरा र उनीहरूलाई आकर्षित गर्ने कुरा गर्नुपर्छ र उनीहरूको पैसालाई चाहिँ हाम्रो इन्भेस्टमेन्टमा लगाउने कुरामा लग्यो भने मलाई लाग्छ त्यसले मुलुकको विकास पनि हुने उनीहरूको इन्डिभिजुअलको सोर्स अफ इन्कम पनि हुने
1: कुरा गर्दा यो कृषि पर्यटन उद्योग र निर्माण क्षेत्रको योगदान अर्थतन्त्रमा कस्तो रह्यो यो विगतदेखि अहिलेसम्म केही वर्षदेखि यहाँको अनुभवमा र अहिलेको सरकारले अबका दिनहरूमा चाहिँ यो क्षेत्र सुधारका लागि चाहिँ यसमा चाहिँ गर्नुपर्ने नीतिगत सुधारहरू के हुन्
2: अब कृषि क्षेत्रको कुरा गर्दै भने सरकारले विभिन्न आयोजनाहरू ल्यायो प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम पनि ल्यायो होइन त्यसपछि चाहिँ अब यो कृषि रणनीति कार्यक्रम पनि ल्यायो सबै कुराहरू ल्यायो तर यी कार्यक्रमहरू उत्साहजनक हिसाबबाट आए त्यसको कार्यान्वयन राम्रोसँग हुन सकेन जसरी तलसम्म जानुपर्ने विभिन्न स्पेसल जोनहरू बनाउने ब्लकहरू बनाउने भनेर चाहिँ कुराहरू आएको थियो नि कहाँ के उत्पादन छ त्यसलाई जोड गर्ने माटो अनुसारको होइन हावापानी अनुसार गर्ने भने त्यो किसिमबाट केही छिटपुट ठाउँमा भएको छ तर अभियानगत रूपमा जान सकेन र कृषिबाट हाम्रो चाहिँ के भन्दाखेरि कृषिले हिजो चाहिँ हामी कृषि निर्यात गर्छौँ आज हामी कैयौं कृषि वस्तुहरू आयात गर्छौँ तपाईँलाई पनि थाहा छ यो किसिमको एउटा चाहिँ हामीले कृषि वस्तुहरू खाद्यान्न माछा मासु तरकारी फलफूलमा त हामी अत्यन्तै आत्मनिर्भर हुन सक्छौँ नि यो आत्मनिर्भर बनाउने दिशामा चाहिँ जाने खास गरेर चाहिँ बाहिरबाट आउने उत्पादनहरूलाई पनि नियन्त्रण गर्नुपर्नेछ आपूर्तिलाई पनि नियन्त्रण गर्नुपर्नेछ र भित्र पनि मद्दत गर्नुपर्छ कतिपय चाहिँ बिमाको लागि चाहिँ दिएका पैसाहरू पनि ठाउँमा पुग्दैन सब्सिडीहरू चाहिँ सम्बन्धी मान्छेले पाएकै छैन ठुला ठालुले सब्सिडी कब्जा गरेको छ यसै सालको पनि कुरा गर्यो भने अहिले म सुन्छु अखबारहरूमा कि के भन्दा यसपालि पनि मल चाहिँ पर्याप्त मात्रामा मल किसानहरूले पाउन सकेन र अब धान बालीलाई त्यसले असर पार्छ त्यस कारणले कृषिमा जतिसुकै ठूलो महत्व भए पनि र अहिले मलाई गए साल हो कि यो साल हो गएको साल अथवा यही साल यो साल चाहिँ करिब कृषिको योगदान जीडिपीमा 12-13% पनि हुने जस्तो देखिन्छ भनेर पनि आएको थियो न्युज होइन सामान्यतया 20-25% देखिन्छ मान्छे धेरै इन्गेज त्यसमा छ तर कृषिले राम्रोसँग चाहिँ सरकारको ऊ चाहिँ दृष्टि पाउन सकेका छैन अहिलेको सरकारले पनि आफ्नो वाचापत्रमा भन्न त भनेको छ हाम्रो चाहिँ एउटा यो समृद्धिको आधार चाहिँ कृषि क्षेत्र हो किनभने यसमा धेरै मान्छेहरू लागेका छन् र कृषिको विकासबाट नै हामी समृद्धिमा अगाडि बढ्न सक्छौँ भन्ने कुरा स्वीकार गरेको छ अब त्यो अनुसार अब सरकारले कसरी जान्छ होइन लगानीको दृष्टिले बजेटको दृष्टिले भनिदियो भने त खासै बजेटमा त्यो त्यस्तो प्राथमिकता देखिन्न लगानीमा प्राथमिकता देखिन्न तर पनि कमिटमेन्ट त्यो सरकारले राखेको छ जहाँसम्म पर्यटनको कुरा छ पर्यटनमा प्राथमिकता त राखेको छ तर पर्यटनको जीडिपीमा योगदान चाहिँ 2-3% मात्र छ क्या त्यो 2-3% योगदान भनेको डबलै भए पनि 4% हुन्छ हो नि त्यसले गर्दाखेरि तर त्यसले चाहिँ के हुन्छ भने रोजगारी सिर्जनामा चाहिँ धेरै मद्दत गर्छ अहिले आइटी सेक्टर चाहिँ अलिकति अगाडि बढ्नेवाला छ तर आइटी सेक्टरले के गर्छ भने जसले रोजगार पायो त्यसले चाहिँ अर्कोलाई रोजगार दिन सक्दैन क्या एउटा ल्यापटप लियो आफै बस्ने हो क्या अर्को पछाडिपट्टि बस्नुपर्ने कुरो भएन त्यसले गर्दाखेरि त्यो चाहिँ रोजगारी कम हुन्छ त्यसै गरी चाहिँ तपाईँको यो इनर्जी सेक्टरको कुरा गर्ने हो भने हाइड्रो पावरहरूले पनि ठुलो रोजगारी सिर्जना गर्दैन यसले रोजगारी सिर्जना गर्ने भने निर्माणको बेला मात्र पछि जुन चाहिँ तपाईँ स्टेसनहरू रन गर्ने बेलामा त केही टेक्निकल मान्छे भएपछि त रन भयो त्यसले गर्दाखेरि ठुलो चाहिँ तपाईँको इम्प्लोयमेन्ट दिने सेक्टर भनेको एउटा कृषि हो अर्को चाहिँ उद्योग हो उद्योगमा पनि एसएमइजहरू एसएमइज स्मल मिडियम इन्टरप्राइजेसहरू हुन् अब यो कुराले प्राथमिकता दिनै पर्छ र सर्भिस सेक्टरमा पनि के हुन्छ भने सर्भिस सेक्टरमा पनि त्यसले ठुलो रोजगार क्रिएट गर्दैन त्यो पनि के भन्दाखेरि निश्चित मानिसहरूको लागि हुन्छ त्यो एकदमै सर्भिस सेक्टर पनि अब के भयो भन्दाखेरि हाइली क्यापिटल इन्टेन्सिभ हुन्छ के लेबर इन्टेन्सिभ हुँदैन जब लेबर इन्टेन्सिभ हुन्छ लेबरले काम पाउने हो, क्यापिटल इन्टेन्सिभ हुन्छ भने त्यो क्यापिटलको प्रयोग हुने, पुँजीको प्रयोग हुने हो। त्यसले गर्दाखेरि हामीले अलिकति सन्तुलित ढङ्गबाट हेर्नुपर्छ भन्ने लाग्छ।
1: अब अर्को, अब अहिले त हामी संघीय संरचनामा छौँ, प्रदेश संघ र स्थानीय तह बीचको यो बजेट कार्यान्वयनको अवस्था चाहिँ समान रूपमा देखिँदैन, आन्तरिक स्रोतको व्यवस्थापन चाहिँ अहिलेसम्म पनि खासै देखिँदैन। यसमा चाहिँ के हो सोच्नुपर्ने, विचार गर्नुपर्ने? अब त दोस्रो कार्यकालमा जाँदै गइसक्यो, अब सकिँदैछ, अन्त्यमा छौँ।
2: अब हाम्रो यो चाहिँ संघीय संरचना अन्तर्गत जुन तीनटा तहको सरकारहरू छन् त्यो सरकारहरूमा खास गरेर अहिले प्रभावकारी देखिएको चाहिँ केन्द्रीय सरकार र स्थानीय सरकार चाहिँ प्रभावकारी देखिएको छ भने जुन प्रदेश सरकारहरू छ प्रदेश सरकारको बारेमा चाहिँ यो आवश्यकै छैन के भन्ने कुरा पनि आएको छ। यसको पछाडि कारण के हो भने प्रदेश सरकार त्यति इफेक्टिभ नभएको कारण के हो भन्दाखेरि प्रदेशको निम्ति चाहिने कानूनहरू चाहिँ केन्द्रीय सरकारले कानून निर्माणमा पनि ढिलाइ गर्यो र त्यो प्रदेशलाई बलियो बनाउने कुरामा चाहिँ तपाईँको केन्द्र सरकार चाहिँ निरपेक्ष, अलिक धेरै निरपेक्ष रहेको देखिन्छ। अहिले पनि हामी चाहिँ 72 एउटा संघीय संरचनामा गयौँ 2072 तर पनि के भने तपाईँ संघ सरकारको चाहिँ केन्द्रीय मानसिकता अहिले पनि छ। शान्तिना 1,50,000 प्रोजेक्ट पनि केन्द्रीय सरकारले सञ्चालन गर्ने गरेको पनि देखिन्छ। त्यसले गर्दाखेरि यो कारणले गर्दाखेरि प्रदेश इनइफेक्टिभ देखिएको हो। अब हाम्रो हिसाबले हेर्नु भने मलाई के लाग्छ भने प्रदेशलाई दिने रोल भने मैले धेरै प्रदेशको र स्थानीय तहको चाहिँ अध्ययन गरेका छु। 2 ठाउँ ठाउँमा गएर मेचीदेखि महाकालीका विभिन्न ठाउँ गएर अध्ययन गर्दाखेरि के देखेँ भने यो इन्फ्रास्ट्रक्चरको पूर्वाधारसँग सम्बन्धित परियोजनाहरू स्थानीय तहले गर्नुभन्दा पनि त्यस्ता परियोजनाहरू स्थानीय तहको सिफारिसमा प्रदेशले गर्ने हो भने त्यो बढी चाहिँ तपाईँको इकोनोमिकल पनि हुन्छ, बढी चाहिँ त्यो स्ट्यान्डर्डको पनि हुनसक्छ। किनभने हाम्रो स्थानीय तह त विभिन्न लेभलका छन् नि, उनीहरूले बाटो निर्माण गरे, सडक बनायो भने त्यो क्वालिटीको बनाउन सक्दैन, अर्को चाहिँ आफूले फन्ड हालेर पनि गर्न सक्दैन नि। त्यसले गर्दाखेरि यो पूर्वाधार बनाउने कुरा चाहिँ शान्तिना पूर्वाधार टोल छिमेकको त ठिक छ, तर अलिकति राम्रो पूर्वाधार एउटा गाउँबाट अर्कोमा जाने होइन, एउटा पालिकाबाट अर्कोमा जाने, अर्को चाहिँ पालिकाहरू जोड्ने, मूल सडकसँग जोड्ने जस्ता यस्ता सडकहरूको निर्माण, सिँचाइका निर्माणहरू चाहिँ जुन सानो आकारका यिनीहरू चाहिँ प्रदेशलाई दियो भने प्रदेशले पूर्वाधारमा केन्द्रित गर्नुपर्छ। प्रदेशले समन्वयको, केन्द्र र स्थानीय तहको समन्वयको एउटा समन्वयकारी भूमिका पनि निर्वाह गर्नुपर्छ र प्रदेशले चाहिँ के हो भन्दाखेरि एउटा खास गरेर चाहिँ प्रदेश ज्यादै ठूलो बनाउनु पनि आवश्यक छैन, स्थानीय तहका समस्याहरू के छ त्यसलाई चाहिँ समाधान गर्ने गरी जानुपर्छ र त्यो हिसाबले जाँदाखेरि राम्रो हुन्छ। इन्डियाको केस भनिदियो भने स्थानीय तह कमजोर छ, तपाईँको प्रदेश तह बलियो छ इन्डियामा, हामी कहाँ चाहिँ स्थानीय तह बलियो छ प्रदेश कमजोर छ। यसको भन्नुको मतलब चाहिँ प्रदेश बलियो स्थानीय तह कमजोर बनाउनुपर्छ होइन, जनताको डे टु डे चाहिँ तपाईँको पहुँच भएको ठाउँ चाहिँ स्थानीय तह नै हो, स्थानीय तहलाई बलियो नै गर्नुपर्छ, तर स्थानीय तहको बुताभन्दा बाहिरका प्रोजेक्टहरू स्थानीय तहले गर्न चाहिँ सक्दैन।
1: विगत केही समयदेखि यो घर जग्गा र सेयर बजारको अवस्था अलिकति राम्रो देखिएन देशमा, यसले अर्थतन्त्रमा कस्तो चाहिँ असर पारिरहेको छ र यसमा अहिले सरकारले गर्नुपर्ने के हो खास?
2: अब घर जग्गा र यो सेयरको हिसाबले गर्दाखेरि अर्थतन्त्रको खास गरेर चाहिँ स्थानीय तहको चाहिँ स्रोतको हिसाबले हो भनिदियो भने शहरी क्षेत्रका स्थानीय तहहरू नगरपालिकाहरूमा भनिदियो भने घर जग्गाको कारोबार जति बढी भयो उनीहरूको आमदानीको स्रोत चाहिँ त्यति बढी हुँदो रहेछ स्थानीय तहको होइन, अर्को चाहिँ ढुङ्गा गिट्टी अलिक बाहिर गएको चाहिँ ढुङ्गा गिट्टीबाट आमदानी हुने रहेछ। अब सरकारको पनि के हो भन्दाखेरि त्यो मालपोतबाट आउने पैसाको त बाँडिन्छ नि, त्यसबाट आउने स्रोतहरूबाट जान्छ, तर अब यसलाई बढाउनको निम्ति के गर्ने भन्ने कुरामा चाहिँ के भने पहिला चाहिँ असाध्यै अनपेक्षित रूपमा तपाईँको दलालहरूले भाउ चाहिँ असाध्य बढाएको अवस्था हो। नेपालको जग्गाको मूल्य उत्पादकत्वको दृष्टिले, त्यसको चाहिँ तपाईँको त्यसले दिने बेनिफिटको दृष्टिले हेर्ने हो भने त्यो चाहिँ सबै ठाउँमा सुनको टुक्रा चाहिँ दलालहरूले बनाए, त्यो लेभलको त जानुपर्ने जरुरी छैन, त्यो लेभलको जानुपर्ने जरुरी छैन। तर सरकारले के गर्नु पर्यो भन्दाखेरि अहिले अलिकति सहज के हो भने अब जस्तो भनौँ न तपाईँको टुक्रा पार्न नमिल्ने, खण्डीकरण गर्न रोक्ने यो कुराहरूलाई चाहिँ समस्या छ भने त्यो समस्या तत्काल समाधान गरेर चाहिँ जनताले क्रय विक्रय गर्न सक्ने अवस्था चाहिँ क्रिएट गर्नुपर्छ। धेरै जसो किताकाट नभएर पनि धेरै ठाउँ रोकिएको अवस्थाहरू छ, रोकिएको अवस्था पनि छ, र अर्को कुरा नापी नक्साहरू पनि क्लियर छैन, नापी नक्सामा पनि यत्रो चाहिँ तपाईँको प्रविधि छ, त्यो क्लियर गर्ने र त्यो मुद्दाको मुद्दाबाट बाहिर आउँदछ। शेयर बजारको कुरा के हो भने शेयर बजारलाई चाहिँ अलिकति अनुशासित गर्नुपर्ने कुरा छ, किनभने इनसाइड ट्रेडिङका कुराहरूदेखि लिएर त्यहाँ भएका विकृतिहरूलाई चाहिँ कम गर्नुपर्ने कुरा छ, किनभने 60-65% परिवारहरू त्योसँग सम्बन्धित छ। तर यसलाई चाहिँ कि अब मार्जिन लेन्डिङको सुविधा पनि सरकारले दिएको छ, लगानीको सुविधाहरू त दिएको छ, तर सरकारले डाइरेक्टली शेयर बजारमा चाहिँ भाउलाई तल माथि गर्न सक्दैन। अब त्यो सरकारी नीतिको आधारमा सामान्य रूपमा मान्छेले अनुमान गर्छ। हाम्रो शेयर बजार चाहिँ सरकारी नीतिबाट भन्दा पनि केही मानिसहरूको मिल्दोमतोबाट चाहिँ त्यो बजारलाई तल झार्ने, बजारलाई माथि लग्ने त्यो कुरा गरेको छ। र यो साना लगानीकर्ताको निम्ति चाहिँ हाम्रो शेयर बजार चाहिँ ज्यादै रिस्की छ। म तपाईँलाई भनौँ, म एउटा प्रोफेसनल मान्छे, प्रोफेसनल्ली नेटवर्क हेरेर चाहिँ लगानी गर्नु पर्यो भनेर मैले राष्ट्रिय ब्याङ्क साथीहरूसँग सल्लाह गरेँ, सब कुरा गरेँ। मैले लगानी गरेको अत्यन्त सानो शेयरहरू त्यो ज्यादै ओर्लिएर गयो। पहिला यो 8-10 वर्ष अगाडिको कुरा ओर्लिएर गयो, त्यसपछि मलाई त्यसप्रति इन्ट्रेस्ट पनि भएन। अब हाम्रो चाहिँ परिवारमा केही थाहा नभएका मानिसहरूले गरेको लगानी चाहिँ एकदम माथि गयो, हल्ले हल्ला गरेको लगानी माथि गयो, जसको नेटवर्क पनि छैन, केही पनि छैन, आधारै छैन, माथि गयो। म नेटवर्क क्यालकुलेसन गरेर एकदम यसको चाहिँ हुन्छ भनेको उसले गएन। त्यसले गर्दाखेरि हाम्रो बजार चाहिँ प्रेडिक्टेबल छैन।
1: अहिले केही सुधार भएको अवस्था हो, कारोबार चाहिँ एकदमै घट्यो भन्ने पनि छ।
2: कारोबार त अहिले कारोबार घटेको छ, अब कारोबार चाहिँ जुन किसिमको अहिले चाहिँ आएको जहाँ आएको छ, यो धेरै ज्यादै घटेको पनि होइन, ज्यादै घटेको पनि होइन, 25-26 भने ज्यादै घटेको पनि होइन। तर कुरा के हो भने मानिसहरूले महँगामा किने क्या, वर्ष अब यो 35 पुग्छ भन्यो अनि 29 किन्यो अनि उनीहरू स्वार्थ घटा आफ्नो नाफा बुक गर्यो, त्यो किसिमको अलिकति यहाँभित्र चाहिँ चलखेल बढी भए हुनाले पनि यो समस्या भयो।
1: यो सार्वजनिक खरिद ऐनको कुरा पनि अघि सुरुमै हामीले उठाएको थियौँ, सरकारले चाहिँ अहिले अलिकति यसमा कडाई गर्दैछ भन्ने खालको। सार्वजनिक खरिद ऐन, त्यसै गरी ठेक्का प्रणाली र प्रशासनिक प्रक्रियामा चाहिँ के सुधार आवश्यक छ, जबकि यो अर्थतन्त्रलाई चाहिँ आगामी दिनहरूमा हामीले जुन राष्ट्रिय लक्ष्य छ यो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि यो चाहिँ उपयुक्त अथवा अनुकूल बन्दै जाओस्।
2: पहिलो कुरा त सरकारले निर्माण व्यवसायलाई चाहिँ विकासको साझेदार भनेर चाहिँ त्यो रूपमा लिनुपर्छ, यो चाहिँ एकदमै ठग हो भन्ने हिसाबबाट सरकारले लिनु हुँदैन, विकास साझेदार लिनुपर्छ। र नियम कानूनहरू चाहिँ कस्तो हुनु पर्यो भन्दाखेरि व्यावहारिक समस्या समाधान गर्ने किसिमको व्यवहार बुझेका नियमहरू चाहियो क्या, तर त्यहाँनिर खेल्ने ओर्ने गर्छ भने त्यसलाई कारवाही गर्नै पर्छ, त्यसलाई चाहिँ तपाईँको दण्डित गर्नै पर्छ। काम लिएर तपाईँ लापरवाही गरेर तपाईँको मोबिलाइजेसन कस्ट लियो भाग्यो किसिमको जुन अहिलेको स्थितिहरू छन् कतिपयको, त्यो कुरालाई चाहिँ निर्ममतापूर्वक चाहिँ कारवाही गर्नुपर्छ। तर जो इमान्दार निर्माण व्यवसायहरू छन् जसका चाहिँ जिनुन समस्या छ, त्यो समस्याप्रति चाहिँ समस्या समाधान गर्न सरकार चाहिँ त्यसमा चाहिँ प्रतिबद्ध पनि हुनुपर्छ। अरू कुरा के भने प्रोजेक्ट जिम्मा दिएपछि, निर्माण व्यवसायलाई प्रोजेक्ट जिम्मा दिएपछि अब उसले ह्यान्डओभर गर्दाखेरि पनि भेट हुने भन्ने किसिमबाट हुँदैन, किनभने उसलाई तपाईँको निर्माण सामग्री समयमा आपूर्ति गर्ने कुरामा पनि सरकारको मद्दत चाहिन सक्छ, किनभने ढुङ्गा गिट्टीकै समस्या हुन्छ बेला बखतमा, तपाईँको चाहिँ अरू बिटुमिनहरूको समस्या हुनसक्छ, त्यस कारणले निर्माण व्यवसायलाई पनि मद्दत गर्नुपर्छ र प्रोजेक्ट म्यानेजर जुन सरकारले खटाएको हुन्छ ऊ चाहिँ ले वास्तवमा फेसिलिटेट गर्नुपर्छ। अहिले हामी चाहिँ खालि नियन्त्रण गर्ने कुरामा गयौँ कि हिजोदेखिका, त्यसरी गएर चाहिँ यो व्यवसाय फस्टाउन हामी चाहिँ मिलेर अगाडि बढ्नुपर्छ, एउटा कुरा त्यो। दोस्रो कुरा अब यो ठेक्का पट्टाहरू चाहिँ तपाईँको अनलाइन पनि भएको छ, समय चाहिँ अलिकति लामो छन्, लामो समयलाई छुट्याउनुपर्छ, काम गर्ने अवधि चाहिँ मलाई लाग्छ एकदम चाँडोबाट सुरु गर्नुपर्छ। हिमाली क्षेत्रका परियोजनाहरूमा निश्चित अवधि मात्र काम हुन्छ, तपाईँको 3-4 महिना काम हुन्छ त्यसपछि काम हुँदैन, त्यस्तो ठाउँमा चाहिँ तपाईँको बहुवर्षीय योजनाको कन्सेप्टमा जानुपर्छ, सिङ्गल इयरकोले हुँदैन, बहुवर्षीयमा जानुपर्छ। र कैयौँ योजनाहरू चाहिँ को लागत, यहाँको लागत र त्यहाँको लागत चाहिँ फरक हुन्छ, त्यस कारणले लागत इस्टिमेट गर्दाखेरि त्यो इस्टिमेट गर्दाखेरि हामीले चाहिँ त्यो डिस्टान्सको हिसाबले त्यसपछि भौगोलिक कठिनाइको हिसाबले पनि त्यसलाई हेर्नुपर्ने हुन्छ। र यो इन्डियन इयरको विषय मात्रै बनाइन्छ क्या, तपाईँको त्यो डिजाइन प्रोजेक्ट डिजाइनमा इन्जिनियरको विषय मात्रै, इन्जिनियरको विषय मात्रै होइन, त्यो विषयमा सोसियोलोजिस्ट, इकोनोमिस्ट, इन्जिनियरको प्रमुख रोल हुन्छ, तर उनीहरूको पनि त्यसमा इन्भल्भमेन्टहरू आवश्यक हुन्छ भन्ने मलाई लाग्छ। मैले होइन, त्यो प्रोजेक्ट समाजलाई आवश्यक हो कि होइन, त्यो प्रोजेक्ट कति राइट छ, कति एप्रोप्रिएट छ, उदाहरणको लागि भन्नुहोस् न, अहिले चाहिँ पूर्व पश्चिमको लेनहरू विस्तार गर्ने प्रायः ठुल्ठुला बाटा बनाउने अहिले चलाएको छ नि, भनेर सुन्नुभएको छ, त्यहाँ कति भेहकल चल्छ, आगामी पाँच वर्षभित्र कति भेहकल चल्छ, दस वर्षभित्र कति भेहकल चल्छ, के गर्छ, त्यसको ट्रेन एनालिसिस भएर र हिजोदेखिको अहिलेको ट्रेन एनालिसिस गरेर चाहिँ गरेका छ त गरेका छैन, नगरेपछि तपाईँलाई चारवटा गाडी चल्नको लागि चाहिँ तपाईँ सात लेनको बाटो किन चाहियो हो, यस किसिमको कुरामा अर्थशास्त्रीहरूले चाहिँ त्यसमा हेर्छन् के, इकोनोमिक बेनिफिट छ कि छैन भनेर हेर्छन् के, अब इन्जिनियरहरूले के भने टेक्निकल्ली साउन्ड बनाउने यो प्रोजेक्ट, उनीहरूलाई बेनिफिट के आउँछ सँग मतलब छैन, अब सरकारले हेर्ने हो त्यो, तर सरकार के हेर्छ भन्दा बिग प्रोजेक्ट बिग कमिसन, उसले त के भन्छ जति ठुलो प्रोजेक्ट जति ठुलो इन्भेस्टमेन्ट त्यति ठुलो कमिसन, त्यसले गर्दाखेरि यो एप्रोचबाट हुँदैन, युटिलाइजेसनको आस्पेक्टबाट हेर्नुपर्छ, सरकार केमा हिजोका सरकारहरू आजको सरकार कसो गरेर थाहा छ, हिजोका सरकार केमा तल्लीन थियो भन्दाखेरि तपाईँको प्रोजेक्ट निर्माण गर्ने कुरामा धेरै इन्ट्रेस्ट लिने, पैसा खर्च गर्ने कुरामा इन्ट्रेस्ट लिने, तर प्रोजेक्ट बनिसकेपछि त्यसलाई चलाउने कुरामा खास इन्ट्रेस्ट नलिने, त्यो तपाईँले पोखराको एयरपोर्टको कुरा देख्नुहुन्छ, भैरवको एयरपोर्टको कुरा देख्नुहुन्छ, इभन तपाईँको चाहिँ ठुल्ठुला चाहिँ सभा हलको अवस्था गोदावरीकै हेर्नुहोस् न,
3: अब
2: ठेगा अब यस्तो किसिमको तपाईँ त्यो हिसाबले भएन, अरू कुरा के भने प्रोजेक्ट हिसाबले हेर्दाखेरि तपाईँ इन्टरनेसनल कन्सल्टेन्टहरूलाई पनि टोटल विश्वास गर्न सक्नुहुन्न, मिलाउँछ कसले बनाएको इन्टरनेसनल कन्सल्टेन्ट बनाएको, बाहिरी त भयो त, नेसनल क्यापासिटी डेभलपर उनीहरूले गरेको एसेसमेन्टलाई हामीले हेर्न सक्ने हुनु पर्यो के, जे दिएको त्यसमा चाहिँ तपाईँको ओके भनेर मात्रै यस भनेर चाहिँ हुँदैन, त्यो प्रोजेक्ट म्यानेजमेन्टको क्यापासिटी पनि हामीले डेभलप गर्नुपर्छ, यो सब कुराहरू छ क्या, अब हेरौँ कसरी जान्छ।
1: हस्, यहाँलाई समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद।
2: धन्यवाद यहाँलाई पनि, मेरो आफ्नो कुरा राख्ने समय दियो, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को हप्ता अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउने नै छौं। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।
4: फुटबल सिजन आयो, अब एक्साइटमेंट टीवीमा मात्र होइन घर भित्र महसुस हुन्छ।
5: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV। Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI।
6: सजिलो लाग्नु हुनेछन्।
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
8: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-38-88 98-12-35-88-8।
12: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
14: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
15: फोन 056-494-333-493-555।
16: घरबाट निस्किनु अघि धारा, बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। विपन्न वर्गलाई लक्षित निशुल्क स्वास्थ्य पोर्टलबाट 2000 भन्दा धेरैले उपचार सेवा लिए। मोबाइल र कम्प्युटरबाट जानकारी लिन सक्ने व्यवस्था। ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेर छाडियो। जंगली हात्ती देखिए तत्काल खबर गर्न निकुञ्जको आग्रह। बेलायतमा किशोर किशोरीहरूलाई सामाजिक सञ्जालमा कडाई गर्ने कानून ल्याइँदै राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने व्यवस्था प्रस्ताव। र विश्वकप फुटबलको उपाधि दौड़मा अर्जेन्टिना र स्पेन, गोल्डन बुट दौड़मा मेसी एम्बापे भन्दा अगाडि। नेपाल खबरमा अब पूरा खबर। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले पानी पर्ने क्रम रोकिए पनि दिउँसो र बेलुकी पख पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही ठाउँ तथा मधेस र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली भेग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र लुम्बिनी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सी शनिबारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निशुल्क स्वास्थ्य पोर्टल मार्फत उपचार सेवा लिनेको संख्या 2200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय का अनुसार पोर्टलमा आबद्ध अस्पतालको संख्या बढ़दै गएको छ। शुरूमा 13 अस्पताल आबद्ध रहेकामा अहिले यो संख्या 238 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। विपन्न बिरामी वा उनीहरूका आफन्तहरूले मोबाइल र कम्प्युटरबाट कुन अस्पतालमा कति निशुल्क शैया उपलब्ध छ भन्ने जानकारी लिन सक्ने व्यवस्था गरिएको छ। साथै अस्पतालमा उपलब्ध रगत सम्बन्धी जानकारी पनि पोर्टलबाट हेर्न सकिन्छ। संविधानमा व्यवस्था गरिएको निशुल्क स्वास्थ्य उपचारको अधिकार कार्यान्वयन गर्न सरकारले सूचना प्रविधिमा आधारित यो प्रणाली सञ्चालनमा ल्याएको हो। मन्त्रालयका अनुसार देशभरका अस्पतालमा 28,704 शैयाको 10% बराबर 3,380 निशुल्क शैया उपलब्ध छन्। तीमध्ये 593 शैयामा विपन्न बिरामीले निशुल्क उपचार पाइरहेका छन् भने अझै 2,787 शैया खाली रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा 25 जनाको ज्यान लिइसकेको ध्रुवे हात्तीलाई डट अर्थात बेहोश बनाउने औषधि दिएर रेडियो कलर लगाइएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ध्रुवे हात्तीको घाँटीमा सेटेलाइट रेडियो कलर जडान गरिएको छ। त्यसपछि दारा काटेर छाडिएको हो। रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जीपीएस ट्र्याकिङ मार्फत गतिविधि निगरानी गर्न सकिने निकुञ्जले जनाएको छ। निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरखगण, निकुञ्जका प्राविधिक कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक सहितको टोलीले हात्तीलाई रेडियो कलर जडान गरेको हो। गएको असार 20 गते भरतपुर 23 ध्रुवे हात्तीको आक्रमणबाट 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरत बोटेको ज्यान गएपछि निकुञ्जले हात्तीको खोजी र निगरानी बढ़ाएको थियो। प्रतिकूल मौसम र घना झाड़ीका कारण हात्तीलाई नियन्त्रणमा लिन समय लागेको निकुञ्जले जनाएको छ। निकुञ्जले स्थानीय बासिन्दाहरूलाई सचेत रहन, सूचनाको पालना गर्न र जंगली हात्ती देखिए तत्काल सम्बन्धित निकायहरूलाई खबर गर्न पनि आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भञ्जङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
1: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाल र भारतको ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1650 MW बराबरको बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता तवाड़ी र भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको अध्यक्षतामा निर्देशक समितिको 13 बैठक पोखरामा सम्पन्न भएको हो। अहिले सञ्चालनमा रहेको ढल्केवर मुजफ्फरपुर र ढल्केवर सीतामढ़ी अन्तर्देशीय प्रसारण लाइनबाट 1400 MW बिजुली आयात गर्ने सहमति भएको छ। यस्तै निर्याततर्फ 1100 MW 1650 MW बराबर पुर्याउने सहमति भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले जानकारी दिनुभयो। यस्तै चमेलिया जौल जीबी 220 KV डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन बैठकले स्वीकृत गरेको छ। यो आयोजना 2028 डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। न्यू पूर्णिया र दोधाधारा बरेली 400 KV क्षमताको अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने प्रक्रियालाई तीव्रता दिने सहमति पनि बैठकले गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सड़कमा गोलबेड़ा फ्याँकेर प्रदर्शन गरेका किसानका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। मन्त्री चौधरीले हिजो मन्त्रालयमा किसान प्रतिनिधिहरूलाई बोलाएर किसानका गुनासा तथा मागबारे छलफल गर्नुभएको हो। किसानले उत्पादन गरेका कृषि उपजको उचित मूल्य पाउन सकुन् भन्ने उद्देश्यले बजारमा कड़ा अनुगमनको व्यवस्था गरिएको बताउँदै बिचौलियाहरूको समस्या समाधान गर्न कृषि विधेयक अघि बढ़ाइएको समेत मन्त्री चौधरीले जानकारी दिनुभयो। उहाँले किसानलाई आफ्नो उत्पादन नजिकका हाट बजारमा बिक्री वितरण गर्न आग्रह गर्दै सबै किसानले कालीमाटी फलफूल तथा तरकारी बजारमै पुगेर सामग्री बिक्री गर्नुपर्ने अवस्था नरहेको समेत बताउनुभयो। साथै उहाँले सम्बन्धित निकायसँग समन्वय गरी किसानका समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सरकार किसानको हितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री चौधरीले उत्पादन बजार व्यवस्थापन मूल्य निर्धारण र कृषि क्षेत्रका समस्याको समाधानका लागि किसानसँग निरन्तर संवाद कार्य र समन्वयलाई प्राथमिकता दिइने बताउनुभयो। अब विदेशको खबर। बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीका लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने गरी कानून ल्याउने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम, टिकटक, युट्यूब जस्ता प्लेटफर्ममा मध्यरातपछि पहुँच स्वत बन्द हुनेछ। साथै किशोर किशोरीहरूलाई लामो समयसम्म अनलाइन राख्ने अटो प्ले र इन्फिनिट स्क्रोल जस्ता सुविधा पनि पूर्व निर्धारित रूपमा बन्द गरिने भएको छ। सरकारले यसबाट किशोर किशोरीहरूको निन्द्रा, पढ़ाईमा ध्यान र पारिवारिक सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरेको बीबीसीले जनाएको छ। तर प्रयोगकर्ताहरूले सेटिङ परिवर्तन गरेर यो सुविधा बन्द गर्न सक्ने भएकाले बाल सुरक्षा अभियन्ता र विपक्षी दलले यो उपाय पर्याप्त प्रभावकारी नहुने टिप्पणी गरेका छन्। सरकारले प्रस्तावित व्यवस्था सन् 2026 भित्रै कानूनी रूप दिएर लागू गर्ने लक्ष्य लिएको छ। अब खेल खबर। साबिक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोलले पराजित गर्दै फिफा विश्वकप 2026 फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टामा आज बिहान भएको दोस्रो सेमी फाइनलमा 1 गोलले पछि परेको अवस्थाबाट पुनरावरण गर्दै अर्जेन्टिनालाई जित दिलाउन एन्जो फर्नाण्डेज र लाउटारो मार्टिनेजले गोल गरे भने दुवै गोलमा कप्तानले हुने टिप्पणी गरेका छन्। सरकारले प्रस्तावित व्यवस्था सन् 2026 भित्रै कानूनी रूप दिएर लागू गर्ने लक्ष्य लिएको छ। अब खेल खबर।

स्पेनले फ्रान्सलाई पराजित गर्दै 16 वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरेको थियो। अब उपाधिका लागि विश्व वरियताको पहिलो नम्बरमा रहेको अर्जेन्टिना र दोस्रो नम्बरको स्पेन बीच आउँदो सोमबार बिहान पाउने 1 बजे न्यूयोर्कको न्यू जर्सी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। यस्तै दोस्रो स्थानका लागि फ्रान्स र इंग्ल्याण्ड बीच आइतबार यस्तै तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्याण्ड बीच आइतबार बिहान प्रतिस्पर्धा हुनेछ। यसैबीच इंग्ल्याण्ड विरूद्ध 2 असिस्ट गोल गरेपछि अर्जेन्टिनाका 39 वर्षीय लियोनल मेसी गोल्डेन बुटको दौड़मा अग्रज स्थानमा उक्लिएका छन्। मेसी र फ्रान्सका केलेन एम्बाबेको समान 8 गोल रहे पनि मेसीको 4 असिस्ट हुँदा एम्बाबेको 3 असिस्ट भएकाले मेसी अगाडि छन्। गोल्डेन बुटको विजेता समान गोल भएको अवस्थामा असिस्टका आधारमा तय गरिन्छ। अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्य राखेको छ भने स्पेन सन् 2010 पछिको दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। विपन्न वर्गलाई लक्षित निशुल्क स्वास्थ्य पोर्टलबाट 2000 भन्दा धेरैले उपचार सेवा लिए मोबाइल र कम्प्यूटरबाट जानकारी लिन सक्ने व्यवस्था। ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेर छाडियो, जंगली हात्ती देखे तत्काल खबर गर्न निकुञ्जको आग्रह। बेलायतमा किशोर किशोरीहरूलाई सामाजिक सञ्जालमा कडाई गर्ने कानून ल्याइँदै राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने व्यवस्था प्रस्ताव। र विश्वकप फुटबलको उपाधि दौड़मा अर्जेन्टिना र स्पेन, गोल्डेन बुट दौड़मा मेसी एम्बाबे भन्दा अगाडि।

0: पुलिस दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कन्ठा पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: साली नदीको शिर,
4: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
4: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841949481, वेबसाइट झुले.com.np।

0: 불러서 넌 밖에 보면 spawn.
1: It's the top
0: मात्रहरू 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.

नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन शुरू भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय पीआईडीका अनुसार अस्ति असार 30 गतेदेखि परीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक 3,72,00,000 लिटर ढल प्रशोधन गर्ने क्षमता छ। पीआईडीका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार सीजीसीओसी अटल जेबीले निर्माण गरेको यो केन्द्रले काठमाडौँ उपत्यकाको ढल व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। बागमती नदीका दुवै किनारामा मुख्य ढल बिछ्याउने काम भने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सम्पन्न गरेको हो। प्रमुख श्रेष्ठका अनुसार केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि बागमती नदीमा मिसिने ढलको मात्रा उल्लेखनीय रूपमा घट्ने, नदी सफा हुने र उपत्यकाको वातावरणीय स्वच्छतामा सकारात्मक प्रभाव पर्ने अपेक्षा छ। भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा 38 दिनसम्म चल्ने श्रावणी मेलाको तयारी पूरा भएको छ। मेलामा झण्डै 50,00,000 स्वदेशी तथा भारतीय भक्तजन आउने अनुमान गरिएको छ। सूर्य विनायक नगरपालिका 8 सिपाडोलमा हुने मेलाको तयारी पूरा भएको डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार श्रावण महिनामा शनिबार, आइतबार र सोमबार दर्शनार्थीको भीड़ बढ़ी हुने गरेको छ। मेलाको अवधिमा भारतीय पर्यटक मात्रै 60,000 भन्दा बढ़ी आउने र यस वर्ष भेटी संकलन 1,00,00,000 रूपियाँ भन्दा धेरै हुने अनुमान गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो। सरकारले विश्वविद्यालयहरूलाई सूचना प्रविधि उद्योगसँग जोड्ने तथा युवा पुस्तालाई प्रोत्साहित गर्ने उद्देश्यले प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग अन्तर्क्रिया गरेको छ। हिजो कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय र विश्वविद्यालयमा सूचना प्रविधिको प्रयोग र विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले डिजिटाइजेशन, समावेशिता र डिजिटल सिप विकासलाई शिक्षा प्रणालीसँग जोड़ने गरी मन्त्रालयले आवश्यक नीति तथा कार्यक्रम अघि बढ़ाइरहेको समेत जानकारी गराउनुभयो। यस्तै विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले नेपालमा सूचना प्रविधि क्षेत्रको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्र मार्फत युवाका लागि रोजगारी सृजना गर्ने वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। टुरिष्ट गाइड एसोसिएशन अफ नेपाल टुरगानको अध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग निर्वाचित हुनुभएको छ। टुरगानको कार्यालय सचिव युवराज पण्डितका अनुसार हिजो भएको 33 वार्षिक साधारण सभा तथा चुनावबाट प्रधानाङ्गको नेतृत्वमा 14 सदस्यीय नयाँ कार्य समिति चयन भएको हो। कार्य समितिको वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद दुवाड़ी, प्रथम उपाध्यक्षमा राजेन्द्र राज बजुराचार्य र द्वितीय उपाध्यक्षमा रघुनाथ प्रधान निर्वाचित हुनुभएको छ। दुईवटा चोरीको स्कूटर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई थान चोरीको स्कूटर सहित काठमाडौँ महानगरपालिका 9 तेलगंगाबाट काभ्रेका रोशी गाउँपालिका 4 गए भक्तपुरको सल्लाहघारी बस्ने 21 वर्षीय आकाश तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो। परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले पक्राउ परेका तामाङको साथबाट प्रदेश 3020001 P2846 नम्बरको अप्रिला कम्पनीको स्कूटर र बागमती प्रदेश 02034 P8542 नम्बरको होण्डा डियो स्कूटर बरामद गरेको जानकारी दिनुभयो। र साहित्यकार नगेन्द्र राज शर्माको 89 वर्षको उमेरमा निधन भएको छ। उहाँको गौरीनगरमा रहेको आफ्नै निवासमा हिजो निधन भएको हो। अभिव्यक्ति द्वैमासिकका संस्थापक, सम्पादक एवं प्रकाशक शर्माका महापुरूष र दिवा सपना उपन्यास तथा पीपलको बोटमुनि र एकान्तका आफन्तहरू कृति छन्। उहाँको हिजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको शर्माको पारिवारिक स्रोतले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा दैनिक 3,72,00,000 लिटर ढल प्रशोधन गर्ने क्षमता। भक्तपुरको डोलेश्वरमा हुने श्रावणी मेलाको तयारी पूरा, 50,00,000 भक्तजन आउने अनुमान र टुरिष्ट गाइड एसोसिएशनको नयाँ कार्य समिति चयन। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई मेरुदण्ड घुँडा दुखेको मस्तिष्क पक्षघात फोक्सो सम्बन्धी रोगहरू नसा सम्बन्धी रोगहरू नसा च्यापिएको कोलेस्ट्रोल कपाल झर्ने नाक कान घाँटी स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै फोन नम्बर 01-5452-352 मोबाइल 98510-600-69

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493, 552-494, 582-778।
2: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
3: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आइतबार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेन को लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-582-778-582-779-582-780।

0: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
1: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे मुटुको ईसीजी सेवा हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार हरेक दिन कपाल झर्ने चाया पर्ने अनुहारको कालो पोतो डन्डी फोर पुरानो कुष्ठरोगको सफल उपचार सेवा
2: हरेक दिन नसा मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने टोलाउने आत्महत्याको प्रयास गर्ने झन्किने पसिना आउने डराउने मन चञ्चल हुने निद्रा नपर्ने भोक नलाग्ने बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने कुरा बिर्सने रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा
1: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने आङ खस्ने खसला जस्तो हुने महिनावारी गडबडी हुने योनी चिलाउने योनीको घाउ खटिरा सेतो मैलो गनाउने पानी बग्ने पाटे घरमा रिङ राख्नु पर्ने स्तन सानो ठुलो हुने स्तनको गाँठा गुठी निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा
0: अत्याधुनिक मेसिनद्वारा थाइराइड ग्यास्ट्रिकको किरा भए नभएको सुगर जन्डिस कोलेस्ट्रोल युरिक एसिड तथा टाइफाइड न्युमोनिया टीबी मलेरिया निसन्तान तथा बाँझोपनको परीक्षण रगत पिसाब एवं वृक्क परीक्षण
2: 24 घण्टा आकस्मिक सेवा
1: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी
0: बडगाउँ चौर कुस्मा पर्वत फोन नम्बर 0674220227 0674220227
2: मोबाइल नम्बर 98572597 98573597
0: 98511918
2: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक
0: बडगाउँ चौर कुस्मा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
4: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
4: अध्यापन हुने विषयहरू
3: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: प्राविधिक शिक्षा पढ्ने सु बनाओस् र पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना एसई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रश्न बुझिने कपी हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि फोटो हालसालै खिचेको 35x45 mm आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ सम्पर्क नम्बर 068-420-001 420-003 98-56-21-917 98-56-36-567 98-451-20-736
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
2: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
2: किनभने मेरो अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खुल्यो
1: सिटी डायग्नोस्टिक सेन्टर CDC।
2: हाम्रा सेवाहरू
1: होल बडी चेकअप,
2: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
1: मधुमेहको सम्पूर्ण चेक जाँच, BA1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
2: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
1: ग्यास्ट्रिकको परीक्षण,
2: मोटोपनको परीक्षण,
1: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
2: रगत भिया एवं दिशा पिसाब परीक्षण।
1: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र 1 घण्टामा गरिन्छ।
2: सम्पर्क स्थान
1: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ कुस्मा पर्वत बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
2: सम्पर्क फोन नम्बर 067-420-227 067-420-227 मोबाइल नम्बर 98-511-81-918
1: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ कुस्मा पर्वत कुस्मा पर्वत।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: sip on ya. Extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

मेरो कार छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेर्छ।

0: प्राविधिक शिक्षा पढ़ने शुभ अवसर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना। एसईई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी, हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौड़ा बागलुङ, सम्पर्क नम्बर 068-420-001, 420-003, 98-56-21-917, 98-56-36-567, 98-451-20-736।
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
2: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
2: किनभने वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिसद्वारा सुन्दर नगरी कुष्मको बडगाउँमा खुल्यो
1: सिटी डायग्नोस्टिक सेन्टर CDC।
2: हाम्रा सेवाहरू:
1: होल बडी चेकअप,
2: थाइरोइड परीक्षण, भिटामिन डी चेक जाँच,
1: मधुमेहको सम्पूर्ण चेक जाँच, HbA1c जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
2: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
1: ग्यास्ट्रिकको परीक्षण,
2: मोटोपनको परीक्षण,
1: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठ्यघरको क्यान्सरको परीक्षण,
2: रगत भ्रिय एवं दिशा पिसाब परीक्षण।
1: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र 1 घण्टामा गरिन्छ।
2: सम्पर्क स्थान:
1: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
2: सम्पर्क फोन नम्बर 067-420-227, 067-420-027, मोबाइल नम्बर 98-511-89-918।
1: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: Radio.
1: Extreme energy drink.
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज.

मिलो कहाँ छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी अझै सरकार छ मारा मार छ तेरो लागि त्यो तिरो पुलिस पछि तेरो पछि पछि तपाईँ कुनै कता डुलिस बेबी डोन्ट बी पुलिस परि परि नजर घुमा हेल्प गार्ड मेरो

तेरी माया तिमलाई कति चाहिन्छनो तिमी हिँड्ने पिस्कर दिन्छु तिमी हिँड्ने पिस्कर दिन्छु म राजा हुन्छु तिमी पनि त्यो रानी एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी रिसा दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर चानी चानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठल्की त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि

0: यो रेडियो दीदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक छ बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 मेगाहर्ज
1: प्रधानमन्त्री पद छाड्नु अघि युक्रेन भ्रमणमा राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता
2: र एसएससी महिला प्रिमियर कपको सेमी फाइनलमा भोलि नेपालले युएईसँग खेल्ने फिफा विश्वकपको फाइनल खेल आगामी सोमबार उपाधिका लागि अर्जेन्टिना र स्पेन हेर्ने
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: World Cup 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। World Cup to World Cup, सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्री परिषदका निर्णयहरू सम्बन्धी खबरबाट, सरकारले अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न र वार्ता प्रक्रिया अगाडि बढ़ाउन एक समिति गठन गरेको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको मन्त्री परिषदको बैठकले कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली बनाउने निर्णय गरेको हो। विभिन्न मन्त्रालयका सहसचिवहरू सदस्य रहने यो टोलीले आन्दोलनरत पक्षसँग संवाद गर्नेछ। बैठकले गरेका अन्य निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपाल राष्ट्र बैंकलाई 1 र 2 रूपियाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न स्वीकृति प्रदान गरिएको जानकारी दिनुभयो। यसै गरी नेपाल कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने करिब 18,10,000 अमेरिकी डलर अनुदान सहायता पनि स्वीकृत भएको छ। मन्त्री परिषद बैठकले विभिन्न मन्त्रालयहरूको संगठन संरचना, नयाँ दरबन्दी र सेवा करारका कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी प्रस्तावलाई समेत स्वीकृति प्रदान गरेको छ। वन क्षेत्रका रूख पुल हटाउने प्रशासनिक झन्झट कम गर्न अब प्रचलित प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालयले नै निर्णय गर्न सक्ने व्यवस्था मिलाइएको छ।
3: सरकारले बजेट मार्फत वृद्धि गरेको निजामती तथा सार्वजनिक सेवाका कर्मचारीको नयाँ तलबमान भोलि साउन 1 गतेदेखि कार्यान्वयनमा आउँदैछ। आर्थिक वर्ष 83-84 को बजेट घोषणा अनुसार कर्मचारीको आधारभूत तलब 10% बढ़ेको हो। यसका साथै कार्य सम्पादनका आधारमा थप 10% प्रोत्साहन भत्ता समेत दिइने भएपछि कर्मचारीको पारिश्रमिकमा 21%सम्मको बढ़ोत्तरी हुनेछ। नयाँ व्यवस्था अनुसार मुख्य सचिवको आधारभूत तलब बढ़ेर 84,932 रूपियाँ पुगेको छ भने अन्य भत्ताहरू जोड्दा मासिक बुझ्ने रकम 98,425 रूपियाँ पुग्नेछ। यस्तै सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीको आधारभूत तलब 30,372 रूपियाँ पुगेको छ। महँगी र प्रोत्साहन भत्तासहित उनीहरूले मासिक 38,409 रूपियाँ पाउनेछन्। निवृत्ति भ्रमण अर्थात पेन्सन बुझ्ने सेवानिवृत्त कर्मचारीको हकमा भने आधारभूत तलबमा बढ़ेको रकमको 2/3 हिस्सा मात्र थप हुनेछ।
2: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित सरकारी कार्यदललाई सशर्त समर्थन रहने जनाएको छ। आज सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलका क्रममा राप्रपाका नेताहरूले सरकारले संहिताका केही व्यवस्था परिमार्जन वा बदल्न खोजेको भए आफ्नो पार्टीको सहयोग रहने प्रतिबद्धता जनाएको हो। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्बेनले अहिलेको व्यवस्था परिमार्जन गर्न वा बदल्न खोजेको भए सरकारलाई राप्रपाको सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ। छलफलकामा प्रधानमन्त्री शाहले कार्यदल आफैले संविधान संशोधन गर्ने वा एजेण्डा तयार गर्ने नभई व्यापक बहस मार्फत बहसपत्र तयार पार्नु मात्रै रहेको जनाउनु भएको थियो। त्यस्तै प्रधानमन्त्रीसँगको छलफलमा स्वास्थ्य बीमामा देखिएको समस्या, मलको अभाव र वितरणमा अस्तव्यस्तता, शिक्षा, स्वास्थ्य र विद्युत जस्ता आधारभूत एवं अत्यावश्यक क्षेत्रमा लगाएको करका विषयमा ध्यानाकर्षण गराइएको अध्यक्ष लिङ्देनले बताउनु भएको छ।
3: कर्णाली प्रदेशमा नयाँ सरकार बनाउने गरी मुख्यमन्त्री यामलाल कर्णेल विरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। नेकपाका 11 र नेपाली कांग्रेसका 5 गरी 16 जना सांसदले मुख्यमन्त्री कर्णेलमाथि आज विश्वास छैन भनी लिखित निवेदन दिनुभएको हो। प्रस्तावमा नयाँ मुख्यमन्त्रीका रूपमा कांग्रेसका जीवन बहादुर साईलाई अगाडि सारिएको छ। नेकपाका प्रमुख सचेतक कृष्ण बहादुर जीशीले नयाँ गठबन्धन बनाउनका लागि यो कदम सालिएको बताउनु भएको छ। एमाले नेतृत्वको सरकारबाट बुधबार मात्रै कांग्रेसका मन्त्री बाहिरिएका थिए। नेपालको को धारा 188 को उपधारा 4 र 5 बमोजिम दर्ता भएको यस प्रस्तावलाई प्रदेश सभाको आगामी बैठकको कार्यसूचीमा समावेश गरी छलफल गराउन माग गरिएको छ।
2: राजनैतिक समीकरणमा आएको फेरबदलका कारण बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूको राजीनामा तत्कालका लागि रोकिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि आज कंग्रेस नेतृत्वको सरकारमा रहेका एमालेका 6 जना मन्त्रीहरूले राजीनामा नदिने निर्णय गरेका हुन्। यसअघि मन्त्रीहरूले सरकार छाड्ने तयारी गरे पनि केन्द्रको नयाँ निर्णयसँगै सो कदम रोकिएको स्वास्थ्य मन्त्री किरण थापा मगरले बताउनु भएको छ।
3: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल, व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र सुभी अग्रवाल सहित विभिन्न व्यक्ति र कम्पनी विरूद्ध विशेष अदालतमा पूरक अभियोग पत्र दायर गरेको छ। विभागको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले व्यवसायी भट्टलाई 47.77 करोड़ र एमाले नेता पौडेललाई 20.90 करोड़ रूपियाँ बिगो दावी गर्दै मुद्दा दर्ता गरेको हो। यस्तै गरी सुभी अग्रवाल र हिमालयन एसेट म्यानेजमेन्टलाई पनि करोड़ रूपियाँ बिगो दावी गरिएको छ। अभियोग पत्रमा पूर्व अर्थमन्त्री पौडेलमाथि पत्र प्रभावको दुरूपयोग गरी सम्पत्ति शुद्धिकरणमा मतियारको भूमिका खेलेको आरोप लगाइएको छ। उहाँले अर्थमन्त्री हुँदा श्रीराम टोबाको उद्योगको शेयर न्यून मूल्यमा दीपक भट्टको कम्पनीलाई दिलाउन सहजीकरण गरेको र त्यसको बदलामा सुपारी आयातमा सहुलियत तथा अन्य व्यावसायिक फाइदा पुर्याएको विभागको दावी छ। मुख्य प्रतिवादी भट्टले विभिन्न कम्पनी मार्फत तथा सुबी अग्रवालले सहकारीको माध्यमबाट अवैध रकम ओसार पसार गरी बैंकको नियमन छल्ने प्रयास गरेको अनुसन्धानले देखाएको छ। विभागले प्रतिवादीहरूको घर जग्गा र शेयर समेत जफत गर्न माग गरेको छ।
2: विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको अभियोगमा 8 वर्ष कैद सजाय सुनाएको छ। अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यद्वय हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठ कैजलासले आज यो फैसला गरेको हो। पौडेलले व्यवसायी दीपक आनन्दसँग घुस मागेको पुष्टि भएपछि अदालतले दुवै पक्षलाई सजाय तोकेको छ। अदालतले घुस दिने व्यवसायी आनन्दलाई पनि 8 वर्षकै जेल सजाय सुनाएको छ। पौडेलले सरकारी सेवाको विशिष्ट श्रेणीमा रहेर बदमाशी गरेकाले उनलाई थप 6 महिना कैद सजाय समेत तोकिएको छ। बिगो रकम बरामद नभएकाले अदालतले घुस बापतको 3.8 करोड़ रूपियाँलाई दामाशाहीमा बाँडेर जनाई 1.54 करोड़ रूपियाँका दरले जरिवाना असूल गर्ने निर्णय गरेको छ।
3: यस्तै गरी नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई कारागार मुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश सदोय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै कोइरीलाई थुनाबाट छाड्न भनेको हो। अदालतले गत असार 19 गते जारी गरिएको कैद पूँजी कानूनसम्मत नदेखेको ठहर गरेको छ। थमनबिक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई 5 वर्ष जेल सजाय सुनाएपछि उनलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो।
2: नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टिभालले आज राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार विदाई भेट गर्नुभएको छ। आफ्नो कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा रहनुभएका राजदूत कोर्टिभालसँगको भेटमा नेपाल र फ्रान्स बीचको द्विपक्षीय सम्बन्धका साथै आपसी चासोका विविध विषयमा कुराकानी भएको छ। त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपालमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा राजदूत कोर्टिभाललाई बधाई दिनुभयो। साथै राष्ट्रपतिले उहाँको आगामी व्यावसायिक जीवन र यात्राको सफलताका लागि शुभकामना समेत व्यक्त गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एसएसएल एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भाई पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। गृहमन्त्री सुधन गुरुङसँगको छलफल निष्कर्षविहीन भएपछि मीटर ब्याज पीड़ितको छ सदस्यीय वार्ता टोली काठमाडौँ आउने भएको छ। बाराको निजगढ़मा तीन दिनदेखि भएको चार चरणको संवादमा सहमति जुट्न नसकेपछि मीटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका अध्यक्ष अवशेष कुशवाहाको नेतृत्वमा टोली काठमाण्ड आउन लागेको हो। टोली काठमाण्ड आए पनि बाँकी भने निजगढ़ भई बस्नेछन्। पीड़ितहरूले सरकारसँगको संवादका लागि सबै फर्जी लिखित खारेज गर्नुपर्ने, मीटर ब्याजलाई अपराधका रूपमा घोषणा गर्नुपर्ने र तीन महिनाभित्र शक्तिशाली ऐन बनाउने लिखित प्रतिबद्धता जनाउनुपर्ने तीनवटा मुख्य शर्त राखेका छन्। जनकपुरबाट न्याय मार्च शुरू गरेका उनीहरूले विगतका मागहरू हु बहु स्वीकार गरी लिखित सहमति नभएसम्म काठमाण्डतर्फको पैदल यात्रा नरोकिने चेतावनी दिएका छन्।
3: सरकारले निर्माणको अन्तिम चरणमा पुगेर अलपत्र परेका आयोजनाहरू पूरा गराउन निर्माण व्यवसायलाई 30 दिनभित्र म्याद थपको आवेदन दिन अल्टिमेटम दिएको छ। सार्वजनिक खरिद नियमावलीको 15 संशोधन दासपत्रमा प्रकाशित गर्दै सरकारले यस्तो कानूनी व्यवस्था लागू गरेको हो। नयाँ नियम अनुसार म्याद सकिएका वा थप हुन नसकेका तर कम्पनीमा 50% भौतिक प्रगति हासिल गरिसकेका आयोजनाले मात्र यो सुविधा पाउनेछन्। तोकिएको एक महिनाभित्र निवेदन नदिएमा वा थपेको समयमा पनि काम नसकेमा खरिद सम्झौता रद्द गरिनेछ। साथै व्यवसायको जमानत जफत गरी उनीहरूलाई कालो सूचीमा राख्न सिफारिश गरिने व्यवस्था गरिएको छ। बजेट अभाव, भुक्तानीमा ढिलाइ वा कानूनी जटिलताका आधारमा मात्रै संशोधित कार्यतालिका हेरेर म्याद थप गरिनेछ।
2: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँच पास भइसकेका सामान लैजाने क्रममा प्रहरीले प्रश्न उठाएपछि आजदेखि अन्तर्राष्ट्रिय निर्यात व्यापार पूर्ण रूपमा रोकिएको छ। एक्सरे मेसिनमा जाँच गर्ने क्रममा प्रहरीले जडीबुटी सहितका केही सामानमाथि कैफियत देखाएपछि व्यवसायी र सुरक्षाकर्मी बीच विवाद शुरू भएको हो। नेपाल फ्रेट फरवार्ड्स एसोसिएशनले नियमित रूपमा विदेश गइरहेका अलैसी गार्मेन्ट्स र तरकारी जस्ता नेपाली उत्पादनलाई रोकेर प्रहरीले आफ्नो क्षेत्राधिकार मिचेको दावी गरेको छ। विमानस्थल सुरक्षा कार्यालयले भने निर्यात रोक्ने काम प्रहरीको नभएको र सुरक्षा सहजीकरण मात्र गरिएको स्पष्ट पारेको छ। व्यवसायीहरूले जहाजको बुकिङ भइसकेको सामान रोकिँदा लाखौं रूपियाँ घाटा बेहोर्नु परेको गुनासो गरेका छन्।
3: इजरायलको दीर्घकालीन सीआर केन्द्रमा सहयोगी श्रमिकका रूपमा काम गर्न 1115 नेपाली
2: रूपमा विदेश गइरहेका अलैसी गार्मेन्ट्स र तरकारी जस्ता नेपाली उत्पादनलाई रोकेर प्रहरीले आफ्नो क्षेत्राधिकार मिचेको दावी गरेको छ। विमानस्थल सुरक्षा कार्यालयले भने निर्यात रोक्ने काम प्रहरीको

0: को जनसंख्या तथा अध्यागमन प्राधिकरणले गोलापर्था लक्की ड्र मार्फत छानेका कामदारको वरियता सूची वैदेशिक रोजगार विभागमा पठाएको हो। 2300 जनाको विज्ञापन खुलाइए पनि अंग्रेजी भाषा परीक्षा पास गर्न नसक्दा मागभन्दा आधा मात्र छनौटमा परेका हुन्। इजरायलले नेपालका लागि थप 800 जनाको नयाँ कोटा स्वीकृत गरेको छ। यो सँगै अघिल्लो विज्ञापनबाट अपुग भएका संख्यासहित अब थप 1985 जनाका लागि नयाँ छनौट प्रक्रिया शुरू हुनेछ।
1: काठमाडौँ उपत्यकाभित्र पछिल्लो तीन घण्टामा बबरमहल क्षेत्रमा 49 मिलिमिटर वर्षा भएको छ। मौसम विद्या संजीव अधिकारीका अनुसार पछिल्लो एक घण्टामा उपत्यकाको पूर्वी भूभाग सुन्दरीचलमा 21 मिलिमिटर वर्षा भएको छ। बिहिबार आज दिउँसो भारी वर्षा भएसँगै माइती घर क्षेत्र डुबानमा परेको छ। सड़क र फुटपाथ डुबानमा पर्दा यात्रा असहज बनेको छ। काठमाडौँ उपत्यकाभित्र पछिल्लो तीन घण्टामा बबरमहल क्षेत्रमा 49 मिलिमिटर वर्षा भएको छ। मौसमविद अधिकारीका अनुसार पछिल्लो एक घण्टामा त्यस्तै उपत्यका नजिक काभ्रे प्लानचोकको नाला क्षेत्रमा 41 मिलिमिटर, साखु क्षेत्रमा 23 मिलिमिटर पानी परेको छ। हाल उपत्यका अन्तर्गत काठमाडौँ भक्तपुर र ललितपुर जिल्लाको विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अहिले काठमाडौँ गण्डकी र लुम्बिनी प्रदेशमा मनसून अलि बढ़ी सक्रिय देखिएको महाशाखाले जनाएको छ।
0: पशुपति क्षेत्र विकास कोषले साउन महिनामा पशुपतिनाथको दर्शनका लागि आउने श्रद्धालुको सहजताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। साउन महिना र सोमबारलाई भगवान शिवको प्रिय समय मानिने भएकाले मन्दिरमा देशैभरबाट लाखौं भक्तजन पुग्ने गर्छन्। विशेष गरी साउनको सोमबार सुन्दरी जलबाट शुद्ध जल ल्याएर पशुपतिमा चढ़ाउने बोलबम यात्रुको ठूलो भीड़ लाग्ने गर्छ। भक्तजनको लामो लामलाई व्यवस्थित र सुरक्षित बनाउन कोषले यसपटक 4 बाटोबाट मन्दिर प्रवेशको व्यवस्था मिलाएको छ। मन्दिर क्षेत्रमा भक्तजनलाई सहज रूपमा पूजा आजा गर्ने वातावरण मिलाउन सुरक्षाकर्मी र स्वयंसेवकहरू समेत परिचालन गरिने कोषले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45 आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Weekend Bonus Pound.
1: Vissza
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा उहाँहरूबीच शेयर बजार, बैंकिङ तथा समग्र वित्तीय क्षेत्रको अवस्थाका बारेमा छलफल भएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार मुलुकको आर्थिक तथा वित्तीय गतिविधिलाई लिएर दुई अधिकारीबीच कुराकानी भएको छ। यो भेट भएकै दिन आज धितोपत्र बजारमा भने निकै उतार चढ़ाव देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्से 7.5 अंकले बढ़ेर 2597.80 बिन्दुमा पुगेको छ। बजारमा आज 4,56,00,00,000 रूपियाँ भन्दा बढ़ीको शेयर किनबेच भएको छ भने 121 कम्पनीको शेयर मूल्यमा सुधार आएको छ।
2: नेपाल र भारतबीच अन्तर्देशीय पूर्वाधार बलियो बनाएर विद्युत आयात तथा निर्यात क्षमता उल्लेख्य रूपमा बढ़ाउने निर्णय भएको छ। पोखरामा सम्पन्न दुई देशको ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति बैठकले नेपालबाट भारततर्फ हुने बिजुली निर्यात क्षमता 1,650 मेगावट र आयात क्षमता 1,400 मेगावट पुर्याउने सहमति गरेको हो। ढल्केवर मुजफ्फर र ढल्केवर सीतामढ़ी प्रसारण लाइन मार्फत यो प्रभाव बढ़ाउने निर्णय भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। बैठकले समेलिया चौलजीवी र दीर्घकालीन व्यापारलाई लक्षित मोतिहारी निजगढ़ प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन डीपीआर स्वीकृत गरेको छ।
1: अब विदेशका खबर। अमेरिकाले साउदी अरेबियाको हवाई रक्षा प्रणाली बलियो बनाउन करिब 1,96,00,000,000 अमेरिकी डलर बराबरको सैन्य हतियार बिक्री गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार यो सम्झौताले खाड़ी क्षेत्रको सुरक्षा सुदृढ़ बनाउनका साथै अमेरिकी विदेश नीति र राष्ट्रिय सुरक्षालाई बल पुर्याउनेछ। यो सम्झौता अन्तर्गत साउदी अरेबियाले नजिकको युद्धमा अतिरिक्त क्षति कम गरी तारोमा प्रहार गर्न सक्ने विश्वजाथान उन्नत एडभान्स प्रिसिजन किल वेपन सिस्टम प्राप्त गर्नेछ।
2: बेलायती प्रधानमन्त्री किर स्टारमर आफ्नो कार्यकाल समाप्त हुनुअघि अन्तिम विदेश भ्रमणका क्रममा आज युक्रेन पुग्नु भएको छ। राजधानी किएवमा उहाँले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरी बेलायतमा नेतृत्व परिवर्तन भए पनि युक्रेनप्रतिको सुरक्षा र दीर्घकालीन साझेदारी निरन्तर रहने सन्देश दिनुभएको छ। आफ्नै दलका सांसदको समर्थन कमजोर भएपछि गत जून 22 राजीनामा घोषणा गरेका स्टारमर आउँदो सोमबार पदबाट बाहिरिँदैछन्।
1: अब खेल खबर। मलेसियामा जारी 19 वर्ष मुनिको एसएससी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमी फाइनल खेलमा नेपाली संयुक्त अरब इमिरेट्स यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। बायोमास अफ हल मैदानमा हुने यो खेल नेपाली समयअनुसार भोलि दिउँसो 2:15 शुरू हुनेछ। जापानमाथि 9 विकेटको शानदार जित निकाल्दै नेपालले सेमी फाइनलको यात्रा तय गरेको हो। प्रतियोगिताको प्रमुख दावेदार मानिएका दुवै टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो बलियो उपस्थिति देखाइसकेका छनृ
2: र यता फिफा विश्वकपको फाइनल खेल आगामी सोमबार बिहान हुने भएको छ। उपाधिका लागि साबिक विजेता अर्जेन्टिना र स्पेन मैदान उत्रदैछन्। एटलान्टामा आज भएको दोस्रो सेमी फाइनल खेलमा इंग्ल्याण्डलाई 2-1 गोल अन्तरले हराउँदै अर्जेन्टिनाले फाइनलको यात्रा तय गरेको हो। विश्वकपको तेस्रो स्थानका लागि भने आइतबार फ्रान्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
1: मिटर ब्याज पीड़ितसँग वार्ता गर्न सरकारी टोली गठन। 1 र 2 रूपियाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई अनुमति। कर्णालीका मुख्यमन्त्री कडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता। एमाले अध्यक्ष ओलीको निर्देशनपछि बागमतीका मन्त्रीहरूको राजीनामा रोकियो।
2: विष्णु पौडेल र दीपक भट्ट विरूद्ध विशेष अदालतमा मुद्दा दायर। टेलिकमका पूर्व प्रबन्ध निर्देशक पौडेललाई घुस मुद्दामा 8 वर्ष कैद, 1.5 करोड़ बढ़ी जरिवाना। पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश।
1: अलपत्र आयोजनाको म्याद थप्न ठेकेदारलाई समय सीमा। त्रिभुवन विमानस्थलबाट हुने निर्यात ठप्प। इजरायलको शहर केन्द्रमा जाने 1,000 बढ़ी नेपाली श्रमिक छनौट। बागमती गण्डकी र लुम्बिनीमा मनसून बढ़ी सक्रिय।
2: अमेरिकाले साउदीलाई 2,00,00,000,00,000 बराबरको सैन्य हतियार बेच्ने। बेलायती प्रधानमन्त्री पद छान्नु अघि युक्रेन भ्रमणमा राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता।
1: र एसएससी महिला प्रिमियर कपको सेमी फाइनलमा भोलि नेपालले यूएईसँग खेल्ने। फिफा विश्वकपको फाइनल खेल आगामी सोमबार। उपाधिका लागि अर्जेन्टिना र स्पेन खेल्ने।
2: यसका साथै नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं।

0: Radio NRM 99.1.
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

देखाउने माया भगाउने माया कुन चाहिँ सत्याउनु धन सुख्यो

0: आगामी आर्थिक वर्षका लागि सरकारले लिएका सबै निर्णय कार्यान्वयन भोलिदेखि कोशी बागमती र सुदूरपश्चिमका केही स्थानमा ठूलो पानीको झरी भोलिसम्मै सावधानी अपनाउन मौसमविदको आग्रह संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन स्वीकृत लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रक्रिया पूरा गरिनुपर्ने मिटर ब्याज पीड़ितसँग वार्ताका लागि सरकार तयार सचिवको नेतृत्वमा वार्ता टोली गठन
1: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने
0: महिलाहरूको उद्यमशीलता विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता तेह्रथुममा सिस्नोको व्यावसायिक प्रशोधन कर्णाली प्रदेशका मुख्यमन्त्री कडेल विरूद्ध अविश्वासको प्रस्ताव
2: अर्को विकल्प सरकारको अर्को विकल्प चाहिँ जानुपर्ने स्थिति जो बन्यो त्यसमा अब कंग्रेसको तर्फबाट प्रस्ताव आयो र सहकार्य गर्ने एउटा समझदारी अनुसार अगाडि बढ़ेको छ भन्ने कुरा
0: र युक्रेनका रक्षा मन्त्री हटाउने प्रस्तावका विरूद्ध देशभर प्रदर्शन विश्वकप फुटबलको उपाधिका लागि साबिक विजेता अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्ने
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: अघिल्लो सरकारले खर्च कटौतीका लागि भन्दै सांसदहरूले पाउने स्वकीय सुविधा कटौती गरेको थियो तर नयाँ सरकार र सांसद तथा सभामुख अनि राष्ट्रिय सभा अध्यक्ष बीच परामर्शपछि फेरि स्वकीय सुविधा दिन लागि छ सुशासनका लागि कठोर नीति लिएको सरकारले स्वकीयको नियुक्ति र उपयोगका बारेमा विधि प्रक्रिया बनाई कड़ाई गरेन भने फेरि यो निर्णय विवादमा नपर्ला भन्न सकिन्न अब खबर सन्तोषी रावलबाट
4: पछिल्लो एक घण्टामा सबैभन्दा धेरै पानी गण्डकी बागमती र लुम्बिनी प्रदेशमा परेको छ जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशको नवलपुर क्षेत्रमा 21 मिलिमिटर पानी परेको छ भने त्यसपछि सबैभन्दा धेरै पानी बागमती प्रदेशमा परेको छ आज राति देशभर साधारणतया बादल लाग्नेछ देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको पानी र हिउँ पर्ने सम्भावना छ बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा मध्य प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ वर्षासँगै अपनाउन मौसमविद डेभिड ढकालले सीआईएन मार्फत अनुरोध गर्नुभयो
5: अहिले देशभरि अब आंशिक सामान्य बदली लागेको अवस्था छ होइन यसमा चाहिँ विशेष गरेर देशको अधिकांश हिसाबमा चाहिँ हल्कादेखि मध्यम वर्षा भएको छ विगत 24 घण्टामा हेर्दाखेरि राति पनि त्यस्तो ठूलो भारी वर्षा त छैन यो लुम्बिनी प्रदेश होइन गण्डकी प्रदेशको एक दुई स्थानमा चाहिँ भारी वर्षासम्म हुन सक्ने देखिन्छ केही स्थानमा र विशेष गरेर तराईका क्षेत्रमा चाहिँ त्यति ऊ छैन त्यसको पहाडी भूभागहरूमा लुम्बिनी प्रदेश त्यसपछि हाम्रो कर्णाली प्रदेश र बागमती प्रदेशका केही स्थानमा चाहिँ भारी वर्षा हुन सक्ने देखिन्छ अरूतिर चाहिँ सामान्य हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ थोरै धेरै चाहिँ सबैतिर वर्षा हुन सक्ने देखिएको छ
4: सरकारले मिटर ब्याज पीड़ितको समस्या समाधानका लागि वार्ता टोली बनाएको छ आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरिएको हो गठित वार्ता टोलीमा अर्थ मन्त्रालय गृह मन्त्रालय भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्यका रूपमा रहनेछन् मिटर ब्याज पीड़ित नागरिकहरूको माग सम्बोधन गर्ने र उनीहरूसँग आवश्यक सम्वाद अघि बढ़ाउने सम्बन्धमा मन्त्री परिषदले वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेसनाले बताउनुभयो
1: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने रु एक र रो दुईका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने कानून सूचना पाइलट प्रणाली स्थापना

0: स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने, नेपाल सरकार मन्त्री परिषदबाट संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृति गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने।
1: सरकारसँग वार्ता गर्न मिटर ब्याज पीड़ितका केही प्रतिनिधि काठमाण्डु आएका छन्। काठमाण्डु पैदल आउँदै गरेका उनीहरूलाई बार पुगेर गृहमन्त्री सुदन गुरूङ सरकारले समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। गृहमन्त्रीको निर्देशनमा वार्तामा बस्ने केही प्रतिनिधिलाई जहाज मार्फत काठमाण्डु ल्याइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। प्रदेश सरकारमा सत्ता समीकरण गरेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा बीच तिक्तता बढ्दा सरकार संचालनको विषय पेचिलो बन्दै गएको छ। आज कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका 11 जना सांसद र कांग्रेसका 5 जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। हिजो सत्तारूढ़ दल नेपाली कांग्रेसका 4 मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। नेकपा प्रमुख सचेतक कृष्ण बहादुर जीसीले अविश्वासको प्रस्ताव दर्ता गरिएको सीआईएनलाई बताउनुभयो।
2: हामी प्रतिपक्ष बेन्चबाट त्यो सरकार चाहिँ असफल होस्, त्यो सरकार चाहिँ ढलोस् भन्ने चाहना होइन कि सरकारले गरेका कामहरू खराब छन् भने प्रश्न गर्ने ठाउँमा थियौँ र हामीलाई प्रतिपक्षी बेन्चबाट नै हामीले चाहिँ आफ्नो जिम्मेवारी निर्वाह गरेका थियौँ। सरकारमा जे खालको खटपट आयो त्यो हाम्रो कारणले पनि होइन, कांग्रेसका मन्त्रीहरूले राजीनामा गरिसकेपछिको अवस्था चाहिँ होइन, सत्ताधारी दल दुईटा दलहरूको बीचमा जुन अविश्वास चाहिँ बढ्दै गयो त्यसको बीचबाट अब अर्को विकल्प, सरकारको अर्को विकल्प चाहिँ जानुपर्ने स्थिति जो बन्यो त्यसमा अब कांग्रेसको तर्फबाट प्रस्ताव आयो र सहकार्य गर्ने एउटा समझदारी अनुसार अगाडि बढेको छ भन्ने कुरा चाहिँ हो।
1: अविश्वासको प्रस्ताव ल्याउने सांसदहरूले जीवन बहादुर शाहीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन्। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिएको नेकपा एमाले समर्थन फिर्ता लिएको छ। बजेट निर्माणमा एकलौटी वाही गरेको भन्दै एमाले कांग्रेसको सरकारलाई लिएको समर्थन फिर्ता गरेको घोषणा गरेको हो। बागमती प्रदेश सरकारमा रहेको एमाले तत्काललाई मन्त्रीहरूको राजीनामा राखेको छ। सत्ता समीकरणमा फेरबदल देखिएसँगै बागमती प्रदेशमा नेकपा एमालेका मन्त्री राजीनामा दिने तयारी गरेका थिए। नेकपा एमाले नेता एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण कसुरमा 20 करोड़ 90 लाख रूपियाँ बिगको दावी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोग पत्र पेश गरेको हो। पौडेललाई व्यावसायिक दीपक भट्टसँग मिलीभगत गरी पद र प्रभावको दुरूपयोग गरी सहजीकरणको बदलामा आर्थिक लाभ प्राप्त गर्ने गलत नियतले श्रीराम टौवाको उद्योग प्रणालीको उच्च मूल्यको शेयरलाई न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनीलाई दिलाएको अभियोग लगाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हर सम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले उत्पादन गरेको वस्तुहरूलाई पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिनुभयो। रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न श्रम मन्त्री रामजी यादवले निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज उद्योगी व्यवसायीहरूसँगको छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोड़िनुपर्नेमा जोड़ दिनुभयो। आउँदो साउनभित्र रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइने मन्त्री यादवले बताउनुभयो।
3: हामीले चाहिँ यदि ट्रेनिङ दियो भने प्लेसमेन्ट चाहिँ हुनुपर्छ, त्यसको ग्यारेन्टी नलिकन चाहिँ हामीले ट्रेनिङ सञ्चालन नगरौं र साउनमा चाहिँ हामीले कार्यविधि चाहिँ सबैजना इम्प्लायर इम्प्लोय गर्छौं।
1: साझा खबरमा अब विदेशका खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सेकीले रक्षा मन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेपछि देशका विभिन्न शहरमा विरोध प्रदर्शन भएका छन्। राजधानी कियेभमा मुख्यत युवाहरूको सहभागितामा प्रदर्शन भएको थियो। राष्ट्रपति जेलेन्स्कीले रक्षा मन्त्रीलाई हटाउनुको कारण सार्वजनिक रूपमा स्पष्ट पार्नु भएको छैन। उहाँको निर्णयले राजनीति, सैन्य अधिकारी तथा नागरिक समाजका विभिन्न पक्षमा असन्तुष्टि बढ़ाएको छ। उहाँले मन्त्रालयमा भ्रष्टाचार नियन्त्रण कार्य सम्पादन सुधार तथा युद्ध मोर्चाको अवस्थाको विश्लेषण गर्न तथ्याङ्कमा आधारित प्रणालीको प्रयोगलाई अघि बढ़ाएको भन्दै व्यापक प्रशंसा गरेको थियो। अब खेल खबर। विश्वकप फुटबल उपाधिका लागि साविक विजेता अर्जेन्टिना र स्पेनसँग प्रतिस्पर्धा हुने भएको छ। दुवै टोली शुरूदेखि विश्वकपको उपाधिका दावेदार मानिन्छन्। यी दुई टोलीले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। अर्जेन्टिनाले अन्तिम छेडमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 गोलले हराएर फाइनलको यात्रा तय गरेको थियो। आज बिहान सम्पन्न खेलमा अन्तिम समयमा आक्रमक रूपमा मैदानमा देखिएको अर्जेन्टिनाले लगातार गोल गरेको थियो। स्पेनले फ्रान्सलाई हराउँदै फाइनल यात्रा तय गरेको हो। उपाधिका लागि साउन 4 गते बिहान 1:15 प्रतिस्पर्धा हुनेछ। इंग्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 2:45 फ्रान्ससँग खेल्नेछ।
4: तेह्रथुमका किसान सिस्नोबाट आमदानी लिन पाएपछि खुसी।
5: सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ। त्यस पछाडि हामीले के अरे भित्र लगेर सुकाउने काम गर्छौँ। सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
4: सामुदायिक वनको अग्रसरतामा आमदानी र रोजगारीको अभियान रिपोर्ट विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
6: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूलाई किन कार्यवाही नगर्ने भनी लिखित जवाफ माग गरेको छ। अदालतबाट अन्तरिम आदेश जारी हुँदा समेत सम्पत्ति जाँचबुझको काम नरोकेको भन्दै अपहेलनाको कार्यवाहीको मागसहित निवेदन परेको थियो। त्यही निवेदनको सुनाईपछि सर्वोच्च अदालतले अध्यक्षसहित सबै पदाधिकारीसँग लिखित जवाफ माग गरेको हो। सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछि अन्तरिम जाँचबुझ आयोगले लिखित सूचना निकालेर सम्पत्ति छानबिनका सबै काम स्थगित भएको जनाएको छ। सरकारले शिक्षामा लगाएको समता शुल्क भोलिदेखि कार्यान्वयनमा आउँदैछ। आगामी आर्थिक वर्ष 2083-84 बजेटले शिक्षामा 3% समता शुल्क लगाएको छ। यसबाट निजी विद्यालयमा अध्ययनरत 26 लाख भन्दा धेरै विद्यार्थीका अभिभावकमा आर्थिक भार थपिनेछ। आर्थिक ऐन अनुसार निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारका शुल्कमा अब सरकारले 3% समता शुल्क लगाउनेछ। समता शुल्क घोषणामा अभिभावक र निजी विद्यालय संचालकले भने विरोध गर्दै आएका छन्। पहिले जंगलमा त्यत्तिकै खेर जाने सिस्नु अहिले पूर्वी पहाड़का स्थानीयवासीका लागि आमदानीको भरपर्दो स्रोत बनेको छ। तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामुदायिक वन उपभोक्ता समूहले संचालन गरेको प्रशोधन उद्योगले सिस्नुलाई बजारसँग जोड्दै स्थानीयको जीवनस्तर नै परिवर्तन गर्न थालेको छ।
10: कुनै समयमा सिस्नु हुने खानेको नभई हुँदा खानेको मात्रै बाध्यताको छाक टार्ने आधार थियो। हिजो आज सिस्नु सम्पन्नदेखि विपन्न व्यक्तिको रोजाईमा पर्न थालेपछि सिस्नुले नै जीवनस्तर परिवर्तनको आधार बन्न लागेको हो। लालीगुराँस नगरपालिका एक तेह्रथुमका सिस्नो किसान रेणुका खड्का:
5: आफै उम्रेको सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ, त्यस पछाडि हामीले के अरे भित्र लगेर सुकाउने काम गर्छौँ, सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
10: लालीगुराँस नगरपालिका एक स्थित चैते सामुदायिक वन क्षेत्रमा प्रशस्त पाइने सिस्नो संकलन गरेर स्थानीयले बसन्तपुर स्थित प्रशोधन उद्योगमा बिक्री गरिरहेका छन्। उद्योगले जति ल्याए पनि खरिद गर्ने भएपछि किसानलाई बजारको चिन्ता छैन। गाउँमै रोजगारी सिर्जना गर्नुका साथै वन पैदावारको सदुपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सिस्नो माध्यम बनेको छ। लालीगुराँस नगरपालिका दुई बसन्तपुर बजार तेह्रथुमका उपभोक्ता हेमराज बानिया:
11: तीन पाते मुना मात्रै टिपेर ल्याउँछौ, अब त्यस पछाडि हामीले ल्याइसकेपछि यहाँ आएर पहिलो हाम्रो प्रशोधन भनेको धुने काम हुन्छ। किन धुनुपर्छ भनेदेखि त्यहाँ बालुवाका कोड परेका हुन्छन्, पात पतिङार परेका हुन्छन्, हावा बतासले उडाएर ल्याएका हुन्छन्। त्यसको कारणले गर्दा हामी पहिला सर्वप्रथम धुन्छौँ। अब यहाँदेखि हाम्रो फर्स्ट चरणको प्रशोधनको काम भयो, यस पछाडि लगेर यसलाई तार्ने काम हुन्छ।
10: वनमा त्यसै खेर गइरहेको सिस्नोलाई आमदानीसँग जोड्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहले उद्योग सञ्चालन गरेको हो। उद्योगका लागि आवश्यक उपकरण खरिद गर्न डिभिजन वन कार्यालयले 10 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। पाउडरका रूपमा वर्षभरि सिस्नो उपलब्ध हुन थालेपछि होटल व्यवसायी र उपभोक्तालाई समेत सजिलो भएको छ। चैते सामुदायिक वन उपभोक्ता समूह तेह्रथुमका अध्यक्ष इन्द्र बहादुर खड्का:
12: खोला खोल्सामा भएको सिस्नोलाई चाहिँ प्रशोधन गरेर हामीले धुलो पाउडर बनाएर हाम्रा नेपालका बजारहरूमा त अहिले प्याकेजिङ राम्रो व्यवस्थापन भइ नसक्दा पनि धेरै माग आइरहेको छ र खुल्ला पनि हामी बेचिरहेका छौँ र भोलिका दिनमा हामी दर्ता प्रक्रियाहरू गरिसकेर यसका लोगाहरू सबै बनाइसकेपछि अन्तर्राष्ट्रिय सुम्मा लगेर हामी अन्तर्राष्ट्रको डलर ल्याएर यहाँका चाहिँ सर्वसाधारण गरिब दुखी जनताहरूले चाहिँ खोला खाल्सीको सिस्नोलाई चाहिँ प्रशोधन गरेर त्यहाँ चाहिँ दुई पैसा आर्जन गरेर एउटा चाहिँ रोजगारको व्यवस्थापन गर्ने र त्यो अहिले पनि हामीले मिसिन जुन जोडी राख्दाखेरि दुई चारजना मान्छेले चाहिँ रोजगार पाइरहेको अवस्था छ।
10: खेर गइरहेको सिस्नोलाई प्रशोधन गरेर बजारसँग जोड्न सक्दा गाउँमै रोजगारी आमदानी र आत्मनिर्भरता बढ्न थालेको स्थानीयले अनुभव गर्न थालेका छन्। सिस्नो जस्तै अन्य प्राकृतिक वनस्पतिको पनि पहिचान गरी उद्योग स्थापना गर्न सकिए गाउँघरको अर्थतन्त्रमा सुधार आउने विश्वास उनीहरूमा देखिन थालेको छ। विकास गुरुङ, सीआईएन रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदमा दिइने प्रस्तुतिले जनमतको सम्मानमा प्रभाव पार्ने चिन्ता:
13: सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने, हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारिता।
4: संसदको काम कारवाहीका बारेमा सांसदको बुझाइ विशेष श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: क्लासिक टेक को वाई फाई 6 राउटर नाम एक हार्मोनिक शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक चेक छोयो कि छोयो
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ विशेष श्रृंखला हेलो सांसद
17: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द संवाद श्रृंखला हेलो सांसदको आजको अंकमा हामीसँग कुराकानीका लागि नेपाली कांग्रेसका सांसद मनमाया विक हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ मानिज
18: धन्यवाद
17: संसदमा निरन्तर सहभागिता त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ कस्तो छ अनुभव
18: कोरोना र जेन्जी मुभमेन्टदेखि मान्छेहरूमा बढी वितृष्णा निराशा युवा वर्गको खास गरेर त्यस्ता खालका समस्याहरू देखिरहेको छ राज्यले संवेदनशील भएर अगाडि बढ्नुपर्ने अवस्था सृजना भयो
17: संसदमा यसको क्रिया प्रतिक्रियाहरू पनि निरन्तर आइरहेका छ तपाईँले आफ्नो तर्फबाट कतिको कुरा उठाए जस्तो लाग्छ अथवा अझै धेरै कुरा बाँकी छ भन्ने लाग्छ
18: गर्न त धेरै कुरा बाँकी छ हामीले प्रतिपक्षको भूमिका चाहिँ रचनात्मक तरिकाबाट निर्वाह गरिरहेका छौँ खबरदारी गर्ने कुरामा हामीले कुनै कन्जुसै गरेका छैनौँ जनताको पक्षमा उभिएका छौँ
17: त्यसमा बोलेर अथवा पार्टीले लिएको विचार सिद्धान्त अनुसार प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरेर
18: एकदमै अहिले सरकार भर्खरै आफ्नो हनिमुन पिरियड सकेको छ 100 दिनको कामहरू के कति भयो भनेर समीक्षा पनि सरकारले आफै गरेको छ त्यसमा हाम्रो सहभागिता चाहिँ रचनात्मक छ सकारात्मक नै छ किनभने अब लामो समय पनि भएको छैन त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्ष नै हाम्रो पार्टी चाहिँ थियो आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनु पर्दाखेरि सकारात्मक दिशामा चाहिँ नेतृत्वलाई लैजानको लागि पनि हामीले अलिक महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पार्टीबाट पनि सुझाव छ र हामी पनि त्यसरी नै प्रस्तुत भइरहेका छौँ
17: संसदमा प्रस्तुत हुनको लागि अथवा संसदीय काम कार्यवाहीमा अगाडि बढ्नको लागि अब्बल रूपमा प्रस्तुत हुनको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लाग्यो हुन त यो अब भनिहाल्ने अथवा अनुभव लामो सङ्गालेको स्थिति होइन तैपनि प्रारम्भिक चरणको उपस्थिति हेर्दाखेरि तपाईँले एउटा सांसदको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लागिरहेछ अहिले
18: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न जसको हितको निमित्त उपस्थित भएको हो त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारी
17: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाइराख्नु भएको छ अहिले अथवा खबरदारी गरेको
18: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो विधिले चलेको हुन्छ समाज राज्य विधि पनि त जनताकै निमित्त हो नि मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन् कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु
17: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले LLB अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला दलित सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनु भयो त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ कस्तो छ
18: एकदमै मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थालेँ त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थालेँ त्यति बेलादेखि नै मलाई यो भरोसा

हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा सुन्न सक्नुहुनेछ। आगामी आर्थिक वर्षका लागि सरकारले लिएका सबै निर्णय कार्यान्वयन भोलिदेखि हुनेछ। कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा ठूलो पानीको झरी र भोलिसम्मै सावधानी अप्नाउन मौसमविदले आग्रह समेत गरेका छन्। संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रक्रिया पूरा गरिनुपर्नेछ। मिटर ब्याज पीड़ितसँग वार्ताका लागि सरकार तयार भएको छ भने सचिवको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ। महिलाहरूको उद्यमशीलता विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ। तेह्रथुममा सिस्नोको व्यावसायिक प्रशोधन शुरू गरिएपछि किसानहरू दंग छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री कडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश राजनीतिमा समीकरण पेचिलो बन्दै गएको छ। र युक्रेनका रक्षा मन्त्री हटाउने प्रस्तावका विरूद्धमा युवाहरूले देशभर प्रदर्शन गरेका छन्। यसपटकको विश्वकप फुटबलको उपाधिका लागि साबिक विजेता अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुनेछ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
0: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
2: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसदको आजको अंकमा हामीसँग कुराकानीका लागि नेपाली कांग्रेसका सांसद मनमाया विक हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज।
3: धन्यवाद।
2: संसदमा निरन्तर सहभागिता, त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ, कस्तो छ अनुभव?
3: कोरोना र जेएनजी मुभमेन्टदेखि मान्छेहरूमा बढी वितृष्णा, निराशा, युवा वर्गको खास गरेर छ, त्यस्ता खालका समस्याहरू देखिराखेको छ। राज्यले संवेदनशील भएर अगाडि बढ्नुपर्ने अवस्था सृजना भयो।
2: संसदमा यसको क्रिया प्रतिक्रियाहरू पनि निरन्तर आइरहेका छ। तपाईँले आफ्नो तर्फबाट कतिको कुरा उठाए जस्तो लाग्छ, अथवा अझै धेरै कुरा बाँकी छ भन्ने लाग्छ?
3: गर्न त धेरै कुरा बाँकी छ। हामीले प्रतिपक्षको भूमिका चाहिँ रचनात्मक तरिकाबाट निर्वाह गरिरहेका छौँ। खबरदारी गर्ने कुरामा हामीले कुनै कन्जुसाई गरेका छैनौँ, जनताको पक्षमा उभिएका छौँ।
2: त्यसमा बोलेर अथवा पार्टीले लिएको विचार सिद्धान्त अनुसार प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरेर
3: एकदमै अहिले सरकार भर्खरै आफ्नो हनिमुन पिरियड सकेको छ, 100 दिनको कामहरू के कति भयो भनेर समीक्षा पनि सरकारले आफै गरेको छ। त्यसमा हाम्रो सहभागिता चाहिँ रचनात्मक छ, सकारात्मक नै छ, किनभने अब लामो समय पनि भएको छैन, त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्षमै हाम्रो पार्टी चाहिँ थियो। आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनु पर्दाखेरि सकारात्मक दिशामा चाहिँ नेतृत्वलाई लैजानको लागि पनि हामीले अलिक महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पार्टीबाट पनि सुझाव छ र हामी पनि त्यसरी नै प्रस्तुत भइरहेका छौँ
2: संसदमा प्रस्तुत हुनको लागि।
4: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
5: अहिले रातिको ठीक 8 बज्यो।

0: अनुसार रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म छानबिन स्थगित गरिएको जनाएको छ। आयोगले पूर्व न्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारी बाहेकका अन्य सार्वजनिक जवाबदेहीको जिम्मेवारी निर्वाह गरेका अधिकांश राजनैतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण संकलन गरिसकेको छ। संविधानमा व्यक्तिगत सम्पत्तिमाथिको गोपनीयता उल्लेख गरिएकाले सोही अनुसार अदालतले आदेश दिएको कानूनका जानकारहरूले बताएका छन्।
1: सर्वोच्च अदालतले नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश द्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले महोत्तरीको जलेश्वर स्थित कारागार कार्यालयलाई पत्र पठाई थुनामुक्त गर्न भनेको हो। पूर्व सांसद कोइरीका छोरा मनोज कुमार महतोले आफ्ना बाबुलाई गैर कानूनी रूपमा थुनामा राखिएको दावी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए। मधेस आन्दोलनका क्रममा 2072 सालमा भएको सशस्त्र प्रहरी सहायक निरीक्षक असय थमनबीक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले असार 17 गते कोइरीलाई 5 वर्ष कैद सजाय सुनाएको थियो। उक्त फैसलाको भोलिपल्टै महोत्तरीको गौशालाबाट प्रहरीले उनलाई नियन्त्रणमा लिई सजाय भुक्तानका लागि जलेश्वर कारागार पठाएको थियो।
0: अब संघीय संसदका सांसदहरूले स्वकीय सचिव राख्न पाउने भएका छन्। मन्त्री परिषदको गत मंगलबारको बैठकले यसबारे निर्णय गरेको कानून मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गरेर सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको हो। यसअघि सुशीला कार्की नेतृत्वको सरकारले गत असोज 5 गते सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था हटाइदिएको थियो। गत चैत्र 30 गते बसेको संघीय संसद सचिवालय संचालन तथा व्यवस्थापन समितिको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढ़ाउन सरकारलाई सिफारिश गर्ने निर्णय गरेको थियो। त्यसका आधारमा कानून मन्त्रालयले स्वकीय सचिवको व्यवस्थाका लागि अनुसूची हेरफेर गरेको हो। त्यसलाई मन्त्री परिषदमा लगे पनि हालसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले रोकेर राखेको थियो। मंगलबार मात्रै यो व्यवस्था पारित गरिएको हो।
1: जेएनजी आन्दोलनपछि संघीय सरकारबाट बाहिरिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेशमा सत्ता समीकरण परिवर्तनको खेलमा जुटेका छन्। त्यसको शुरूआत कर्णाली प्रदेशबाट भएको छ। एमालेका मुख्यमन्त्री एमलाल कडेल विरूद्ध आज प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको छ। मध्य प्रदेश बाहेक अन्य प्रदेशमा सरकार परिवर्तनको खेल शुरू भइसकेको छ। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
2: कंग्रेस र नेकपा बीच सत्ता साझेदारीको सहमति भएसँगै दुई दलका 16 जना सांसदले आज मुख्यमन्त्री कडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। अविश्वास प्रस्ताव दर्ता गर्दा नेपाली कंग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ। यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको राजीनामा माग्दै नेकपाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल शुरू गरेको छ। आज बसेको नेकपा संसदीय दलको बैठकले मुख्यमन्त्री शाह नेतृत्वको सरकारले बहुमत गुमाइसकेको निष्कर्ष निकाल्दै तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निर्णय गरेको हो। बैठकमा प्रदेशसभाको सबैभन्दा ठूलो दल भएकाले अब सरकारको नेतृत्व पनि नेकपाले नै गर्नुपर्नेमा सांसदहरू एकमत देखिएका थिए। त्यसका लागि अन्य दलसँग पनि छलफल र सहमति जुटाउन 5 सदस्यीय वार्ता टोली गठन गरिएको छ। यस्तै कोशी प्रदेशमा कंग्रेसले एमालेसँगको सहकार्य टुंग्याउने निर्णय गरेको छ। आज विराटनगर स्थित कंग्रेस पार्टी कार्यालयमा बसेको कंग्रेस कोशी प्रदेशको कार्यदलको आकस्मिक बैठकले एमालेसँगको सहकार्य अन्त्य गर्ने निष्कर्ष निकालेको हो। जहाँ अहिले एमालेका हिक्मत कुमार कार्की मुख्यमन्त्री हुनुहुन्छ, बागमती प्रदेशमा पनि आफ्नै पार्टीका मुख्यमन्त्री हटाउन कंग्रेसकै सांसदहरू सक्रिय देखिएका छन्। लुम्बिनी प्रदेशमा पनि सत्ता फेरबदलको प्रयास भइरहेको नेताहरूले बताएका छन्। यस्तै गण्डकी देशमा पनि मुख्यमन्त्री फेर्ने बारे बहस शुरू भएको छ। नयाँ नेतृत्व चयन गर्ने विषयमा तीन दलबीच केन्द्रदेखि नै सहमति भइसकेको नेकपा संसदीय दलका नेता हरिबहादुर चुमानले बताउनुभयो। नयाँ सरकारमा आफ्नो दलले दावी पेश गर्ने पनि उहाँले सुनाउनुभयो।
3: सुदूरपश्चिमको अन्तै सबै प्रदेशमा अब खैला बैला भएको छ। यसमा अब समीकरण चेन्ज हुने भयो र हाम्रो समेत अब सरकारमा सहभागिता हुने भयो भने हाम्रो दाबी रहन्थ्यो।
2: मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेस प्रदेश सरकारमा एमाले संघको सहकार्य जारी रहने बताउनु भएको छ। कंग्रेस र एमालेका शीर्ष नेताले जे भने पनि मधेस प्रदेश सरकार कुनै पनि संकटमा नरहेको मुख्यमन्त्री यादवले प्रष्ट पार्नु भएको हो।
0: प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन बीच भेटवार्ता भएको छ। मन्त्री परिषद तथा प्रधानमन्त्री तथा मन्त्री परिषदकाले सिंहदरबारमा आज दिउँसो उहाँहरू बीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था लगायत विविध विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य खुशबु ओली पनि सहभागी हुनुहुन्थ्यो।
1: आर्थिक वर्ष 2083-84 भोलि शुरू हुँदैछ। नयाँ आर्थिक वर्ष शुरू भएसँगै सरकारले ल्याएको नीति, कार्यक्रम, बजेट र मौद्रिक नीति कार्यान्वयनमा आउनेछ। यसपटक सरकारले कतिपय पुराना करलाई हटाएर सहुलियत दिएको छ भने केही नयाँ कर नीति लागू गरेको छ। थपिएका नयाँ कर नीतिले आम नागरिकलाई भार थपेको भन्दै आलोचना भइरहेको छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
4: सरकारले भोलिदेखि शुरू हुने आर्थिक वर्षको निजी शैक्षिक संस्थाले लिने शुल्कमा 3% शिक्षा समता शुल्क तथा निजी स्वास्थ्य संस्थाको सेवामा 3% स्वास्थ्य समता शुल्क कार्यान्वयन गरिने नीति लिएको छ। अभिभावकहरूले आर्थिक मारमा पर्ने भन्दै नेपाल अभिभावक महासंघ यसका विरूद्ध अदालतमा जाने तयारी गरिरहेको छ। महासंघका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षा र स्वास्थ्य जस्तो मौलिक अधिकारमा पनि राज्यले कर लगाउने कुरा ठिक नभएको बताउँदै त्यसका विरूद्धमा अदालत जाने तयारी भइरहेको जानकारी दिनुभयो।
5: थोरैले तिर्न सक्छ भनेर बहुसंख्यक अभिभावकलाई लाग्ने जुन अभिप्राय छ त्यो स्वीकार्य हुन सक्दैन। अभिभावक संघले चाँडै नै थाहाउनु हुनेछ, सर्वोच्च अदालत दायर गर्नुहोस्। त्यो राजपत्रमा प्रकाशित नभएर अड्केको हो, तपाईँलाई यो पनि दियो। जब राजपत्र बाहिर निस्क्यो भनेर जान्नुभयो भने त्यसको भोलिपल्ट मुद्दा दायर हुने कुरा अहिलेसम्म मेरो रहेको त्यो छ।
4: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सनले पनि सरकारको यस नीतिप्रति विरोध जनाएको छ। प्याप्सनका महासचिव आरबी कटुवालले संविधानमै निशुल्क शिक्षाको अधिकार समावेश गरिएको भए पनि सरकारी तवरबाटै त्यसको हनन हुने कार्य असान्दर्भिक रहेको बताउनुभयो।
6: 1,00,000 रुपियाँ तिर्नेले 3,000 रुपियाँ तिर्नु नमसै हुँदैन सर। तर जहाँसम्म तपाईँको चाहिँ मकै पोलेर पढाएका छन्, गिटी कुटेर पढाएका छन्, तरकारी बेचेर पढाएका छन् आशा बच्चीलाई, अङ्ग्रेजी पढ्न जानुहोस्, अलिकति चाहिँ स्ट्रिक्ट स्कुलमा पढोस् भनेर निजी विद्यालयमा जुन किसिमले आकर्षण भएर सकि नसकी बच्चाहरूले पनि रोजेको स्कुलमा, अभिभावकहरूले पनि रोजेको स्कुलमा पढाइएको छ, अभिभावकहरूले चाहिँ यो तिर्न सक्दैनन् एउटा कुरो। अर्को कुरो, हामीसँग जुन शरणमा भएका विषयवस्तुसँग मेल नखाने विषयवस्तु हो क्या यो चाहिँ।
4: महासचिव कटुवालले यस्तो दावी गरे पनि अर्कोतर्फ निजी विद्यालयहरूले भने बाँकी शुल्क नतिरेमा साउन 1 गते अघिको शुल्कमा शिक्षा समता शुल्क लगाउने चेतावनी दिँदै शुल्क असुलिरहेका छन्। प्याप्सनका महासचिव कटुवालले त्यस्तो रकम असुल्न तत्काल रोक्न र असुलेको रकम फिर्ता गर्न निर्देशन दिइसकेको बताउनुभयो।
6: भोलि चाहिँ अभिभावक संघमा रिट हाल्नु भएको छ, त्यस उपर चाहिँ छलमा फैसला भइदिएन भने यो चाहिँ लागू हुने भएको हुनाले तयारी गर्नको लागि अभिभावकलाई यसो छ है भनेर उहाँहरूले जानकारी मात्रै गराउनु भएको हो। एक गतेदेखि तपाईँहरूले जुन 3% थपेर तिर्नुपर्छ भन्ने विषय होइन, अहिले 1 वर्ष होइन, हामीले पुरै पत्रचार पनि गरिसकेका छौँ। कसैले तिरेको छ, कसैबाट लिएको छ भने समायोजन हुन्छ, तर आजको दिनसम्म त्यो लिएको छैन म ठोक्काका साथ भन्न सक्छु, किनभने आज भनेको 32 गते हो, यो लाग्ने भनेको भोलिदेखि हो।
4: यस्तै घरायसी विद्युत उपभोगमा 5% मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने निर्णय पनि भोलिबाटै कार्यान्वयनमा जानेछ। अब 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने परिवारले 5% भ्याट रकम तिर्नुपर्ने भएको छ। सरकारले यसको भार अन्तिम उपभोक्तामा नपर्ने गरी वैकल्पिक व्यवस्था गर्ने बताए पनि हालसम्म त्यस सम्बन्धीको स्पष्ट व्यवस्था सार्वजनिक गरेको छैन। व्यावसायिक विद्युत खपतमा भने 13% नै भ्याट तिर्नुपर्नेछ।
0: नेपाल परिवेशमा पहिलो चरणमा 836 जना इजरायल जाने लगायतका थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
7: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य ब्याङ्क तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
8: प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन भरको।
10: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: लामो समयदेखि छपाई हुन बाँकी रहेका सवारी चालकका अनुमति पत्र स्मार्ट लाइसेन्सको छपाई कार्य सम्पन्न भएको छ। साथै अब नयाँ सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्रै छपाई गरी विभागले उपलब्ध गराउने व्यवस्था मिलाइएको सूचना तथा संचार मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार मन्त्रालय मुद्रण सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग बीच भएका दुई चरणका सम्झौता अनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल 27 लाख स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न गरिएको हो। मन्त्रालयले यससँगै विगतदेखि रहँदै आएको लाइसेन्स छपाईको ब्याग लग पूर्ण रूपमा अन्त्य भएको जनाएको छ। पहिलो चरणमा 2082 कार्तिक 12 गते भएको सम्झौता अनुसार निर्धारित समयभित्र 12 लाख स्मार्ट लाइसेन्स छापिएको थियो। त्यसपछि बाँकी रहेका आवेदन व्यवस्थापन गर्न 2083 वैशाख 4 गते दोस्रो चरणको सम्झौता गरी थप 15 लाख अनुमति पत्र छाप्ने कार्य शुरू गरिएको थियो। उक्त दोस्रो चरणको काम पनि 2083

0: सरकारले मिटर ब्याजबाट प्रभावित नागरिकका लागि माग सम्बोधन गर्न वार्ता टोली गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको समयजगतमा टोली गठन गरेको हो। बैठकले 1 र 2 रूपियाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र ब्याङ्कलाई स्वीकृति दिने निर्णय पनि गरेको छ। यसैगरी नेपाल कानून सूचना पायलट प्रणाली स्थापना गर्न कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन डलर अनुदान सहायता स्वीकार पनि गरेको छ। त्यसैगरी बैठकले संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रूख तथा पोल हटाउन यसअघि स्वीकृत प्राप्त क्षेत्रभित्र रहेका थप रूख तथा पोल हटाउन आवश्यक कानूनी प्रक्रिया पूरा भएपछि सम्बन्धित मन्त्रालयले स्वीकृति दिन सक्ने व्यवस्था पनि गरिएको छ।
1: विशेष अदालत पाँच नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई 8.5 वर्ष कैद र 1.5 करोड़ बढ़ी जरिवानाको फैसला भएको छ। आज न्यायाधीश सुदर्शन देव भट्ट, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले पौडेलले कसूर ठहर गरेको अदालत प्रशासनले जनाएको छ। पौडेलले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो। आनन्दलाई पनि पौडेल बराबर 8 वर्ष नै जेल सजाय तोकिएको छ। पौडेलले विशिष्ट श्रेणीमा रहेर घुस रकम लिएका आधारमा थप 6 महिना कैद समेत तोकिएको छ। जरिवानाको हकमा कुल बिगो रकम 3,08,50,400 रूपियाँलाई आधा आधा पारी दुवै प्रतिवादीले जनही 1,54,25,200 रूपियाँ जरिवाना हुने फैसला भएको छ।
0: परराष्ट्र मन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले भेट गर्नुभएको छ। आज भएको भेटमा उहाँहरूबीच नेपाल भारत बीच पारस्परिक हितका विविध क्षेत्रमा विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्र सचिव अमृत बहादुर राईसँग पनि उहाँले आजै भेटवार्ता गर्नुभएको छ।
1: इजरायलमा केयर गिभरका रूपमा काम गर्न शुरूआती चरणमा 836 जना इजरायल जाने भएका छन्। इजरायलको जनसंख्या तथा अध्यगमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत सिमुलिक एरिबास, वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा संचार माध्यमका प्रतिनिधिको उपस्थितिमा पहिलो चरणमा इजरायल जाने कामदार श्रव्य दृश्यका माध्यमबाट चिट्ठा प्रणाली मार्फत छनौट भएको हो। नेपाल स्थित इजरायली दूतावासले जारी गरेको प्रेस विज्ञप्ति अनुसार चिट्ठा प्रणालीमा 1,115 जना सहभागी भएकामा 784 पुरूष र 331 महिला चयन भएका छन्। त्यस अवसरमा राजदूत एरिबासले इजरायलको सेवा क्षेत्रमा निकट भविष्यमा थप 2,000 भन्दा बढ़ी रोजगारीका अवसर खुल्ने जानकारी दिनुभयो। उहाँले घरमा आधारित सेहार सेवा तथा कृषि श्रमिक सम्बन्धी द्विपक्षीय सहमति कार्यान्वयनको चरणमा पुगेको बताउनु भएको छ। द्विपक्षीय श्रम सम्झौता अन्तर्गत इजरायल जाने नेपाली कामदारले इजरायली कानून बमोजिम स्थानीय कामदार सरह न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा प्राप्त गर्नेछन्। इजरायल र नेपाल बीचको श्रम सहकार्यलाई थप सुदृढ़ बनाउने दिशामा यो छनौट प्रक्रिया अर्को महत्वपूर्ण उपलब्धि भएको जनाउँदै दुवै देशले भर्ती प्रक्रियामा पारदर्शिता, निष्पक्षता र समान अवसरप्रतिको प्रतिबद्धता दोहोर्याएका छन्।
0: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिम सञ्चालन नगर्न निर्देशन दिनुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज उद्योगी तथा व्यवसायीसँग उहाँले तालिमको मुख्य उद्देश्य रोजगारी सृजना हुनुपर्नेमा जोड़ दिनुभयो। देशभर विभिन्न निकायबाट वार्षिक 13 अर्ब रूपियाँ भन्दा बढ़ी रकम तालिममा खर्च भए पनि ठोस प्रभाव नदेखिएको मन्त्री यादवको निष्कर्ष छ।
1: मनसूनी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी विभागका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। पछिल्लो 1 घण्टामा गण्डकीको पोखरा क्षेत्रमा 50 मिलिमिटर र डडेलधुराको दिपाईमा 31 मिलिमिटर वर्षा मापन गरिएको महाशाखाका मौसमविद वरूण पौडेलले बताउनुभयो। पछिल्ला केही दिनदेखि लगातार वर्षा भइरहेका कारण पहाड़ी क्षेत्रहरूमा बाढ़ी, पहिरो तथा गेग्रान बहावको जोखिम रहने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
2: लगातार पानी पर्ने चाहिँ छैन, यद्यपि मनसुनको जलवाष्प प्रशस्त मात्रामा भएको कारणले गर्दाखेरि विशेष गरेर बेलुका बिहानको समयमा चाहिँ पहाड़ी भूभागहरूमा विशेष गरेर बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा चाहिँ हल्का मध्यम वर्षा हुन सक्छ देखिन्छ।

0: एकै स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना छ, त्यसो कारण हामी सतर्कता चाहिँ अप्नाउनु पर्ने हुन्छ। विशेष गरेर पहाडहरूको चाहिँ हाम्रो बाटो अवरुद्ध हुन सक्ने, पहिरोहरू जान सक्ने सम्भावना पनि रहन्छ। लगातारको वर्षा केही दिन अगाडिबाट वर्षा भएको कारणले गर्दाखेरि ती कुराहरूमा सावधानी अपनाउनु पर्ने हुन्छ, अन्यत्र चाहिँ वर्षा सामान्य रहन सक्ने देखिन्छ।
1: आज दिउँसो परेको अविरल वर्षापछि सड़कमा आएको बाढ़ीका कारण काठमाडौँ उपत्यकाको मुख्य क्षेत्रको सड़क डुबानमा परेको थियो, जसका कारण सवारी साधन आवागमन प्रभावित भएको थियो। विशेष गरी कार्यालय समय सकेर घर फर्किन लागेका कर्मचारीहरू बीच बाटोमै अलपत्र परेका थिए। सर्वसाधनहरू जोखिम मोलेरै आवत जावत गरिरहेका थिए। कतिपय सवारी साधन पानीमै पल्टिएका थिए। ट्राफिक प्रहरीले उद्धार गर्नु परेको थियो।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: 풀어 짜는 딱해서 보너스 밤
1: It's a top head of the show 계속 맞다 피자와 회호
0: भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर ड्राइभ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेप्से परिसूचक आज 7 अंकले बढ़ेको छ। यससँगै नेप्से 2597 को बिन्दुमा कायम भएको छ। हिजो नेप्से 2576 को अंकमा कायम थियो। बजारको परिसूचकसँगै आज कारोबार रकम सामान्य बढ़ेको छ। हिजो 4,16,00,000,000,000 को कारोबार भएकोमा आज 4,56,00,000,000,000 रूपियाँको कारोबार भएको छ। आज 121 कम्पनीको शेयर मूल्य बढ़दा 151 कम्पनीको शेयर मूल्य घट्यो भने 3 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। 7 जना घाइते भएका छन्। बैरवाबाट बुटोलतर्फ गएको माइक्रोबस दुर्घटना हुँदा सहचालक बुटोल 3 का 30 वर्षीय सन्दीप बरालको मृत्यु भएको प्रहरीले जनाएको छ।
4: तिलगंगा बस्ती हटाएको विरोधमा स्थानीयहरू 75 दिनदेखि पशुपति क्षेत्र विकास कोष अगाडि धरनामा बसेका छन्। सरकारले आफूहरूलाई अन्यायपूर्ण तरिकाले विस्थापित गरेको उनीहरूको गुनासो छ। सरकारले बागमती नदी किनारमा रहेका बस्ती हटाउने क्रममा गत वैशाख 18 र 19 गते तिलगंगा क्षेत्र ब्लक बी 13 का बस्ती पनि हटाएको थियो।
3: प्रहरीले देशका विभिन्न स्थानबाट लागू औषध सहित 25 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरीका अनुसार सुनसरी र कैलालीबाट 6-6 जना, झापा र मोरङबाट 3-3 जना, नुवाकोट सुर्खेत र स्याङ्जाबाट 2-2 जना र सिराहाबाट 1 जनालाई पक्राउ गरिएको। उनीहरूको साथबाट लागू औषध खैरो हिरोइन र चिकित्सकको सिफारिशमा मात्र खरिद गर्न पाइने औषधि ब्रुपेनोफ्रिन र डाइजेपाब समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
4: विगत 1 वर्षमा चितवनका 274 जनामा डेंगू संक्रमण देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार 10,523 जनाको परीक्षण गरिएकामा उक्त संख्यामा डेंगूको संक्रमण देखिएको हो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेश सरकारले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाको 760 अर्ब बंगलादेशी टाका बराबरको सम्पत्ति जफत गरेको छ। हालको अन्तर्राष्ट्रिय विनिमय दर अनुसार यो सम्पत्ति करिब 6.2 देखि 8 अर्ब अमेरिकी डलर अर्थात 8 देखि 10 अर्ब नेपाली रूपियाँ बराबर हुन आउँछ। वर्तमान सरकारले हसिनाले आफ्नो 15 वर्ष कार्यकालमा पदको दुरूपयोग गरी अवैध माध्यमबाट अथाह सम्पत्ति थुपारेको र आफ्ना नातेदार र निकटका व्यापारीलाई पोसेको आरोप लागेको छ। सन् 2024 विद्यार्थीको नेतृत्वमा भएको जनविद्रोहपछि 15 वर्ष लामो शासन सत्ता छोडेर हसिना भारत विस्थापित हुनुभएको छ। त्यसैता वर्तमान सरकारले हसिनाको कार्यकालका अस्वाभाविक लाभ लिएका उहाँका आफन्त र प्रमुख व्यावसायिक समूहको सम्पत्तिमाथि व्यापक छानबिन गरिरहेको छ। अपदस्थपछि हसिनालाई राजधानी ढाकाको एक जग्गा प्लटिङ बाँडफाँडसँग जोड़िएको भ्रष्टाचार लगायत धेरै मुद्दामा दोषी ठहर गरिसकिएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार।
5: विश्वकप फुटबल विशेष।
3: खेल समाचारको साथमा सहकर्मी दिनेश जोशी।
6: अर्जेन्टिनी कप्तान लियोनल मेस्सी फिफा विश्वकप गोल्डेन बुट दावेदारीमा शीर्ष स्थानमा उक्लिएका छन्। आज बिहान अमेरिकाको एटलान्टामा सम्पन्न दोस्रो सेमी फाइनलमा इंग्ल्याण्ड विरूद्ध 2-1 को पुनरागमन जित निकाल्ने क्रममा 39 वर्षीय मेस्सीले दुवै गोलमा उत्कृष्ट असिस्ट गरेका थिए। इंग्ल्याण्ड विरूद्धको खेलमा आफैले गोल गर्न नसके पनि दुईवटा असिस्ट थपेपछि मेस्सी सर्वाधिक गोलकर्ताको दौड़मा फ्रान्सका कप्तान किलियन एम्बाप्पे भन्दा अगाडि निस्किएका हुन्। हालसम्म खेलिएका 7 खेलमा मेस्सी र एम्बाप्पे दुवैका समान 8-8 गोल रहेका छन्। तर फिफाको नियमअनुसार गोल संख्या बराबर हुँदा असिस्ट संख्या हेरिने भएकाले 4 असिस्ट गरिसकेका मेस्सी शीर्ष स्थानमा उक्लिएका हुन्। एम्बाप्पेको नाममा 3 असिस्ट मात्र रहेको छ। सेमी फाइनलमा स्पेनसँग पराजित भई फ्रान्स बाहिरिसकेकाले एम्बाप्पेले अब तेस्रो स्थानका लागि इंग्ल्याण्ड विरूद्ध खेल्न बाँकी रहेको छ। उक्त खेलमा एम्बाप्पेले गोल वा असिस्ट थप्न सकेमा मात्र मेस्सीलाई चुनौती पुग्नेछ। तर मेस्सीले पनि फाइनल खेल्न बाँकी रहेकाले उनले पनि गोल र असिस्ट थप्न सक्नेछन्। गोल्डेन बुटको होडमा रहेका अन्य प्रमुख खेलाड़ीहरूको चुनौती भने लगभग समाप्त भइसकेको छ। 7 गोल गरेका नर्वेका अर्लिङ हल्याण्ड यसअघि नै बाहिरिसकेका छन् भने 6-6 गोल गरेका इंग्ल्याण्डका हेरिकेन र जुड बेलिङघमको यात्रा सेमी फाइनलबाट टुंगिएको छ। 5 गोल गरेका फ्रान्सका उस्मान डेम्बेले पनि रेसबाट बाहिर रहेका छन्। फाइनल पुगेको स्पेनका मिकेल ओयारजुबाल 5 गोल सहित 7 स्थानमा रहेका छन्। विश्वकपको दोस्रो सेमी फाइनल खेलमा इंग्ल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेको अर्जेन्टिनी टोली विवादमा तानिएको छ। ऐतिहासिक जीतको खुशियाली मनाउने क्रममा अर्जेन्टिनाका खेलाड़ीले मैदानमा प्रदर्शन गरेको एउटा ब्यानरलाई लिएर विश्वकप फुटबलको सर्वोच्च निकाय फिफाले अनुशासनात्मक कार्यवाही गर्न सक्ने सम्भावना बढ़ेको बीबीसीले उल्लेख गरेको छ। खेल सकिएपछि अर्जेन्टिनी खेलाड़ीहरूले मैदानमा प्रदर्शन गरेको ब्यानरमा लेखिएको थियो, मालभिनास जसलाई फकल्याण्ड टापु भनिन्छ त्यो अर्जेन्टिनाको हो। यसलाई फिफाले खेल मैदानभित्र कड़ा रूपमा प्रतिबन्ध लगाएको राजनैतिक अभिव्यक्तिका रूपमा लिएको छ। दक्षिण एटलान्टिक महासागरमा अवस्थित फकल्याण्ड टापु हाल बेलायतको नियन्त्रणमा रहेको छ। तर अर्जेन्टिनाले भने यो टापुमाथि आफ्नो दावी प्रस्तुत गर्दै यसलाई मालभिनासको नामले सम्बोधन गर्दै आएको छ। फिफा र इन्टरनेशनल फुटबल एसोसिएशन बोर्डको नियम अनुसार खेल मैदान वा खेलाड़ीको पोशाक आदिमा कुनै पनि प्रकारको राजनैतिक नारा वक्तव्य वा राजनैतिक प्रतीकहरूको प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। इंग्ल्याण्ड विरूद्धको खेलपछि अर्जेन्टिनी खेलाड़ीहरूले सोही देशलाई लक्षित गर्दै विवादित ब्यानर देखाएका कारण फिफाले अर्जेन्टिनी फुटबल संघमाथि कड़ा अनुशासनात्मक कार्यवाही वा ठूलो रकम जरिमाना तिराउन सक्ने आकलन गरिएको छ। विश्वकपको उपाधिका लागि 60 वर्षपछि स्पेन र अर्जेन्टिना आइतबार भेट्नेछन्।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सम्पत्ति छानबिन आयोगको सम्पूर्ण काम तत्कालका लागि स्थगित। एमालेका पूर्व सांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश। टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई 8.5 वर्ष कैद र 1.5 करोड़ बढ़ी जरिवानाको फैसला।
3: संघीय सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताइयो। प्रदेश सरकार परिवर्तनको खेल शुरू। मध्य प्रदेश सरकार यथावत रहने दावी।
4: भोलि नयाँ आर्थिक वर्ष शुरू हुँदै शिक्षा स्वास्थ्य र विद्युतमा नयाँ शुल्क लागू हुने। मिटर ब्याज पीड़ितसँग वार्ता गर्न सरकारी समिति गठन।
3: बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाको झण्डै 8 खर्ब बराबरको सम्पत्ति जफत। 15 वर्ष कार्यकालमा पदको दुरूपयोग गरी अवैध सम्पत्ति थुपारेको आरोप।
4: र विश्वकपको फाइनल पुगेको अर्जेन्टिना फिफाको कार्यवाहीमा पर्न सक्ने। विश्वकप गोल्डेन बुट दावेदारीमा मेस्सी शीर्ष स्थानमा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu, phone 01447901744906707, website texasintl.edu.np.
8: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
9: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रव्यास सम्बन्धी समस्या समाधानका लागि वार्ता टोली सरकारले गठन गरेकै दिन आन्दोलनरत पक्षसँग वार्ता शुरू।
1: सम्झौता गर्नेहरू प्रतिबद्धता जनाइसकेपछि हामी वार्ताको लागि आएका।
0: प्रधानमन्त्रीको संसदमा उपस्थिति र जवाफदेहिता बारेको जिज्ञासामा के जवाफ आयो?
2: प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने सन्दर्भहरूमा उपस्थित हुन्छु र संसदपछि सरकार जवाफदेही हुनुपर्छ भन्ने कुरा राख्नुभयो।
0: प्रधानमन्त्रीलाई भेटेका राप्रपा अध्यक्षसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। इटालीका मोटरवे सञ्चालन गर्ने कम्पनीका पूर्व प्रमुख जोभान्ने क्यास्टेलुचीलाई सन् 2018 जनवामा भएको पुल दुर्घटना सम्बन्धी मुद्दामा 12 वर्षको जेल सजाय सुनाइएको छ। उनीमाथि मोरान्डी पुलको निर्धारित मरमत सम्भारमा ढिलाइ गरेको आरोप लागेको थियो। पुलको करिब 200 मिटर लामो भागसँगै दर्जनौ सवारी साधनहरू नदीमा खस्दा 43 जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनासँग सम्बन्धित मुद्दामा अन्य 30 भन्दा बढ़ी व्यक्तिलाई पनि दोषी ठहरइएको छ। युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्सान्डर सिएस्कीले देशले युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। उक्त कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासो भन्दा घरेलु राजनीतिलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। संयुक्त राष्ट्रसंघले म्यानमारको तट नजिकै 500 भन्दा बढ़ी रोहिंग्या शरणार्थी बोकेका दुईटा डुंगा डुबेका भन्ने विवरणप्रति चिन्ता व्यक्त गरेको छ। ती डुंगाहरू करिब 2.5 साता अघि रखाइन प्रान्तबाट प्रस्थान गरेका बताइएको छ। तीमध्ये एउटा डुंगासँग प्रस्थान गरेको केही समयमै सम्पर्क टुटेको थियो भने अर्को यो महिनाको शुरूमा अय्यारवाड़ी तट नजिकै डुबेको ठानिएको छ। दुई फरक स्थानमा शवहरू भेटिएका भनी आएका विवरणहरूले दुवै डुंगा डुबेको संकेत गरेका मानवाधिकार अभियान कर्मीहरूको भनाइ छ। इरान र अमेरिका बीच मध्यस्थताको प्रमुख भूमिका खेलेको पाकिस्तानले जारी कटुता रोकेर पुनः वार्तामा फर्किन दुवै पक्षलाई आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राविले यस द्वन्द्वले विश्वव्यापी ऊर्जा तथा वस्तुका आपूर्तिमा पार्न सक्ने प्रभावलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकताबारे आफूहरू जानकार रहेको बताए। जेरूसलेमबाट बीबीसीकी बार्बरा प्लेट असर भन्छन्। यदि वार्ता भएका खण्डमा इरानीहरूले कमसेकम सार्वजनिक रूपमै आफ्ना शर्तहरू स्पष्ट पारिदिएका छन्। उनीहरूले गत महिना दुवै पक्ष सहमत भएका समझदारी पत्रको अमेरिकीहरूले पालना नगरेको बताइरहेका छन्। बीबीसीकी बार्बरा प्लेट असर। र नेपालमा वन्यजन्तु संरक्षण अधिकारीहरूले विगतका केही वर्षमा कम्तीमा 25 जनाको ज्यान लिएको भनिएको एक जंगली हात्तीलाई नियन्त्रणमा लिएर त्यसमा सैटेलाइटबाट निगरानी गर्न सकिने ट्रैकिंग कलर जडान गरेका छन्। 10 दिनसम्मको खोजीपछि उक्त हात्ती चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा फेला परेको थियो। जीपीएसयुक्त त्यस प्रविधिले उक्त हात्तीको गतिविधि लगभग वास्तविक समयमै निगरानी गर्न सहयोग गर्ने बताइएको छ। यसबाट निकुञ्जका अधिकारीहरूले हात्तीको अवस्थिति तत्काल थाहा पाई आवश्यक परे तुरन्तै नियन्त्रण टोली परिचालन गरी त्यसलाई पुनः जंगलतर्फ फर्काउन सक्नेछन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई पुनः स्वागत छ। मित्रव्याज पीड़ितसँग वार्ता गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको नेतृत्वमा टोली बनाउने निर्णय गरेकै साँझ उक्त टोलीले आन्दोलनरत पक्षसँग वार्ता शुरू गरेको छ। आफूहरूले राखेको 6 बुँदे मागका विषयमा सम्झौता गर्ने प्रतिबद्धता सरकारी पक्षबाट आएपछि वार्ताका लागि आजै साँझ निजगढ़बाट काठमाण्डु आएको वार्तामा सहभागी एकजनाले बताएकी छन्। यसै साताको शुरूमा बसेको मन्त्री परिषदको बैठकले मित्रव्याज सम्बन्धी विगतका प्रतिवेदन वेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेकै दिनदेखि गृहमन्त्री सुदन गुरूङले उनीहरूसँग निजगढ़मा पटक पटक वार्ता गरेका थिए। सुनौ एउटा रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। मन्त्री परिषदको बैठकको निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले भने,
4: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने।
0: पीड़ितहरूले मिटरवाज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी, मिटरवाज विरूद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीड़ित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी असुली गरेका मिटरवाजी साहुको सम्पत्ति छानबिन र पीड़ितको सम्पत्ति फिर्ता लगायतका छ बुँदे माग अघि सारेका छन्। सरकारको निर्णयपछि वार्ताका लागि छ जनाको टोली निजगढ़बाट आजै काठमाडौँ आएको मिटरवाज पीड़ित तथा वार्तामा सहभागी लक्ष्मी खिमिरेले बताइन्।
5: सम्झौता पत्र छ सबुते, त्यसको मस्यौदा चाहिँ हामीले हिजै गृहमन्त्रीज्यूसँग बसेर छलफल गरेर अनि माथि मुख्य सचिव समक्ष उहाँले पठाउनु भएको थियो। माथिबाट पनि त्यो अध्ययन गरिसके पछाडि अनि आज चाहिँ सम्झौतामा प्रतिबद्धता जनाइसके पछाडि सम्झौता गर्ने भनेर प्रतिबद्धता जनाइसकेपछि हामी वार्ताको लागि आएका हौ। हामी छजनाको टोली छौँ, बाँकी सबै साथीहरू चाहिँ निजगढ नै हुनुहुन्छ। वार्ता टुङ्गो नलागेसम्म उहाँहरू त्यही नै रहनुहुन्छ।
0: अहिले सरकारी र आन्दोलनरत पक्ष बीचको वार्ता जारी रहेको घिमिरेले बताइन्। असार 25 गते जनकपुर धामबाट मिटरवाज पीड़ितहरूले काठमाण्डुका लागि मिटरवाज विरूद्ध पैदल न्याय मार्च शुरू गरेका थिए। विगतमा पनि आफूहरूको समस्या समाधान गर्न भन्दै विभिन्न प्रतिवेदनहरू बने पनि ती कार्यान्वयन नभएको भन्दै पीड़ितहरूले असन्तुष्टि जनाउँदै आएका थिए। विगतका प्रतिवेदनहरू सार्वजनिक हुनुपर्ने माग सरकारसँग राखेपछि सरकारले सार्वजनिक नगरे पनि आफूहरूलाई दिन सहमति जनाएको वार्तामा सहभागीहरूले बताएका छन्। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेन र संसदको एउटा दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरूसँग आज भेटघाट भएको छ। उक्त भेटका क्रममा आफूहरूले समसामयिक राजनैतिक घटनाक्रम र जनतासँग प्रत्यक्ष जोड़िएका विषयमा कुराकानी गरेको सहभागी नेताहरूले बताएका हुन्। खास गरी स्वास्थ्य बीमा, सुकुम्बासी व्यवस्थापन, रासायनिक मल अभाव, संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिता सहित संविधानको संशोधन बारे कुराहरू राखेको उनीहरूले बताएका हुन्। यसै सन्दर्भमा हामीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग कुरा गर्दै शुरूमा संविधान संशोधन बारे तपाईहरूले के कुरा राख्नु भएको हो भनेर सोधेका छौं।
6: संविधान संशोधनको विषयमा चाहिँ केही राजनीतिक दलहरूले यो सरकारले संविधानको आधारभूत संरचनाहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामाथि नै प्रहार गर्न लाग्यो, संविधानको आधारभूत संरचना नै भत्काउन लाग्यो भन्दै कार्यदलबाट बाहिरिएको सन्दर्भलाई हामीले जोडेर भन्यौं। यदि सरकारले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतामा परिवर्तन गर्न खोजेको हो र हामीले लामो समयदेखि नै नेतृत्व परिवर्तन गरेर मात्र हुँदैन, संविधानका केही कमजोरीहरू छन् जसका लागि चाहिँ राज्य संरचना, निर्वाचन प्रणाली लगायत संविधानमा नै सुधार नगरिकन, परिवर्तन नगरिकन देशमा स्थायित्व सम्भव छैन भनेर भनेको थियौं। र सरकारले यदि त्यो चाहेको हो भने र सरकारले त्यसै गर्न खोजेको हो भने राप्रपा सरकारको साथमा हुन्छ भन्ने कुरा पनि हामीले भनेर आयौं र अन्य विषयहरूमा पनि कुराकानी भयो।
0: प्रधानमन्त्रीको के आयो त तपाईँहरूले हामी साथ दिन्छौं भनेपछि उहाँको प्रतिक्रिया के थियो?
6: समाचार बनाउने गरी भन्ने कुरा छैन, उहाँले हाम्रो कुरा सुन्नुभयो, हामीले भन्यौँ।
0: भन्नु चाहिँ के भयो त भनिदिनुहोस् न।
6: त्यही त भन्ने गरी छैन, विषयमा छलफलहरू भए, कुराकानी भए, हामीले हाम्रो कुरा भन्यौँ र उहाँले सुन्नुभयो, अहिलेलाई यति नै भनौँ।
0: अनि यो चाहिँ खास प्रधानमन्त्रीको तर्फबाट तपाईँहरूलाई भेट्न खोज्नु भएको थियो कि राप्रपाले चाहिँ भेट्न खोजेको हो?
6: होइन, दुई दिन अगाडि हामीले समय मागेको थियौँ।
0: अब अहिले संविधान संशोधनकै कुरा गरिरहँदा त त्यो विषयमा पनि कुरा केही भएन तपाईँहरूले राख्दाखेरि कार्यदलले गरिरहेको
6: भयो? प्रधानमन्त्रीले भन्नुभयो हामीले बाहिर संविधान संशोधनको विषयमा धेरै कुराहरू उठे, विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा चुनावी एजेन्डाको रूपमा घोषणा पत्रमा उल्लेख गरेर पनि ल्याएको हुनाले हामीले संविधान संशोधन के विषयमा गर्नु पर्ला भनेर हामीले राय सुझाव संकलन गर्ने एउटा बहस पत्र तयार गर्नको लागि यो समिति बनाएको हो। यसैले नै सबै कुरा टुङ्ग्याउने होइन, यो नै अन्तिम होइन भनेर भन्नुभयो।
0: तपाईँहरूले चाहिँ यो के सरकारको तयारी त्यो उन्मुख छ भन्ने लागेर समय मागेर भेट्न जानुभयो कि नभए यो एकाएक आएको जस्तो कुरा भएन
6: हैन समसामयिक विषयहरुमा मैले अघि उठाएका अन्य चारटा बुदामा कसै न कसैले सरकार समक्ष यो कुरा पुर्याउन जरुरी थियो हामीले यो विषयलाई अत्यावश्यक ठान्यौं र संविधान संशोधनको विषयमा पनि आफ्नो धारणा हामीले राख्न जरुरी थियो र यो चाहिँ सरकार प्रमुखलाई नै राख्न उपयुक्त हुन्छ भनेर हामीले चाहिँ नि सरकार प्रमुखसँग समय मागेर आफ्नो कुरा राख्न गएका हौं
0: अनि प्रधानमन्त्रीको संसदमा उपस्थितिलाई लिएर राप्रपाले पटक पटक संसदमा सांसदहरूले कुरा उठाएका छन् त्यो विषय उठाउनु भयो कि भएन आज
6: त्यो कुरा पनि उठ्यो र प्रधानमन्त्रीको पक्षबाटै त्यो कुरा विशेष रूपमा चाहिँ आयो म उपयुक्त समयमा र प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने सन्दर्भहरूमा उपस्थित हुन्छु र संसद प्रति सरकार जवाफदेही हुनुपर्छ र संसदमा सरकारको उपस्थिति हुनुपर्छ भन्ने कुरा राख्नुभयो
0: यो अब राप्रपाले खास गरी यो सीमा नेपाल भारतको सीमा बारे प्रधानमन्त्रीले सदनमा बोलेको अभिव्यक्तिलाई लिएर पनि पटक पटक कुरा उठाएको छ त्यो सच्याउनु पर्छ भनेर त्यो विषयमा कुरा भयो कि भएन आज
6: हामीले संसदमा यो कुरा उठाइराखेको छौँ र संसदमा उठेका विषयहरूमा प्रधानमन्त्रीले जवाब दिनुपर्छ प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ भन्ने सन्दर्भ उठाउँदाखेरि संसद प्रति सरकार उत्तरदायी हुन्छ र संसदमा सरकारको उपस्थिति हुन्छ भन्ने उहाँको जवाफ दिएपछि हामीले क्याटेगोरिकली त्यही विषयमा चाहिँ प्रवेश गरेनौँ आज
0: जस्तो तपाईँहरूले खास गरी पाँचवटा विषय उठाएको देखियो होइन यी विषयहरूमा चाहिँ सरकारले सम्बोधन गर्न तपाईँहरूका मागहरू तपाईँहरूका कुराहरूलाई सकारात्मक रूपमा लिएर त्यो अनुसार सुझाव अनुसार अगाडि बढ्छ जस्तो लाग्यो
6: आशा गरौं किनभने सरकारको तर्फबाट प्रधानमन्त्रीले धेरै विषयहरूमा सकारात्मक कुराकानीहरू गर्नुभएको छ अब आशा गरौं
0: उनी थिए राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन तपाईं बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सहित कुल 16 व्यक्ति तथा कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज दीपक भट्ट लगायत व्यवसायीहरू समेत जोड़िएको एउटा मुद्दाको पूरक अभियोजनका रूपमा पौडेल समेतका विरूद्ध मुद्दा दर्ता गरेको अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बीबीसीलाई जानकारी दिए लामिछानेका अनुसार पौडेलका हकमा 20,90,00,000 रूपियाँ बिगो माग दावी गरिएको छ अनुसन्धानका लागि भन्दै विभागले गत असार 8 गते पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो त्यस यता पौडेल हिरासतमै छन् अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्सान्डर सीएसकीले देशको युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो रक्षा मन्त्रीको पदमुक्ति सम्बन्धी कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन् बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट
3: आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासो भन्दा घरेलू राजनीतिलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन् बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो फेडरोभलाई प्रतिस्थापन गर्ने विषय उनी र सशस्त्र बलका कमाण्डर सीएसकी बीचको तनावसँग सम्बन्धित थियो भन्ने चर्चालाई फेडरोभ र जेलेन्स्की दुवैले लगभग पुष्टि गरेका छन् जेलेन्स्कीले ती दुईजना आफू उपस्थित नभई एकै ठाउँमा बसेर छलफल समेत गर्न नसक्ने अवस्थामा पुगेका बताए पदबाट हटाइएका रक्षा मन्त्री फेडरोभले भने सशस्त्र बलका कमाण्डरले रूसलाई कसरी हराउने भन्ने भन्दा पनि देशलाई विभाजित गर्ने काम गरेको आरोप लगाएका छन्
0: बीबीसी विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट

अवस्थ यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेला सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना संगे उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै शमशाथमा हुनेछौं।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार राजु किसान। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्न सैनिक प्रहरीको भूमिका सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरबाट सुन्नुहोस्। जंगी अड्डामा असार 15 गतेबाट संचालित सिसम 24 कमाण्डिङ अफिसर्स अभिमुखीकरण कार्यक्रम असार 26 गति सम्पन्न भएको छ। उक्त कार्यक्रमको युद्धकार्य विभागका विभागीय प्रमुख उपरती श्री अनुपजंग थापाले समापन गर्नुभएको हो। निकट भविष्यमा वाहिनी कमाण्डमा जानुहुने अधिकृतहरूको जिम्मेवारीलाई प्रभावकारी र समय सान्दर्भिक बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। सैनिक स्वास्थ्य महानिर्देशक प्राविधिक उपरथी डाक्टर श्री भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यमा जंगी अड्डामा असार 26 गति पेशागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा हिन्दू संस्कृति कार्की पीएचडीले विश्व शक्ति प्रतिस्पर्धा र नेपालको सुरक्षा रणनीति विषयमा जानकारी दिनुभएको थियो। नम्बर एक विपद व्यवस्थापन गण र महावीरगण रेन्जरबाट खटिएको टोलीले पोखरा महानगरपालिका 6 स्थित फेवातालमा डुबेका एक पुरूषको असार 26 गति उद्धार गरेको छ। टोलीले सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा तालबाराही मन्दिर नजिक बोटिङ गर्ने क्रममा डुबेका भारतीय नागरिक 28 वर्षीय रोहित कुमारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी बज्रदल गौँबाट खटिएको टोलीले बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका 4 लालपुर स्थित राप्ती नदीको बीचमा फँसेका 3 जनालाई असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सोही गाउँपालिका 4 माउ गाउँका 60 वर्षीय मणिराम थारू, 59 वर्षीय टीकाराम थारू र 52 वर्षीय समित दयाल थारूको उद्धार गरेको हो। यस्तै कालीभञ्जन गण इन्जिनियर्सबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय संघको सहकार्यमा सेती नदीमा डुबेकी एक किशोरीको असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले ब्यास नगरपालिका 4 सिमलटारकी 17 वर्षीय आरती परियारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी संग्राम सार्दुल गुल्माबाट खटिएको टोलीले डोल्पा जिल्ला जगदुल्ला गाउँपालिका 5 गरीगाउँ स्थित धुलाखोलामा आएको बाढ़ीबाट प्रभावित 6 जना स्थानीयको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र स्थानीयको सहयोगमा 13 वर्षीय सीता बिक, 15 वर्षीय निरुता बिक, 32 वर्षीय जुनमाया बिक, 44 वर्षीय रेउली बिक र 56 वर्षीय आनन्दी बिकको उद्धार गरी झ्याकोट स्थित स्वास्थ्य चौकी पुर्याएको थियो। यस्तै उद्धार गरेका मध्ये स्वास्थ्य समस्या भएकी रेउली बिकलाई थप उपचारको लागि पश्चिम एयर बेसले हवाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। यस्तै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ चन्द्रनाथ गणबाट खटिएको टोलीले शिवपुरी पीक भ्रमणका दौरान हराएका एक पुरूषको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र निकुञ्ज कार्यालयका कर्मचारी संघको सहकार्यमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका 1 स्थित झम्सी खेलका 18 वर्षीय दिविन अधिकारीलाई निकुञ्जको कोर इलाकामा फेला पारी आफन्तलाई बुझाएको हो। पश्चिम एयर बेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलाको असार 26 गति हवाई उद्धार गरेको छ। बेसले डोल्पा जिल्ला त्रिपुरा सुन्दरी नगरपालिका 2 की 28 वर्षीय सविता बोहरालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। नेपाली सेनाका विभिन्न युनिटहरूले देशको विभिन्न स्थानमा शीघ्र प्रभावी आयोजना अन्तर्गत भौतिक संरचनाहरू निर्माण गरी सरकारवाला निकायहरूलाई हस्तान्तरण गरेका छन्। सो क्रममा सिंहशार्दुल गुल्मली स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका 5 नुवाकोटमा खानेपानी ट्याङ्की निर्माण गरेको छ। नवनिर्मित ट्याङ्की पश्चिम पृतनापति उपरती श्री भोलानाथ थापाले नगरपालिकाका प्रमुख श्री तुलसीराम रेग्मीलाई असार 24 गति हस्तान्तरण गर्नुभयो। यस्तै रुद्रध्वज गौँले गोर्खा जिल्ला पालुङटार नगरपालिका 1 स्थित काजी कालु पाण्डे संग्रहालय स्थलमा सत्तल निर्माण गरेको छ। नवनिर्मित सत्तल पश्चिम पृतनापति उपरती श्री भोलानाथ थापाले संग्रहालय व्यवस्थापन समितिलाई असार 23 गति हस्तान्तरण गर्नुभयो। यस्तै नयाँ भैरवीदल गुल्मले मनाङ जिल्ला निस्याङ गाउँपालिका 9 स्थित तिलिचो ताल जाने पदमार्गमा पर्ने 22 घुम्तीमा सेट घर निर्माण गरेको छ। नवनिर्मित उक्त सेट घर नम्बर 3 वाहिनीपति सहायक रथ श्री सन्तोष कार्कीले असार 23 गति सोही गाउँपालिका 9 का वडाध्यक्ष चोल्पा गुरूङलाई हस्तान्तरण गर्नुभयो। यस्तै दार्चुला टिंकर सड़क आयोजनाले दार्चुला जिल्ला ब्यास गाउँपालिका चार सुनसेरा स्थित गोरखनाथ मन्दिर परिसरमा गोरक्षे वाटिका निर्माण गरी असार 23 गते हस्तान्तरण गरेको छ। आयोजनाका प्रमुख सेनानी श्री राजेश कटवालले जय गोरखनाथ सचेतना समाजलाई वाटिका हस्तान्तरण गर्नुभएको हो। जनसम्पर्क तथा सूचना निर्देशनालयमा जेठ 18 गतेबाट सञ्चालित सिसम 25 जनसम्पर्क अधिकृत तालिम असार 24 गते सम्पन्न भएको छ। उक्त तालिमको जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायकृति श्री राजाराम बस्नेतले समापन गर्नुभएको हो। सो दौरान उहाँले तालिममा प्रथम हुनुभएका बज्रदल गणका सेनानी श्री चोलेन्द्र कार्कीलाई पुरस्कार प्रदान गर्नुका साथै सहभागी शिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। तालिममा 20 अधिकृत शिक्षार्थी सहभागी थिए। दुर्गादल गुल्मका सिपाही देवानन्द राजवंशीले जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत ब्लड क्यान्सर भएकी एक महिलालाई असार 25 गते रक्तदान गर्नुभएको छ। उहाँले ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका छ लेलेपकी 38 वर्षीय महिलालाई रक्तदान गर्नुभएको हो। सबुजगढ़बाट खटिएको टोलीले मकवानपुर जिल्ला मनहरी गाउँपालिका सात पर्सा स्थित राष्ट्रिय निकुञ्ज इलाकाबाट 166 केजी भन्दा बढ़ी गाँजा सहित असार 22 गते दुईजना पुरूषलाई पक्राउ गरेको छ। टोलीले राक्सीराङ गाउँपालिका तीन फलासेका 54 वर्षीय विक्रम सिंहतान र 48 वर्षीय गोकर्ण मोक्तानलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 32 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
2: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
2: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
3: पुरस्कार राशि:
2: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
2: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77-57 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्न सैनिक प्रहरीको भूमिका सम्बन्धी रेडियो सामग्री।
4: अनुशासन सैनिक जीवनको पहिलो परिचय हो। निष्ठा सैनिकको सबैभन्दा ठूलो शक्ति हो र सैनिक संस्कार जुनसुकै पनि सैनिक संगठनको आत्मा हो। यिनै मूल्य, मान्यता र आदर्शमाथि उभिएको हुन्छ एउटा सक्षम, विश्वसनीय र व्यावसायिक सैनिक संगठन। तर एउटा प्रश्न उठ्न सक्छ, यस्ता मूल्य र मान्यतालाई व्यवहारमा कसरी कायम राखिन्छ त? सैनिकलाई सैनिक मर्यादाभित्र कसरी राखिन्छ? सैनिक ऐनको प्रभावकारी कार्यान्वयन कसरी सुनिश्चित हुन्छ? यी सबै प्रश्नको एउटै उत्तर हो सैनिक प्रहरी। सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्ने महत्वपूर्ण जिम्मेवारी सैनिक प्रहरीले निर्वाह गर्दै आएको छ।
2: श्रोता, आजको कार्यक्रममा हामी सैनिक प्रहरी के हो, यसले के काम गर्छ, कठोर अनुशासनले बाँधिएको सैनिक संगठनभित्र सैनिक प्रहरीको आवश्यकता, उपयोगिता र महत्व के छ त? मूलत यिनै प्रश्नको सेरोफेरोमा रहेर तयार गरिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौं।
4: म प्राविधिक सुबेदार प्रकृति बस्नेत
2: र म प्राविधिक हुद्दा दिपेन्द्र डाङ्गी।

0: विश्व इतिहास हेर्ने हो भने सेनाभित्र सैनिक प्रहरी राख्ने अवधारणाको शुरूआत 12 शताब्दीमा बेलायतबाट भएको पाइन्छ। यो अवधारणा दोस्रो विश्वयुद्धसम्म आइपुग्दा धेरै देशले अनुकरण गरेको इतिहास छ भने नेपालमा 2036 साल फागुन 1 गतेबाट सैनिक प्रहरीको शुरूआत गरिएको हो।
1: विक्रम सम्वत 2043 माघ 15 गते केन्द्रीय सैनिक प्रहरी गुल्मको रूपमा स्थापित यस युनिट विक्रम सम्वत 2063 साउन 15 गतेबाट सैनिक प्रहरी गणको रूपमा रूपान्तरण भएको पाइन्छ। हाल यस गणले सैनिक नियमपालकको मातहतमा रही कार्य सम्पादन गर्दै आएको छ। नेपाली सेनाभित्र सैनिक प्रहरीको आवश्यकता किन पर्यो त? सैनिक प्रहरी गणका गणपति प्रमुख सेनानी श्री नवीन कुंवर:
2: सैनिक प्रहरी गण नेपाली सेनाभित्र अनुशासन सुरक्षा र सुव्यवस्था कायम गर्न जमेको युनिट हो। विशेष गरी सैनिक अनुशासन कायम गराउने कानून तथा आदेशको प्रभावकारी रूपमा कार्यान्वयन गराउन तथा सैनिक संगठनभित्र सुरक्षित र सुव्यवस्थित वातावरण कायम राख्नको लागि स्थापना भएको छ।
0: सैनिक प्रहरी भनेको नेपाली सेनाभित्र अनुशासन कानूनको पालना र सैनिक मर्यादा कायम गराउने विशेष जिम्मेवारी बोकेको फौज हो। सैनिक ऐन लागू हुने क्षेत्रभित्र कानून कार्यान्वयन गराउनु, अनुसन्धान गर्नु, सैनिक कार्यक्रमलाई व्यवस्थित बनाउनु तथा आवश्यक सुरक्षा व्यवस्थापन गर्नु यसको मुख्य जिम्मेवारी हो। सैनिक ऐनले सैनिक प्रहरीलाई संस्थाभित्रको आन्तरिक अनुशासन र अनुसन्धानका लागि थुप्रै जिम्मेवारी तोकेको छ, जस अन्तर्गत मुख्यतया अनुसन्धान, पुलिस ड्यूटी र ट्राफिक कन्ट्रोल आदि पर्दछन्।
1: श्रोता, जहाँ घटना हुन्छ त्यहाँ सत्य तथ्य पत्ता लगाउन अनुसन्धान आवश्यक हुन्छ। सैनिक संगठनभित्र हुने कुनै पनि गम्भीर घटना, दुर्घटना वा अनुशासन विपरीतका गतिविधिको प्रारम्भिक अनुसन्धान सैनिक प्रहरीले गर्छ। घटनास्थल सुरक्षित राख्ने, प्रमाण संकलन गर्ने, आवश्यक समन्वय गर्ने र कानूनी प्रक्रिया अगाडि बढाउने जिम्मेवारी पनि सैनिक प्रहरीकै हो। यही उद्देश्यका लागि अनुसन्धान टोली 24 घण्टा तयारी अवस्थामा रहने गर्दछ। सैनिक प्रहरीले गर्ने कार्यबारे जानकारी दिनुहुँदै सुबेदार रामकुमार मगर:
3: हाम्रो यो सैनिक प्रहरी गणबाट एक सेक्सन 24 घण्टा स्थानीय तयारी हालतमा राखेको हुन्छ। यिनीहरू चाहिँ परेको बेलामा घटनाको प्रकृति हेरेर जुनसुकै ठाउँमा पनि परिचालन हुन सक्छ। हामीलाई चाहिँ घटना, दुर्घटना जस्तो सुकै विपद परे पनि हाम्रो 106 अथवा हाम्रो ड्युटीमा खबर आउने बित्तिकै ड्युटी रुमले त्यस तयारी टोलीलाई 5-10 मिनट भित्र चाहिँ त्यस ठाउँमा चाहिँ आवश्यक सामान सहित डिप्लाई गर्ने अवस्थामा हामीले राखेको हुन्छौँ। जति सक्दो छिटो त्यहाँ गएर छिटो काम गर्न सक्छौँ।
0: अनुसन्धानका क्रममा सैनिक प्रहरीले व्यावसायिकता र कानूनी प्रक्रियालाई आधार बनाएर प्रतिवेदन तयार गर्दछन्। त्यसैले सैनिक अनुशासन कायम गराउने प्रक्रियाको कानूनी र न्यायसंगत पाटोमा समेत सैनिक प्रहरीको भूमिका विशेष हुने गरेको छ। सैनिक प्रहरीले कुनै पनि घटनाको प्रारम्भिक जाँचबुझ गरेपछि दोषी देखिएका व्यक्तिहरूलाई थप अनुसन्धान र कार्यवाहीका लागि सैनिक अदालत एवं प्राड विभाग समक्ष पेश गर्दछ। यस क्रममा अनुसन्धान र कार्यवाहीको प्रक्रिया पूर्ण रूपमा सैनिक ऐन र स्थापित कानूनी मान्यता अनुरूप हुने गरेको छ।
1: सैनिक ऐनलाई कार्यान्वयन गरी प्रभावकारी बनाउने माध्यम पनि हो सैनिक प्रहरी। यसबाहेक सैनिक व्यक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था विपरीतको कार्य गरेको खण्डमा समेत कानूनी दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग अपरिहार्य बन्दछ। शान्ति सैनिकका हैसियतमा विभिन्न मिशनमा तैनात रहदा होस् या देशभित्रै सैनिक कार्यवाहीको सिलसिलामा कार्य गर्दा नै किन नहोस्, अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त विपरीतका कार्य गर्ने सैनिकलाई कार्यवाहीको दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग आवश्यक पर्दछ। यस क्रममा सैनिक प्रहरीले अन्य कुन कुन निकायसँग समन्वय गर्छ त? अनुसन्धान अधिकृत सेनानी श्री श्रुति कुंवर:
4: यदि हामीलाई कुनै आवश्यक पर्यो र कुनै नयाँ प्रकृतिको छ भने चाहिँ हामीले सम्बन्धित विषय विज्ञसँग चाहिँ समन्वय गरेर नै गर्छौँ। जस्तै अब कुनै हतियार रिलेटेड केस छ भने चाहिँ हामी हतियार सम्बन्धी विषय विज्ञहरूसँग गर्छौँ भने, कुनै कानूनी परामर्श लिनु पर्यो भने हामी प्राड विभागसँग लिन्छौँ। त्यसै गरी अब हामीलाई कुनै चाहिँ बाहिर निकायबाट आवश्यक छ भने चाहिँ हामीले जस्तै बाहिर सरकारी वकिल कार्यालयसँग समन्वय गरेर उहाँको सहयोगमा पनि हामी चाहिँ त्यहाँबाट विवरणहरू उपलब्ध गराउने कार्य गर्छौँ।
0: कुनै एक सैनिक व्यक्तिले गरेको कानून विपरीतको कार्यले सैनिक संगठनकै प्रतिष्ठा गुम्न सक्छ। तसर्थ सैनिक संगठनभित्र सैनिक मर्यादा र अनुशासन कायम राख्न सैनिक प्रहरीको व्यवस्था गरिएको हो। नाम अनुसार नै सैनिक प्रहरीको अर्को मुख्य काम हो पुलिस ड्यूटी, जस अन्तर्गत संगठनभित्र नियम र अनुशासन पालना गराउन सैनिक प्रहरीले महत्वपूर्ण भूमिका खेल्दछन्। सैनिक इलाकाभित्र पसेर आपराधिक कार्य गर्ने गैर सैनिक व्यक्तिलाई समेत नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि नेपाल प्रहरी समक्ष बुझाउने कानूनी अधिकार सैनिक प्रहरीलाई छ।
1: यसै गरी समारोहमा बाधा पुर्याउने व्यक्तिलाई पक्राउ गर्ने, जंगी अड्डाको सुरक्षा, भीआईपी तथा भीभीआईपी को स्कर्टिंग, आउटराइडर तथा